0: सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूहरूसँग बसेर छलफल पनि गर्न सक्छौ होइन। पहिला त अब हाम्रो नागरिकहरूले त पहिले पनि देखिरहेको छौ नि होइन, अब जस्तै चितवनमा धेरै बजेर जाने, झापामा धेरै जाने, डडेलधुरामा जाने होइन, अब यस्ता चाहिँ पहिलाका चाहिँ प्र्याक्टिसहरूले गर्दाखेरि अहिले पनि नागरिकहरू चाहिँ सशंकित हुनुहुन्छ क्या, त्यसले गर्दाखेरि एउटा अविश्वासको सिर्जना आएको हो। फेरि त्यो अविश्वास चाहिँ हटाउने भनेको यो भाषणले, यो अन्तर्वार्ताले होइन क्या, कामले हो। अब जुन यसपालिको जेठ पन्ध्रमा जुन बजेट कार्यक्रम आउँछ त्यसमा चाहिँ सम्बोधन भयो भनेदेखि अर्कोपल्टलाई यो समस्याको हल भइहाल्छ क्या। त्यही भएर मैले मन्त्रीज्यूहरूलाई के भनेको छु भने, कोही रिसाउँछ कोही खुसाउँछ होइन, सो विवेकले कसैलाई पनि अन्याय नहुने गरेर न्यायचित ढंगले चाहिँ बजेटहरू राखौं, त्यसले नै चाहिँ एउटा प्रतिफल दिन्छ।
1: अहिले चाहिँ विगतको जस्तो मन्त्री अथवा प्रधानमन्त्रीको जिल्ला निर्वाचन क्षेत्रमा त्यो पूरै बाढी नै लाग्ने, अरूमा खडेरी प्रकारको चाहिँ हुने नहुने
0: त्यो पटक्कै हुँदै हुँदैन, त्यसमा त सँगै गर्न पर्दैन।
1: तपाईँको आफ्नो जिल्लामा सड़कको कुरा अलिकति गरौं न, के छ तपाईँले के पाउनुभयो सिन्धुली जिल्लामा सड़क मरमतको कुरा, बनाउनु पर्ने कुरा, तपाईँले किन निर्वाचनको बेलामा सबै कुराहरू हेर्न पाउनुभयो, देख्न पाउनुभयो अथवा सुन्न पाउनुभयो, के छ, के अझै गर्न बाँकी छ सड़क पूर्वाधारको क्षेत्रमा?
0: अब हेर्नुहोस्, अहिले सिन्धुली जिल्ला भनेको सबभन्दा धेरै सड़क सञ्जाल भएको जिल्ला मध्ये पर्छ होइन। अब बीपी राजमार्ग त्यहीँबाट गुड्छ, मदन भण्डारी त्यहीँबाट गुड्छ, मध्य पहाडी राजमार्ग त्यहीबाट गुड्छ होइन, यति धेरै चाहिँ तपाईँको राजमार्गै त्यही जिल्लाबाट गुडिरहेको छ। त्यही पनि त्यो जिल्लामा चाहिँ अधिकांश नागरिकको माग भनेको चाहिँ सड़क नै छ। त्यही भएर मैले के भन्ने गरेको छु भन्दा, सिन्धुली क्षेत्र नम्बर दुईको चाहिँ सड़कको माग मात्र पूरा गर्ने हो भने देशको 10 वर्षको बजेट लगाएर सिन्धुली क्षेत्र नम्बर दुईमै खन्यायो भने नागरिकको माग अनुसारले हामी सड़क पिच गर्न सक्ने अवस्था चाहिँ छैन। त्यो अवस्था छ भनेपछि 165 वटै निर्वाचन क्षेत्रमा चाहिँ जति पनि सड़कको माग छ त्यो पूरा गर्न त नेपालको त 100 वर्षको बजेटले पनि पुग्नेवाला छैन। फेरि अहिले नागरिकमा चाहिँ कस्तो सोच भएको छ भन्दाखेरि, जे कुरामा पनि लगेर सड़कमा जोड़ दिने। म तपाईँलाई उदाहरण दिन्छु, भर्खरै म 3 दिन जति भयो मेरो निर्वाचन क्षेत्रबाट फर्केको छु, मैले त्यहाँ चाहिँ सदरमुकामकै चाहिँ के वडाहरूमा चाहिँ त्यहाँ अन्तर्क्रिया कार्यक्रमहरू गरे, अनि जे कुरामा पनि लास्टमा लगाएर सड़कमा जोड़ दिनुहुन्छ क्या। एउटा त्यहाँ अलि गाउँ अलि सदरमुकाम अलि माथि चाहिँ यति राम्रो चाहिँ तपाईँको स्कूल विद्यालयको बिल्डिङ बनाएर रहेछ, हामीले पहिला दरबार भन्थ्यौँ त्यस्तै टाइपको बनाएर रहेछ। अनि त्यहाँ चाहिँ गर्दा माग के भन्दाखेरि, अब त्यहाँ अझ थप 9 कोटे भवन चाहियो र मुख्य सड़कबाट त्यहाँ जोड्ने सड़क चाहिँ पिच गर्नु पर्यो भन्ने माग गर्नुभयो। अनि मलाई आश्चर्य पनि लाग्यो, त्यत्रो छलफलमा त्यत्रो स्कूल चाहिँ फेरि 9 कोटे किन चाहियो, फेरि त्यहाँ मुख्य सड़कबाट स्कूलसम्म जोड्नलाई फेरि चौडा पिच रोड चाहियो, यति हो भने यति हो भनेपछि त्यहाँ विद्यालयमा पढ्ने विद्यार्थीको कुरो त कसैले पनि गरेन क्या। भनेपछि हामीलाई चाहिँ खाली चाहिएको भौतिक पूर्वाधार मात्र रहेछ क्या। र मैले उहाँहरूलाई भने तपाईँले यत्रो छलफल भयो, यत्रो विद्यालयको कुरो गर्यौं, तर तपाईँले विद्यालयको शिक्षकको चाहिँ स्तरको कुरा गर्नु भएन, यहाँको विद्यार्थीहरूको चाहिँ हामीले के सहजता गरेको छौं, कसरी क्वालिटी एजुकेसन दिए, त्यो कुरै गर्नु भएन। फेरि अर्को चाहिँ स्वास्थ्य चौकीको कुरा गर्नुहुन्छ, त्यहाँ पनि फेरि एक तला थपको कुरो गर्नुहुन्छ, त्यहाँ डक्टर इक्विपमेन्टको त कुरै गर्नुहुन्न भनेपछि, अनि सड़कै कुरा अहिले त यस्तो चाहिँ दिमागमा परेको छ कि एकछिनमा के भन्नुहुन्छ भन्दाखेरि, हाम्रो बच्चाले मेडिसिन पढ्न पाएन, डक्टर बन्ने इच्छा थियो भन्नुहुन्छ, के गर्नुपर्छ त भन्दा, सड़क बनाइदिनु भयो भनेदेखि ऊ त मेडिसिन पढ्न पाइहाल्छ जस्तो कुरो गर्नुहुन्छ। कृषिको कुरो गर्नुहुन्छ, सड़क छ, कृषिको उत्पादन कसरी बेच्ने, बजार व्यवस्थापनको लागि व्यवस्थापन मिलाइदिनु पर्यो भन्नुहुन्न, बाटो बनाइदिनु भयो भनेदेखि त हामी हाम्रो उत्पादन जहाँ लगेर पनि बेच्छौँ रोजगारी भइहाल्छ भन्नुहुन्छ क्या। भनेपछि हाम्रो मानसिकतामा चाहिँ के परिरहेको छ भन्दा, हरेक कुरा घर घरमा खेत खेतमा जहाँ पनि पिच रोड चाहिँ बन्नुपर्छ भन्ने एउटा मानसिकताले पनि हामी चाहिँ एकदमै त्यो सोचमा छौँ। अब यसलाई चाहिँ हामीले परिवर्तन गर्नको लागि सही सही कुरा गर्नु पर्यो। र मैले निर्वाचन क्षेत्रमा के भनेको छु भन्दा, अहिले हाम्रो मुख्य प्राथमिकता भनेको सुशासन र रोजगारी हो। अहिले तपाईँ हरेक घरमा चाहिँ एकजना मात्र रोजगार हुन्थ्यो, महिनाको 25-30 हजार कमाउँथ्यो भनेदेखि हामी नेपालीहरूको धेरै समस्या त त्यही समाधान हुन्थ्यो क्या।
1: सिन्धुली दुईको चाहिँ त्यसो भए अब रोजगार चाहिँ अलि बढाउनु हुने भयो तपाईँले।
0: हो, त्यही भएर मैले के गरेँ भने जस्तो त्यहाँ भएका अहिले उद्योगहरू होइन, जस्तै त्यहाँ अहिले चाइनिजको लगानीमा 20 अर्बको लगानीमा चाहिँ मासु प्रशोधन उद्योग खुल्दैछ, म त्यहाँ गएँ, त्यसलाई कसरी सहजीकरण गर्न सकिन्छ, त्यसलाई कसरी चाँडोभन्दा चाँडो उत्पादनमा ल्याउन सकिन्छ, के सहजीकरण गर्न सकिन्छ भन्ने कुरा मैले त्यहाँ गएर मिटिङ राखेँ, त्यहाँ गएर सिडिओ साहब, त्यहाँको चाहिँ प्रशासन, त्यहाँको सबैलाई लिएर गएँ होइन, त्यहाँको स्थानीय तहको गाउँपालिका अध्यक्षज्यूहरू, वडाध्यक्षज्यूहरू सबैलाई लगेर छलफल चलाएँ र उहाँहरूलाई के भन्यो भन्दाखेरि यसको पहिलो रोजगारी चाहिँ यहाँको स्थानीयले पाउनुपर्छ, त्यो ग्यारेन्टी गर्नुपर्छ भने, त्यस्तै कति चिस्यान्न केन्द्रहरू छन् जुन बनेका छन् अलपत्र परेका छन् तिनीहरूलाई चाहिँ चाँडोभन्दा चाँडो ल्याउनु पर्यो, त्यहाँको पर्यटनको विकास कसरी गर्न सकिन्छ, पर्यटन विकास भयो भने त्यहीँबाट रोजगारी सिर्जना हुन्छ, यी कुराहरू मैले पर्यटन व्यवसायहरूसँग छलफल गरेको छु, स्वास्थ्य कर्मीहरूसँग छलफल गरेको छु भनेपछि मैले चाहिँ यो हिसाबले कसरी चाहिँ सुशासन कायम गर्ने, कसरी रोजगारी सिर्जना गर्ने भन्ने पहिलो प्राथमिकतामा राखेर गरिरहेको छु। र अब सबैले भन्दाखेरि अब सड़कहरू त अब बन्नुपर्छ, स्तरीय बन्नुपर्छ, त्यसले एउटा सड़क भनेको पूर्वाधारको पनि पूर्वाधार हो। आज तपाईँ बिरामी भयो भने पनि तपाईँ समयमा हस्पिटल पुग्न सक्नु भएन भने तपाईँको ज्यान पनि तलमाथि हुन सक्छ होइन, स्कूल जाँदा पनि सड़क चाहियो होइन, जाहिर खान जान पनि सड़क चाहियो, सड़क त आधारभूत कुरा हो तर हामीले चाहिँ आवश्यकता अनुसारले सड़कमा लगानी गर्नुपर्छ। यो खाली मान्छेको रहरले खेत जोड्न चाहिँ एउटा घर घर जोड्नलाई, एउटा गोठगोठ जोड्नलाई हामीले सड़क बनाउने गर्यौं, त्यसले गर्दाखेरि आज चाहिँ हाम्रो लगानी चाहिँ त्यतातिर गयो र उत्पादन क्षेत्रमा नगएर आज रोजगारी सिर्जना गर्न नसकेकै हो।
1: अघि तपाईँले भन्नुभयो कतिपय मन्त्रीसँग पनि तपाईँले भेटघाट गर्नुभयो, बैठक गर्नुभयो होइन, उहाँहरूले अवश्य पनि उहाँहरूले बोलाएर तपाईँ जानुभयो कि अथवा तपाईँलाई मन लागेर भेट्नुभयो, कुरा गर्नुभयो?
0: अब कुनै कुनै मन्त्रीज्यूहरूले त अब एउटा प्राविधिक सहयोग लिन पनि बोलाउनु भएर गए।
1: कस्तो खालको प्राविधिक सहयोग?
0: अब जस्तै भनौँ कति रुङ्न ठेक्काहरू छन्, विशेष गरेर ऊर्जा मन्त्रालयमा चाहिँ मन्त्रीज्यूले पनि यो रुङ्न ठेक्काहरूको विषयमा यसलाई कसरी व्यवस्थापन गर्ने, तपाईँ त्यसमा अनुभव पनि हुनुहुन्छ भनेर बोलाउनु भयो। त्यहाँ गएँ, त्यस्तै भौतिक मन्त्रालयमा पनि त्यही किसिमको चाहिँ सहयोग, त्यो किसिमको सल्लाह दिनको लागि पनि गइरहेको छ। अब प्राविधिक व्यक्ति भएर मलाई चाहिँ प्राविधिक मन्त्रालयमै चाहिँ बढी चाहिँ खोजिरहेको अवस्था छ।
1: अहिले तपाईँ समितिको सभापति र सांसद हुनुहुन्छ, अझ मन्त्री भइदिएको भए अझ राम्रो गर्न सकिन्थ्यो कि भन्ने कहिले काहीँ त्यस्तो महसुस हुन्छ कि?
0: अब फेरि अब अहिले चाहिँ म फेरि अब सभापति भएपछि फेरि मन्त्रालय गएर त्यसरी चाहिँ गरेको छैन मैले।
1: सभापति भएपछि
0: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने, निर्देशन दिने, समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ।
1: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भए त्यसकारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै
0: त्यो छैन होइन, अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा, आफ्नो अनुभवको आधारमा त्यसको लागि त सधैँ सभापतिकै हैसियत त हुँदैन।
1: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरियो भन्यो कि भन्ने त्यो पनि डर
0: छ। अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने हो, सामान्य प्रधानमन्त्रीज्यूको स्पिरिट पनि त्यही हो, एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो। र हामी पनि राजनीति नगरिएको मान्छेलाई एउटा आशिष गजुरेलाई सिन्धुली क्षेत्र नम्बर 2 किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो, अनुभव छ, काम गर्ने क्षमता छ, त्यही भएर नै जिताएर पठाउनु भएको हो।
1: प्रधानमन्त्रीजीले पनि बोलाउनु भयो छलफलको लागि, सांसदसँग भेटेको त भइ नै हाल्यो, तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छन्।
0: त्यसपछि भएको छैन, प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन, ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु, सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन।
1: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि, त्यसलाई अब कसरी रोक्न सकिन्छ त? अब तपाईँ सांसदको रूपमा, समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ, अब चाहिँ के नगरी नहुने हो छिटो छिटो?
0: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो, त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनमा चाहिँ काम भइरहेको छ होइन, यो अन्तिम चरणमै छ, अन्तिम चरणमै छ, त्यसमा अब हामीले पनि धेरै इनपुट दियौं, त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यौं। त्यो
1: कस्तो छ व्यवस्था ऐनमा के ल्याउनु?
0: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू

0: उपसमिति गठन गरेका छौं र त्यो उपसमितिले चाहिँ हाम्रो कार्यक्षेत्रभित्र रहेका राष्ट्रिय गौरवका परियोजनाहरूको चाहिँ एउटा अध्ययन गर्ने त्यो अध्ययनबाट चाहिँ के समस्या छन् कुन स्टेजमा छन् र अब कसरी यसलाई सहजीकरण गर्न सकिन्छ भन्ने कुरा उहाँहरूलाई रिपोर्ट बनाउनको लागि चाहिँ एउटा उपसमिति गठन भएको छ। त्यसले 15 दिनमा एउटा रिपोर्ट बुझाउँछ। त्यसपछि हामी सम्बन्धित निकायहरूको चाहिँ पदाधिकारी बोलाएर चाहिँ हामी कसरी गर्नुपर्छ भन्ने कुरा उहाँहरूसँग फेरि हामी छलफलमा लाग्छौं। र अहिले राम्रो कुरा के छ भन्दाखेरि हामी आफै चुनिएर आएको सांसदहरू नै चाहिँ धेरै चाहिँ प्राविधिक र प्रशासन र सामाजिक क्षेत्र वातावरण क्षेत्र सबैका विज्ञता भएका सांसदहरू हुनुहुन्छ। पहिले के हुन्थ्यो भन्दाखेरि त्यही सचिवज्यूहरू आउनुहुन्थ्यो, त्यही मन्त्रीज्यूहरू आउनुहुन्थ्यो तालुक निकायबाट, उहाँहरूले नै प्रस्तुतिकरण गर्नुहुन्थ्यो। त्यो प्रस्तुतिकरणको आधारमा त्यहाँ भएका सांसदज्यूहरूले क्वेसन सोध्नुहुन्थ्यो अनि उहाँहरूले उत्तर दिनुहुन्थ्यो, घर जाने काम हुन्थ्यो। अब हामीले नयाँ प्रयोग के गर्न थालेको छौँ भने हामी आफै सम्बन्धित क्षेत्रका जानकारहरू पढेका अब इन्जिनियरहरू डाक्टर सबैजना छौँ नि, वातावरणको विज्ञ सामाजिक सबै त्यही सांसदहरू छ। अब हामी अध्ययन गरेर हामीले फाइन्डिङ्सको आधारमा बोलाएर क्वेसन सोध्ने हो क्या, अनि डेलिभरी हुन्छ। हामी यसरी नयाँ सोचका साथ काम अगाडि बढाइरहेका छौँ।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद छ।
0: हस्, यहाँ चाहिँ बोलाउनु भयो र यसको लागि धेरै धन्यवाद। नमस्कार।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा सिन्धुली क्षेत्र नम्बर 2 निर्वाचित सांसद पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलीसँग हामीले कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: का प्रमुख तथा निर्देशक प्रदीप अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे तथा शाखा अधिकृत उर्मेला भण्डारी पनि पर्नु भएको छ। विमानस्थल निर्माण कम्पनी सीएमएससी र यसका अध्यक्ष वाङ बो तथा आयोजना व्यवस्थापक याङ झियाङलाई पनि मतियारका रूपमा प्रतिवादी बनाइएको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र अझै बलियो बनाउने टिप्पणी गर्नुभएको छ। राष्ट्रपति निवासस्थल निवासमा हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय पत्रकारिता दिवस 2083 अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहना पूरा गर्ने अभियानमा प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो। राष्ट्रपतिले नेपालको राजनैतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको समेत स्मरण गराउनु भएको थियो।
1: सीमा विवादका विषयमा छलफल गर्न परराष्ट्र सचिव स्तरीय दुई देशीय संयन्त्र हुँदाहुँदै भारतले नेपाली भूमि लिपुलेख हुँदै कैलाश मानसरोवर यात्राको तयारी थालेको छ। भारत र चीनले कोविड 19 महामारी यता स्थगित मानसरोवर यात्रा आगामी जूनदेखि अगस्तसम्म पुनः शुरू गर्न सहमति गरेका छन्। यो विषयमा नेपाललाई भने कुनै जानकारी दिएको छैन। 21 फागुनको निर्वाचनपछि बलियो जनादेशको साथ सत्तामा आएको सरकारले उक्त निर्णयको विरोध गर्दै कूटनीतिक नोट मार्फत आफ्नो पुरानो अडान दोहोर्याएको छ। नेपाली सीमाको विषयमा दुवै छिमेकी प्रति असन्तुष्टि जनाएको यो पहिलो पटक भने होइन। सन् 2015 यता नेपालले एकतर्फी रूपमा आफ्नो भूमि प्रयोग गरेको विषयमा भारत

0: लाई चार पटकसम्म कूटनीतिक नोट पठाइसकेको छ। सँगै उच्चस्तरीय राजनैतिक भेट पनि नेपाली पक्षले यो विषय उठाउँदै आएको छ, तर भारत र चीन दुवैले नेपालको चासोलाई व्यवस्था गर्दै आएका छन्। संसदीय समितिमा वार्ता र सम्वादका माध्यमबाट नेपालको लिपुले कालापानी लिम्पिया धुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषयमा छलफल पनि भएको छ। हिजो प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भाग लिने सदस्यहरूले लिपुले बारेमा भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राखिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाँच वर्ष कार्यकाल सकिने लाग्दा कतिपय स्थानीय तहमा चुनावी बाचा अनुरूपका काम बाँकी नै।
2: स्थानीय तहलाई नै संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार कानून बनाएर अधिकार र साधन स्रोत स्थानीय हस्तान्तरण गर्नुपर्ने हो सरकारले, तर योभन्दा अघिल्ला सरकारहरूले त्यसमा चासो देखाएनन्।
0: 50 पछि बढ़दै प्रोस्टेटको जोखिम लगायतका खबर र कार्टुनहरू पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: रामे यो के दोलाको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी दलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
6: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
3: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुकुम्बासी व्यवस्थापन कार्य तीव्र शीर्षकमा खबर प्रकाशित छ भने 50 पछि बढ्दै पोस्टेटको जोखिम शीर्षकमा सरोज ढुंगेलले खबर लेख्नु भएको छ। नेपालमा पोस्टेट सम्बन्धी समस्या बढ़दो देखिनुका पछाडि बढ़दो उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारणका रूपमा देखिएको चिकित्सकहरूले बताएका छन्। त्यस्तै भित्री पृष्ठमा नारायणी तटबन्धको काममा तीव्र शीर्षकमा खबर छ भने चेपाङ बस्ती नमूना बनाइदै शीर्षकमा अर्को खबर पनि प्रकाशित गरिएको छ। त्यस्तै मकवानपुरमा अतिक्रमित जग्गा खाली गराउने तयारी शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकमा बहुचर्चित नारायणघाट बुटोल सड़क निर्माण अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ। लामो विवादपछि महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशनालयका अनुसार हालसम्म यो खण्डको 87% निर्माण पूरा भएको छ। आयोजनाको मुख्य निर्माण कार्य आगामी असार मसान्तभित्रै सम्पन्न हुने गरी कामलाई तीव्र पारिएको छ। कुल 113 किलोमिटर लम्बाईको यो सड़क आयोजनामा हालसम्म 111.5 किलोमिटर खण्डमा 4 लेनकै पिच कार्य सम्पन्न भइसकेको छ। अब 1.5 किलोमिटर क्षेत्रमा मात्रै पिच गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। त्यस्तै एमआरपी विवाद सुल्झिएपछि एकै दिन छुटे 800 ट्रक शीर्षकमा वीरगंजको खबर पनि प्रकाशित छ। त्यस्तै आजको अन्नपूर्णको भित्रपृष्ठमा महासंघको नयाँ नेतृत्वले शुरू गर्यो काम, नवनियुक्त अध्यक्षद्वारा 6 स्तम्भ 60 पहलको घोषणा शीर्षकमा खबर प्रकाशित छ भने सबै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा शीर्षकमा अर्को खबर छ। सार्वजनिक संस्थानमा राजनैतिक आधारमा नियुक्ति व्यक्तिहरूलाई हटाउने सरकारको निर्णय सार्वजनिक भएपछि सरकारी स्वामित्वमा रहेका बैंकहरूका लागि बैंकहरूमा पनि त्यसको प्रभाव देखिएको छ। सरकारी लगानी भएका बैंकका अध्यक्षहरूले रूपमा पद त्याग गरेका छन्। त्यस्तै श्रीवन अध्यक्ष सिफारिश समितिबाट डाक्टर गुणाकर भट्टको राजीनामा शीर्षकमा पनि खबर प्रकाशित छ।
0: त्यस्तै गरी नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने विषय आगामी बजेटमै राख्ने गृह कार्य भएको मन्त्रीको भनाई शीर्षकमा खबर छापिएको छ। अजित अधिकारी थप लेख्नुहुन्छ, सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुम्बासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ। काठमाडौँ उपत्यका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले करिब 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा राखेको छ। ती परिवारबाट एकजना सदस्यका दरले रोजगारी दिलाउने योजना अघि सारेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनु भएको छ। उहाँका अनुसार आश्रय स्थलमा राखिएका मध्ये वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारी जोड्नेछ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको हिजोको बैठकमा मन्त्री यादवले यो कुरा बताउँदै जेनजीलाई समेत रोजगारी दिने बताउनु भएको छ। समितिको बैठकमा मन्त्री यादवले जेनजी समूहलाई रोजगारी दिनु आवश्यक रहेको बताउनुभयो। उहाँले जेनजी आन्दोलनपछि आएको राजनैतिक परिवर्तनले बेरोजगारीको मूल समस्यालाई सम्बोधन गर्ने बेला भएको पनि उहाँले थप बताउनु भएको छ। त्यस्तै गरी नयाँ पत्रिका दैनिकै भित्री पृष्ठमा उदयपुरबाट विदुर कटुवा लेख्नुहुन्छ, मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा बढ़दो सड़क दुर्घटना न्यूनीकरणका लागि स्थानीय अभियन्ताले शुभयात्रा अभियान सञ्चालन गरेका छन्। सामाजिक अभियन्ता रमा मगरको संयोजकतामा गठन भएको सुरक्षित सड़क अभियान उदयपुरले यो सचेतनामूलक कार्यक्रम शुरू गरेको हो। सुनसरीको चतरादेखि कटारी नगरपालिकासम्म फैलिएको करिब 110 किलोमिटर सड़क खण्डमा पछिल्ला वर्षहरूमा दुर्घटनाको संख्या बढ़दै गएपछि स्थानीयले यस्तो अभियान शुरू गरेका हुन् र छिमेकी जिल्लामा समेत यो अभियान विस्तार गरिने कार्यक्रम रहेको छ। त्यस्तै गरी नयाँ पत्रिका दैनिकमै धनबहादुर ओली लेख्नुहुन्छ, कम्बोडियाली प्रहरीले 7-8 दिन अघि मात्र स्क्याममा संलग्न 1,000 भन्दा धेरै मानिस पक्राउ गरेको छ, जसमा 72 नेपाली परेका छन्। यसै बेलामा कम्बोडियाली सरकारले स्क्याममा संलग्न हुने विरूद्ध कड़ा कानून कार्यान्वयनमा ल्याएको छ। यसबाट पक्राउ परेका नेपाली युवा पनि प्रभावित हुने देखिएको छ। यद्यपि हामीले नेपाली युवाको हकमा माफी दिन मात्रै प्रचार गरेका छौं। कम्बोडियाली सरकारले अनलाइन स्क्याममा संलग्न विरूद्ध 5,000 अमेरिकी डलर जरिवाना हुने र आजीवन कारावासको सजाय समेत तोकेको छ। त्यस्तै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा प्री आईपीओमा बदमाशी भट्ट अग्रवाल संलग्न शीर्षकमा खबर लेखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोड़िएका आठवटा इन्सुरेन्स कम्पनी छानबिनमा परेका छन्। नेपाल धितोपत्र बोर्डले व्यवसायी भट्ट र अग्रवालले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै ती कम्पनीमाथि थप छानबिन थालेको हो। ती इन्सुरेन्स कम्पनीले प्राथमिक शेयर जारी गर्नु अघि नै संस्थापक शेयर जारी गरेर लगानी जुटाउन अनौपचारिक रूपमा प्री आईपीओ ल्याउँदा अनियमितता गरेको आशंकामा छानबिन थालिएको हो। प्री आईपीओका नाममा रकम उठाउँदा बदमाशी गरेको आशंका विभागको रहेको छ। विभागले अनुसन्धानका लागि ती कम्पनीको वित्तीय विवरण समेत माग गरेको छ। त्यस्तै गरी नागरिक दैनिककै भित्री पृष्ठमा 37 औषधि उत्पादन गर्दै नेपाल उद्योग लिमिटेड औषधि उद्योग लिमिटेड भनेर पवित्रा सुनारले लेख्नु भएको छ। नेपाल औषधि लिमिटेडले छिट्टै 3 औषधि उत्पादन गर्ने तयारी गरेको छ। उच्च रक्तचाप मधुमेह र कोलेस्ट्रोलमा प्रयोग हुने औषधि उत्पादन अन्तिम चरणमा पुगेको हो। यी औषधि सहित 37 औषधि उत्पादन तयारीमा रहेको लिमिटेडले जनाएको छ, जसमा कोलेस्ट्रोलमा प्रयोग हुने एटोराभाइटिङ औषधि लगायतका अनुमति प्राप्त औषधिहरू लाई अगाडि बढ़ाउन लागि बताइएको छ। 3 औषधि अर्को आर्थिक वर्षभित्र प्रयोगमा ल्याउने गरी प्रक्रिया अगाडि बढ़ाइएको नेपाल औषधि लिमिटेडका सूचना अधिकारी दिनेश प्रसाद भट्टराईले जानकारी दिनुभएको छ। लिमिटेडका अनुसार हाल 8 थरी अनुसन्धान र विकासकै क्रममा रहेका छन् भने प्रक्रिया पूरा हुन औषधि विकास विभागबाट 2-3 अनुमति पत्र लिएपछि मात्र 1 वर्षपछि औषधि बजारमा आउने क्रममा हुनेछ। छिट्टै उत्पादन हुने अन्य औषधिमा स्प्रेन्ट 75 मिलिग्राम र अलवेडाजोल ट्याब्लेट 400 मिलिग्राम रहेका छन्।
1: साझा खबरमा अब विदेशका खबर। इरानले अमेरिकामाथि युद्ध विरामको उल्लंघन गर्दै आफ्ना तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ। इरानी सेनाले अमेरिकी सैन्य जहाजमाथि हमला गरी उल्लेखनीय क्षति पुर्याएको दावी समेत गरेको हो। इरानको सरकारी संचार माध्यमका अनुसार अमेरिकाले जाक क्षेत्रको इरानी तटीय पानीबाट हर्मुजतर्फ गइरहेको एउटा इरानी तेल ट्याङ्करमाथि निशाना बनाएको उल्लेख गरिएको छ। यता अमेरिका र इरानबीच 2 महिनादेखि जारी सैन्य तनाव अन्त्य गर्ने सम्भावित सम्झौताबारे नयाँ कूटनीतिक प्रयास शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता स्वीकार नगरी अझ ठूलो स्तरको आक्रमण हुने चेतावनी दिनुभएको केही घण्टापछि तेहरानले वाशिङटनबाट आएको नयाँ प्रस्तावको समीक्षा गरिरहेको बताएको हो। र अर्जेन्टिनाबाट 1 अप्रेलमा यात्रामा निस्केको एटलान्टिक क्रूज जहाजको प्रकोपमा बिरामी परेका मध्ये 5 व्यक्तिमा हान्टा भाइरस पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार थप 3 बिरामीमा हान्टा भाइरस संक्रमणको आशंका समेत गरिएको छ। अप्रिल 1 अर्जेन्टिनाको लुसियाबाट एटलान्टिक महासागर हुँदै केप डर्वे पुगेको थियो। दुर्लभ रोग मानिएको हान्टा भाइरस सामान्यतया संक्रमित मुसा र दिशा मलमूत्र र थुकको माध्यमबाट फैलिने डब्ल्यूएचओले जनाएको छ।
0: नेपालको राष्ट्रिय क्रिकेट ए टोलीले स्कटल्याण्डको सिनियर टोलीसँग 45 रनको जीत निकालेको छ। अर्को साता त्रिवी क्रिकेट मैदानमा नेपाल स्कटल्याण्ड र अमेरिका बीच त्रिकोणात्मक आईसीसी विश्वकप लीग 2 शुरू हुँदैछ। सोही सिरिजको तयारीका लागि लीग 2 दोस्रो स्थानमा रहेको स्कटल्याण्डले हिजो मूलपानी मैदानमा नेपालको ए टोलीसँग पहिलो खेल खेलेको हो। नेपालको कसिलो बलिङ सामना गर्न नसक्दा स्कटल्याण्ड 45 रनमा पराजित भएको हो। नेपालको जीतमा देव खनालले अर्धशतकीय इनिङ्स गर्नुभएको थियो। टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाउँदै 277 रनको यो फल बनाएको थियो। यसैबीच चितलाङ एएफसी 8 बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पहिलो सातामै चितलाङ अन्तिम 2मा पुगेको हो। चितलाङले दोस्रो सेमी फाइनलमा हिजो सिमराको नवजागृति युवा क्लबलाई 5-1 फराकिलो अन्तरले हराएको हो। शहीद स्मृति रंगशालामा चितलाङलाई अन्तिम 2 स्थानमा पुर्याउने क्रममा विदेशी खेलाड़ी सोलोमन किङ र एरोन थापाले समान 2 गोल गर्नुभएको थियो। चितलाङले उपाधि भिडन्तमा बागमती युथको सामना गर्नुपर्नेछ। यसैबीच हेटौँडा 6 स्थित गौरी टारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सम्पन्न भएको छ। बागमती प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढ़ाएको यो परियोजना 2 वर्ष अघि शुरू गरिएको थियो। चालू वर्ष वैशाखसम्ममा निर्माण कार्य पूरा भएको हो। बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाका अनुसार ड्रेनेज प्रणाली सहित निर्माण गरिएको क्रिकेट मैदानमा कुल 11,74,00,000 रूपियाँ खर्च भएको छ। मैदान निर्माण कार्य 20 चैत 2080 शुरू गरिएको थियो। मैदान परिसरमा करिब 450 दर्शक क्षमताको प्यारापिट र 4 पिच, 70 मिटर रेडियसको मैदान, स्कोर बोर्ड, भीआईपी कक्ष लगायतका विभिन्न महत्वपूर्ण केन्द्रहरू बनाइएका छन्। हाल मैदानको लेभल मिलाउन घाँस मिलाउने कार्य भइरहेको परिषदले जनाएको छ।
1: स्थानीय तहका जनप्रतिनिधिलाई काम गर्न कानून निर्माणले कति महत्व राख्छ, कुराकानी काटुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब स्थानीय जनप्रतिनिधिलाई काम गर्न कानूनी झन्झट र चुनौतीका कुरा। स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल अन्तिम चरणमा पुगेको छ। 5 वर्ष कार्यकाल सकिने लाग्दा कतिपय स्थानीय तहमा चुनावी बाचा अनुरूपका कामहरू बाँकी नै छन्। यस्तो अवस्थामा काम गर्न कति सहज भयो, बझाङको जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालसँग साथी लील प्रकाशनले कुराकानी गर्नुभएको छ।
2: अब धेरै बाधाहरू छैनन्, संविधानले स्थानीय तहलाई धेरै अधिकारहरू प्रत्यार्जन गरेको छ र त्यसअनुसार कानूनहरू नबन्दा काम गर्न गाह्रो भएको छ। जस्तो उदाहरणको लागि माध्यमिक शिक्षासम्मको सम्पूर्ण अधिकार स्थानीय तहको एकल अधिकारमा अनुसूचीमा संविधानले लिपिबद्ध गरेको छ, त त्यसअनुसारको शिक्षा ऐन सरकारले नबनाउँदा त्यसमा काम गर्न गाह्रो परेको छ। अहिलेसम्म संविधानले नचिन्ने कार्यालयहरू जस्तो जिल्ला शिक्षा समन्वय इकाइ भन्ने छ, त्यो अहिलेसम्म कायमै छ, जब त्यसको आवश्यक छैन। स्थानीय तहलाई नै संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार कानून बनाएर अधिकार र साधन स्रोत स्थानीय हस्तान्तरण गर्नुपर्ने हो सरकारले, तर योभन्दा अघिल्ला सरकारहरूले त्यसमा चासो देखाएनन्।
1: संघीय
2: सरकारले अब अहिले भर्खरै नयाँ सरकार बनेको छ, बालन शाह एउटा युवा र इनर्जेटिक मान्छे अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ आफै पनि स्थानीय तहमा मेयर भइसकेको, उहाँलाई सबै कुरा आउनुभएको हुनाले यी कुराहरू उहाँले छिटो छरितो गर्नुहुनेछ भन्ने कुरामा म आशावादी मात्र विश्वस्त छु।
1: भनेको स्थानीय सरकारको नेतृत्व गरेर गएको व्यक्तिले संघीय सरकारमा जाँदै गर्दाखेरि स्थानीय सरकारको पक्षमा काम हुन्छ भन्ने विश्वास तपाईँहरूमा?
2: एकदम हामीले विश्वास, आशावादी मात्र विश्वस्त छौं र शुरूआती काम उहाँका राम्रा देखिएका छन्, राम्रो संकेत देखिएको छ। उदाहरणको लागि अहिले सरकारले सम्पूर्ण स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकहरू खटाउनुपर्छ भनेर सबै ठाउँमा नगरपालिकामा उपसचिव, गाउँपालिकामा अधिकृत खटाउने काम गरेको छ दरबन्दी अनुसारको, त्यो सरकारको प्रशंसनीय काम हो। यसरी नै सरकारले काम गर्नेछ र स्वयं प्रधानमन्त्री स्थानीय तहको बारेमा जानकार भएको हुनाले उहाँले स्थानीय तहलाई साधन र जनशक्तिले सम्पन्न बनाउनुहुनेछ भन्ने कुरा म विश्वस्त छु। हाम्रो सबभन्दा ठूलो समस्या भनेको हामी कहाँ साधन स्रोतको पनि कमी छ। संघीय सरकारले चार किसिमका अनुदान हामीलाई दिन्छ, एउटा सामान्यीकरण अनुदान, एउटा सशर्त अनुदान, एउटा विशेष अनुदान र एउटा आशो बाँडफन भन्ने चार किसिमका हामीलाई गर्छ। त पछिल्लो ट्रेन के देखेको छ भन्नुहुन्छ भने सामान्यीकरण अनुदान भनेको नेपाल सरकारले योजना नतोकेर हामीलाई नै एकमुष्ट पैसा पठाइदिने, त्यसबाट हामीले आफ्नो आवश्यकताअनुसार योजना विनियोजन गर्ने त्यो रकम हो। अनि सशर्त भनेको नेपाल सरकारले शर्त तोकेर, अनि समपूरक पनि भन्ने हुन्छ, समपूरक भनेको केही म्याचिङ फण्ड हामीले हाल्ने 50-50 गर्ने त्यो हो, र विशेष अनुदान भनेको नेपाल सरकारले योजना तोकेर दिने हो। र पछिल्लो ट्रेन के छ भन्नुहुन्छ भने सामान्यीकरण अनुदान घटाउँदै लगेको, सशर्त बढाउँदै लगेको, सरकार आफैले यताबाट अनुदान आफैले विकास योजना आफैले रकम विनियोजन गर्ने संघबाट त्यो ट्रेन बढ्दै गएको त्यो राम्रो होइन,
12: त्यसलाई घटाउनु पर्यो अथवा कटौती गर्नु पर्यो तपाईँहरूकोमा,
2: समानीकरण अनुसार बढाउँदै लग्नु पर्यो, सशस्त्र चाहिँ घटाउँदै लग्नु पर्यो, विशेष पनि घटाउँदै लग्नु पर्यो, त्यो स्थानीय तहले नै गर्ने हो र संघीय सरकारले स्थानीय तहलाई साधन स्रोत र म्यान पावरले सम्पन्न बनाउनु पर्यो।
0: बझाङको जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिश, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति, प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई,
0: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, नारायणगढ़ बुटोल सड़क निर्माण अन्तिम चरणमा,
1: पुरूषहरूमा 50 पछि पोस्टेटको सम जोखिम बढ़दै, उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शोभायात्रा अभियान, कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूभाग फिर्ता ल्याउन सुझाव,
0: युद्ध विरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू, तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप, अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हान्टा भाइरसको संक्रमण पुष्टि,
1: र विश्वकप क्रिकेट लीग दुई छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजयी, बागमती गोलकपमा चितलाङ फाइनलमा हेटौडामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकोली .com लिएका छौं। यहाँ बालेन जस्तै कालो टोपी लगाएका, कालो लुगा लगाएका एकजना व्यक्ति कुचो लिएर, लामो खालको कुचो लिएको छ र त्यो कुचोको बिणमा अध्यादेश लेखिएको छ। यहाँ चाहिँ 4x4 देखिएको डंगुरहरू देखाइएको छ र त्यहाँ कुचो लगाइरहेको जस्तो लेखिएको छ र यहाँ यस्तो लेखिएको छ, सारै फोहोर सड़कलाई सफा नगरी भए त देशमा पनि 4x4 भएपछि त विभिन्न उपाय लगाएर सफा गर्नु नै पर्यो नि, यस्तै खालको जनादेश त हो नि।
1: हस्त प्राविधिक साथी रवि देताललाई धन्यवाद, अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी र हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार कार्यक्रम युवा चौतारीमा तपाईँलाई हार्दिक स्वागत छ म दीपक आचार्य
1: अनि म सन्तोषी जावल यो कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ
0: हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम सोही दिन बेलुका 8 बजे पनि पुनः प्रसारण हुने गरेको छ कार्यक्रम युवा चौतारी देशभरिका विभिन्न सामुदायिक रेडियोहरूले प्रसारण गर्छन् भने सीआईएन को यूट्यूब सीआईएन च्यानल फेसबुक सीआईएन खबर टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ
1: युवा सशक्तिकरण अवसर उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 7 भाग हो आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भए गरेका काम कार्यवाहीका बारेमा जानकारी दिँदै छिट्टै हुन गइरहेको संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रमको बारेमा विशेष संवाद सुन्नुहुनेछ त्यसभन्दा पहिले युवा सम्बन्धी गतिविधि
0: युवाहरूका लागि परम्परागत सिप हस्तान्तरण कार्यक्रम अन्तर्गत मगर जातिहरूको परम्परागत पोशाक बुन्ने सिप हस्तान्तरणका लागि 15 दिने तालिम रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा वैशाख 11 बाट सञ्चालन भएको छ उक्त कार्यक्रममा 20 जना युवाहरू सहभागी भई 15 दिनसम्म प्रशिक्षण लिनेछन् यस कार्यक्रमको उद्घाटन सत्रमा स्थानीय जनप्रतिनिधिका साथै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतम उपसचिव नवराज निरौला र विश्वास रोका मगर तथा शाखा अधिकृत बालकुमार श्रेष्ठको सहभागिता रहेको थियो
1: जीवन उपयोगी सिपका लागि डिजिटल साक्षरता र साइबर सुरक्षा जागरण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका गोतामकोटमा वैशाख 12 गते सम्पन्न भएको छ उक्त कार्यक्रममा स्थानीय युवा विद्यालयका शिक्षक विद्यार्थी तथा युवा अभिभावकहरू समेत गरी कुल 98 जना युवाहरूको सहभागिता रहेको थियो यस कार्यक्रमको सहजीकरण विषय विज्ञ 8 बिस्कोट नगरपालिकाका प्राविधिक अधिकृत प्रशिक्षक कुबेर बस्नेत प्रहरी निरीक्षक विजय चौलागाई र राष्ट्रिय युवा परिषदका पदाधिकारी तथा कर्मचारीबाट भएको थियो यस कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूका साथै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतम उपसचिव नवराज निरौला र विश्वास रोका मगर तथा शाखा अधिकृत बालकुमार श्रेष्ठको सहभागिता रहेको थियो
0: राष्ट्रिय युवा परिषद र इन्सेक नेपालको साझेदारीमा जीवन उपयोगी सिपका लागि डिजिटल साक्षरता र साइबर सुरक्षा जागरण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम बागमती प्रदेशको ललितपुर जिल्लामा भएको छ जावलाखेल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको सभाहलमा वैशाख 18 गते सञ्चालन भएको कार्यक्रममा देशभरका 61 जना युवाहरूको सहभागिता रहेको थियो यस कार्यक्रमको सहजीकरण सन्तोष सिग्देल पदमराज पन्त र राष्ट्रिय युवा परिषदका पदाधिकारी तथा कर्मचारीबाट भएको थियो
1: राष्ट्रिय युवा परिषदद्वारा गठित यौनिक तथा अल्पसंख्यक युवाहरूको सञ्जालको आयोजनामा यही वैशाख 25 गते शुक्रबारका दिन शिक्षा तालिम केन्द्र धुलीखेल काभ्रे पलाञ्चोकमा यौनिक तथा अल्पसंख्यक युवाहरूका बारेमा पनौती बनेपा र धुलीखेल नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका 50 जना शिक्षकहरूसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन हुनेछ उक्त कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायका विद्यार्थीहरूको शिक्षामा सहभागिता र पहुँच विस्तार गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ
0: राष्ट्रिय युवा परिषदमा आबद्ध उदार स्वयंसेवक सामाजिक संस्था नेपाल सल्फको आयोजनामा वैशाखको 26 र 27 गते राप्ती नगरपालिका ओडा नम्बर 12 र 13 का चेपाङ समुदायका युवाहरूका लागि स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन हुँदैछ यस कार्यक्रमबाट चेपाङ समुदायका युवा बालबालिका र वृद्धहरूको आधारभूत स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि हुनुका साथै व्यक्तिगत सरसफाई शौचालयको प्रयोग तथा पौष्टिक आहारको प्रयोगबाट स्वास्थ्यमा सुधार हुने अपेक्षा गरिएको छ
1: संयुक्त राष्ट्रसंघ विश्व आदिवासी युवा सम्मेलनको लागत व्यवस्थापन र प्राविधिक सहयोगमा साझेदारीका लागि यही वैशाख 21 गते 15 दिनभित्र आवेदन दिन सक्ने गरी सामाजिक संस्थाहरूसँग प्रस्ताव आह्वान गरिएको छ यो सूचना परिषदको वेबसाइट www.nyc.gov.np र फेसबुक पेज नेशनल युथ काउन्सिल नेपालमा समेत हेर्न सकिनेछ
0: राष्ट्रिय युवा परिषदको युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्बन्धी सूचनामा राष्ट्रिय युवा परिषदले आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम नै सातै प्रदेशमा यो कार्यक्रम गर्दैछ। युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि सुदूरपश्चिम प्रदेशको धनगढ़ी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बुटवल, बागमती प्रदेशको हेटौँडा, मधेस प्रदेशको वीरगंज र कोशी प्रदेशको विराटनगरमा आयोजना हुने भएको छ। प्रत्येक प्रदेशहरूमा 15-15 सूचना प्रविधि तथा स्टार्टअप व्यवसायहरू छनौट गरी प्रदर्शनीको आयोजना गरिँदैछ। यसका लागि सम्बन्धित प्रदेशभित्र सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय दर्ता गरी व्यवसाय सञ्चालन गरिरहेका 16-40 वर्ष उमेर समूहका युवा व्यवसायीहरूले जेठको 4 गते रातको 12 बजेसम्म आवेदन दिइसक्नुपर्ने र पुनः म्याद थप गर्नुपर्ने जनाइएको छ। यसका लागि कार्यालयको वेबसाइट www.nyc.gov.np मा भएको अनलाइन फर्म पोर्टल सिस्टम form.nyc.gov.np मा आवेदन दिन सकिनेछ।
1: कार्यालयको पुँजीगत बजेट अन्तर्गत पुस्तकालय विकास कार्यको लागि पुस्तकालय व्यवस्थापन तथा परिषद सदस्यहरूका लागि अलग अलग र्याकको व्यवस्था गर्ने प्रक्रिया अगाडि बढ़ाइएको छ। यसै गरी विद्यार्थी हाजिरीको लागि स्मार्ट डिभाइस जडान गरी प्रयोगमा ल्याइएको छ।
0: राष्ट्रिय युवा परिषदका गतिविधिको बारेको जानकारीपछि अब कुराकानीको पालो। राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रम आगामी जेठको 8 गतेदेखि 11 गतेसम्म एसओएस हर्मन माइनर्स स्कूल सानो ठिमीमा सञ्चालन हुनेछ। उक्त कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि साझेदार संस्थाहरूका रूपमा ग्लोबल हेल्थ फाउण्डेशन र वात्सल्य सदन छनौट भएका छन्। 4 दिनसम्म सञ्चालन हुने यस कार्यक्रमका लागि साझेदार संस्थाहरूबाट 10 जनाको आयोजक समिति गठन गरिएको छ। यो समितिका पदाधिकारीसँग हामी कुराकानी गर्दैछौ। सबैभन्दा पहिले यो कार्यक्रम आयोजक समितिका महासचिव कुवर दिपाङ्करसँगको कुराकानी। यो कार्यक्रम के हो र यो के उद्देश्यले यो कार्यक्रम गरिँदैछ?
2: नमस्ते सर, एकदमै धन्यवाद हामीले यता इन्भाइट गर्नको लागि। हाम्रो यो प्रोग्राम चाहिँ नमूना राष्ट्रिय युवा संघको कार्यक्रम चाहिँ एकदमै इम्पोर्टेन्ट कार्यक्रम छ। अनि यो कार्यक्रममा हजुरलाई एकदमै युनिक कार्यक्रम पनि छ, नयाँ कुराहरू छ त्यसमा। हजुरको युनाइटेड नेसन संयुक्त राष्ट्र कसरी फंक्शन गर्छ, संयुक्त राष्ट्र संघमा जुन पूरै विश्वको प्रश्नहरू उठाउने कुराहरू, त्यो कसरी त्यसको सल्युसन्सहरू आउँछ, त्यसको रिजल्टहरू कसरी आउँछ, त्यो चाहिँ बच्चाहरूले एकदमै सानो एजबाट सिकाउने गरिरहेछ। यो प्रोग्राममा चाहिँ 16-24 वर्षको युवाहरूलाई संयुक्त राष्ट्र संघ कसरी फंक्सन गर्छ त्यो सिकाउने चाहिँ मेन अब्जेक्टिभ हो हाम्रो।
0: हजुर, अब त्यो सिकाउनको लागि चाहिँ जेठको 8 गतेदेखि 11 गतेसम्म हुने कार्यक्रममा के गतिविधिहरू तपाईँहरूले राख्नु भएको छ, त्यो कसरी सिकाउनुहुन्छ?
2: हजुर, हाम्रो राष्ट्रिय युवा परिषदको नमूना संसद सभा त्यसमा चाहिँ हजुरहरूको 8-11 गते हाम्रो 4 दिनको प्रोग्राममा चाहिँ हामीले स्टुडेन्ट्सहरूलाई अर युवाहरूलाई चाहिँ डिफ्रेन्ट प्लेटफर्म्सहरूमा हजुरको ह्युमन राइट्स, त्यसपछि हजुरको अहिले जुन मिडल इस्टमा वार भइरहेछ, त्यसपछि वुमेन राइट्सको कुरा, हाम्रो इन्भाइरोमेन्टको कुरा, उहाँहरूलाई चाहिँ हामीले डिफ्रेन्ट स्टुडेन्ट्सहरूलाई चाहिँ हरेक ग्रुपमा 30-30 बाँटेर अनि सबैलाई एउटा देशको कन्ट्रोल दिन्छौँ हामी। जस्तो एउटा रूममा चाहिँ 30 युवाहरू भयो भने उहाँहरूले चाहिँ डिफ्रेन्ट देशहरू पाउनुहुन्छ, जस्तो अमेरिका, जापान, चीन भनेर उहाँहरूले कन्ट्रीहरू पाउनुहुन्छ। अनि त्योबाट चाहिँ उहाँहरूले त्यो कन्ट्री नै 3 दिन बनेर चाहिँ त्यो कन्ट्रीको डिप्लोम्याट, त्यो कन्ट्रीको रिप्रेजेन्टेटिभ बनेर उहाँहरूले डिबेट, छलफल, त्यसपछि प्रेजेन्टेशन, अनि त्यस्तै कुरा गरेर राम्रो कुराहरू, अनि लास्ट डेमा चाहिँ उहाँले यो जुन डिस्कसन्सहरू उहाँले गर्नुभयो त्यसको एउटा सल्युसन, एकदमै संयुक्त राष्ट्रकै फर्मेटमा एउटा रेजोल्युसन भन्ने गरिएछ, हामीले त्यो रेजोल्युसन बनाउनुहुन्छ। सो यो चाहिँ हाम्रो 4 दिनको मेन उपलक्ष्य हुन्छ सर।
0: हजुर, अब त्यसमा सहभागी हुने युवाहरू ले चाहिँ अब के सिक्नुहुन्छ त अब योबाट, होइन त्यो त्यसमा गतिविधिहरूमा सहभागी भइसकेपछि उहाँहरूमा के सिकाइ हुन्छ, के फाइदा हुन्छ उहाँहरूलाई?
2: हजुर, सो हाम्रो जस्तो नर्मल प्रोग्रामहरूमा उहाँले एउटा कुरा अथवा दुईटा कुरा सिक्नुहुन्छ, बट यो एमयूएन चाहिँ यस्तो युनिक कुरा छ जता बच्चाहरूले एउटा होइन दुईटा होइन सात आठवटा डिफ्रेन्ट कुराहरू सिक्नुहुन्छ। एउटा चाहिँ हजुरको वर्ल्डमा के भइरहेछ अनि वर्ल्डमा के हुन गरी त्यसलाई नेपाललाई चाहिँ किन फरक पर्छ, जस्तो अब मिडल इस्टको वर भइरहेछ भने त्यसले चाहिँ नेपालले किन फरक पार्छ, कसरी फरक पर्छ, त्यो चाहिँ एउटा कुरा जियो पोलिटिक्स उहाँले बुझ्नुहुन्छ। सेकेन्ड पब्लिक स्पिकिङको कुरा, मासमा 50 जना 100 जनाको अगाडि कन्फिडेन्टली कसरी बोल्ने हो त्यो चाहिँ एउटा सिक्नुहुन्छ। थर्ड चाहिँ उहाँको बेसिक इन्टरेक्सन कुरा, अब जस्तो यो प्रोग्राम चाहिँ 77 जिल्लाबाट राष्ट्रिय युवा परिषदले उहाँले इन्भाइट गर्नुभएको छ, हरेक जिल्लाबाट चाहिँ पार्टिसिपेन्ट हुनुहुन्छ, हरेक प्रदेशबाट पनि। सो अब कुनै युवा चाहिँ कोशीको हुनुहुन्छ भने उहाँले चाहिँ एकदमै नयाँ मान्छे जुन सुदूरपश्चिमको हुनुहुन्छ भने उहाँसित एकै दिनमा मिलेर कुरा गरेर सबै कुरा रिजल्टहरू निकाल्नुपर्छ। सो इन्टरेक्सनको कुरा, नेटवर्किङको कुरा हुन्छ, सँगैसँगै पब्लिक स्पिकिङको कुरा, उहाँले प्रेजेन्टेसन बनाउन सिक्नु पर्यो, सँगैसँगै वर्ल्डको जुन रेजोल्युसन जुन पेपर मैले हजुरलाई भने त्यो सल्युसन पेपर एकदमै युनिक फर्मेटमा कसरी भन्छ भन्ने उहाँहरूले डकुमेन्टेसनको पनि कुराहरू बुझ्नुहुन्छ। सो एउटा एमयुएनले चाहिँ हजुरको एउटा दुईटा तिनवटा होइन, एउटा युवा जुन उता हाम्रो प्रोग्राममा सानो टिमी भक्तपुर एसओएस स्कूलमा भइरहेछ त्यो प्रोग्राममा चाहिँ उहाँहरूले धेरै कुराहरू बुझ्नुहुन्छ। सो अभियसली लास्ट डेमा चाहिँ हामीले के अपेक्षा गरिरहेछौँ, उहाँले धेरै कुराहरू बुझेर सिकेर आफ्नो ठाउँमा फिर्ता गएर चाहिँ त्यसलाई इम्प्लिमेन्ट गर्नुहुन्छ।
0: हजुर, अब युवाको नेतृत्व विकास सहभागिता होइन, म अहिले अब युवाहरूलाई नयाँ नयाँ चाहना छ नि त होइन, के गरौँ भन्ने स्पेसहरू दिन, त्यो कार्यको लागि चाहिँ यसले अरू क्षेत्रमा पनि बुझाइको लागि युवाहरूलाई कतिको सहयोग पुर्याउँछ?
2: एकदमै सहयोग गर्छ सर, किनकि पहिलो कुरो यो युवाको कार्यक्रम युवाले नै सञ्चालित गरिरहेछ, हामी पनि युवा नै छौँ, हामीले यो प्रोग्रामहरू धेरै वर्षदेखि चलाइरहेछौँ काठमाडौँमा बाहिर पनि। सो एउटा चाहिँ एकदमै नयाँ कुरा उहाँले बुझ्नुहुन्छ, नयाँ कुरा चाहिँ कसरी बाहिरको प्रोग्राम्सहरू चलिरहेछ त्यो उहाँले यो ठाउँबाट बुझ्नुहुन्छ, यो हाम्रो प्रोग्रामबाट। आफ्नो फर्किँदा जस्तो म पनि मध्य प्रदेशबाटै भए हजुरको, अब कुनै बच्चाहरू अथवा कुनै युवा चाहिँ हाम्रो मेरो ठाउँबाट आउँदै हुनुहुन्छ भने उहाँले यो कार्यक्रम बुझेर आफ्नो ठाउँबाट फेरि यही प्रोग्राम जस्तो अथवा नयाँ कार्यक्रम पनि सञ्चालित गर्न सक्नुहुन्छ। त्यो प्रोग्राम कसरी सञ्चालन गर्ने हो, कसरी बोल्ने, यहीँबाट सिकेर उहाँको एउटा ब्रान्च बनेर एउटा ब्याकबोन हुन्छ जस्तो लाग्छ सर मलाई।
0: हजुर, अन्त्यमा मैले नसोधेको होइन, त्यहाँ हाम्रो श्रोताहरूलाई सुनाउनै पर्ने यो महासभाको बारेमा केही छ?
2: यो महासभामा हजुरले एउटा चाहिँ युनिक कुरा कि जुन पनि युवाहरू त्यहाँ त्यो प्रोग्राममा उपस्थित हुनुहुन्छ उहाँ युवा होइन, उहाँ नेपाली होइन, उहाँ चाहिँ जुन कन्ट्रीको हुनुहुन्छ त्यसको डिप्लोमेट हुनुहुन्छ। सो एउटा स्टुडेन्टको पर्सपेक्टिभ भन्दा पनि एउटा वर्ल्ड डिप्लोमेटहरू कसरी उहाँहरूले सबै कुरा चलाउनुहुन्छ भने एकदमै युनिक पर्सपेक्टिभ पाउनुहुन्छ। सो एउटा चाहिँ कुरा म के भन्छु, हजुरहरूको अहिलेको अस्थायी स्थानमा पनि इफ यो एमयुएन कार्यक्रम चाहिँ भइरहेछ भने त्यसमा नसोचिकन नै जाँदा हुन्छ, हजुरले धेरै कुरा बुझ्नुहुन्छ त्यहाँ गएर। मैले चाहिँ यति भन्न चाहे सर।
0: हस्, यहाँलाई धन्यवाद।
2: हजुर, थ्याङ्क यू सो मच, धन्यवाद।
1: यो कार्यक्रममा सहभागिता कस्तो हुँदैछ? कार्यक्रम आयोजक समितिका सचिव रेवना घिमिरेसँगको कुराकानी।
0: यहाँलाई स्वागत छ।
3: यस कार्यक्रममा मेरो दुई शब्द राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद।
0: यो कार्यक्रममा चाहिँ को को सहभागी हुनुहुन्छ, कतिजनाको सहभागिता हुन्छ र त्यहाँ सहभागी हुनेहरूको व्यवस्थाहरू तपाईँहरूले कसरी, सहभागीलाई कस्तो व्यवस्था गरिरहनु भएको छ?
3: हजुर, यस कार्यक्रममा सहभागी हुने भनेको चाहिँ युवाहरू जसलाई चाहिँ भू राजनीतिक, जियो पोलिटिक्स र वर्ल्ड अफेयर्समा जसलाई इन्ट्रेस्ट छ उहाँहरू सहभागी हुनुहुन्छ। यसमा धेरै जसो चाहिँ विद्यार्थी युवाहरू नै हुनुहुन्छ। उहाँहरू नेपालको 77 जिल्लाबाट आएर पार्टिसिपेट गरेर 4 दिनको लागि पार्टिसिपेट गर्न लाग्नु भएको छ। हाम्रो कार्यक्रम चाहिँ एसओएस स्कूल सानो ठिमा भइरहेको छ अनि त्यसमा
0: कतिजना सहभागी हुनुहुन्छ?
3: हामीले चाहिँ 77 जिल्लाबाट 100 जना डेलिगेट्सहरूलाई पार्टिसिपेट गराउन लागेका छौं।
0: सहभागी कसरी छानिरहनु भएको छ तपाईँहरूले?
3: हजुर, हामीले चाहिँ एउटा फर्म खुलाएका थियौँ। अब इन्ट्रेस्टेडहरू जसलाई चाहिँ इच्छा छ उहाँहरूले चाहिँ त्यो फर्म भर्नु भएको छ। आजबाट हाम्रो इन्टरभ्यू प्रोसेस शुरू भएको छ। उहाँहरूलाई फोनकै माध्यमबाट फोन गर्छौँ हामीहरू, फोन गरेर अनि केही प्रश्नहरू सोधेर त्यही अनुसार उहाँहरूको अन्तर्वार्ता लिइरहेका छौँ।
0: हजुर, अनि अब यो छनौट गर्दाखेरि चाहिँ तपाईँहरूले कस्तो सबैले सहभागिता हुन पाउने आधारहरू के बनाउनु भएको छ?
3: हामीले आधारहरू चाहिँ एउटा चाहिँ उहाँहरू कतिको अब यसमा पनि धेरैजना इन्ट्रेस्टेड हुनुहुन्छ, धेरैजनालाई इच्छा छ, तर हामीले लिनुपर्ने 100 मात्रै हो। त्यही भएर हामीले आधार चाहिँ उहाँहरूलाई भू राजनीतिको विषयहरूमा कतिको चासो छ र कतिको ज्ञान छ एउटा त्यसलाई आधार बनाएका छौँ। अनि अर्को चाहिँ उहाँहरू कतिको काठमाडौँ आएर यसमा सहभागी हुन सक्ने, कतिको क्षमता राख्नुहुन्छ, त्यहाँ आएर कतिको बोल्न सक्नुहुन्छ भनेर त्यो सबैको आधारमा चाहिँ हामीले क्राइटेरिया छुट्याएका छौँ।
0: हजुर, यस्तो महासभाहरू यसभन्दा अगाडि हुँदाखेरि कस्तो हुन्थ्यो होइन, अब नयाँ यसमा के आउँदैछ?
3: हजुर, योभन्दा अगाडि यस्तो सभाहरू हुँदाखेरि चाहिँ स्कूल लेभलमा चाहिँ धेरै भइरहेको हुन्छ, स्कूलकै विद्यार्थीहरूले स्कूलभित्रै पार्टिसिपेट गर्ने कार्यक्रम धेरै भइरहेको हुन्छ। अनि त्यो हुँदाखेरि एउटै कुरा, अब मैले पनि यस्तो महासभाहरू गरेको 5 बेसी भइसक्यो, यो 5 बेसीमा म आफैले याद गरेको चाहिँ साना बालबालिकाहरू पनि अहिले आएर यस्तो कार्यक्रमहरूमा सहभागी भएपछि चाहिँ उनीहरूलाई राजनीतिक विषयमा दुनियाँमा के भइरहेछ, कसो भइरहेछ समाचारहरूमा एकदमै धेरै चासो बढ्न थालेको छ। अनि उनीहरूले बुझ्न पनि थालेका छन् के भइरहेको छ त। अब जस्तै अहिले नै जुन अमेरिका र इरानको बीचमा जुन युद्ध भइरहेको छ त्यसकै बारेमा पनि जो बच्चाहरू चाहिँ यस्तो कार्यक्रमहरूमा सहभागी हुनुभएको थियो उहाँहरूलाई चाहिँ किन भइरहेको छ, के भइरहेको छ, अब कूटनीतिक पहलमा के गर्नुपर्नेछ भनेर उहाँहरूले चाहिँ धेरै ज्ञान भएको देखिन्छ। सो यस्तो कार्यक्रमहरूमा पार्टिसिपेट गरेपछि चाहिँ एउटा नलेज एक्सपान्ड हुने अनि साथसाथै धेरै मान्छेहरू चिनिने, धेरै ठाउँबाट धेरै ब्याकग्राउण्डबाट आएका धेरै मान्छेहरूलाई चिनिने अनि नलेज बढ्ने चाहिँ देखिएको छ।
0: हजुर, अब यो कार्यक्रममा त अब 100 सबै त सहभागी हुन पाएन होइन, तर यो कार्यक्रमबाट आएको निचोडहरू, छलफलहरू, निष्कर्षहरू यो सबै युवाहरूमा पुर्याउनको लागि तपाईँहरू कसरी पुर्याउनुहुन्छ?
3: यसको लागि चाहिँ हाम्रो एमयुएन्सहरूमा चाहिँ अब एउटा कमिटीभित्र एउटा बैठकमा के छलफल हुन्छ, त्यहाँनिर के समस्याहरू डिस्कस हुन्छन्, के सल्युसन्सहरू प्रपोज हुन्छ, त्यो सबै चाहिँ एउटा डकुमेन्टेसन गर्ने चलन छ, त्यो चाहिँ गर्नै पर्ने हो। कुनै कमिटीमा रेजोल्युसन भन्नुहुन्छ, कुनै कमिटीमा रिपोर्ट भन्नुहुन्छ, कुनै कमिटीमा डाइरेक्टिभ भन्नुहुन्छ। सो अब हरेक कमिटीले आफ्नो एउटा रेजोल्युसन, रिपोर्ट, डाइरेक्टिभ प्रड्युस गर्छ, त्यसलाई चाहिँ हामी पब्लिश गरेर जो पार्टिसिपेट हुन पाउनु भएन, हामीसँग सहभागी हुन पाउनु भएन, उहाँहरूको पनि नलेजको लागि, उहाँहरूको पनि ज्ञानको लागि हामी त्यसरी पब्लिश गरेर डिसिमिनेट चाहिँ गर्छौँ।
0: हजुर, अनि अब यसमा भित्र हुने छलफलहरू ले होइन, अब भनौँ न हाम्रो विद्यार्थीहरू उहाँहरूलाई बुझ्नलाई कतिको सहज हुन्छ, यो अब भनौँ न कतिपय संयुक्त राष्ट्र संघका अभ्यासहरू भन्नु पनि त्यो अभ्यासहरू हामी जस्तो मान्छेलाई त बुझ्न गाह्रो छ होइन, भर्खरका नयाँ विद्यार्थीहरूलाई बुझ्नलाई कसरी सहज बनाउनुहुन्छ, के गर्नुहुन्छ?
3: अब केही कुरा सिक्नलाई पहिलो कदम भनेकै आफू सिक्छु भनेर अघि बढ्नु हो। अब उहाँहरू अघि बढेर आइसकेपछि हामीले पनि कमिटीमा चाहिँ कमिटी चलाउन चाहिँ एकजना चेयर र अर्को भाइस चेयर भनेर दुईजना हुनुहुन्छ, उहाँहरूलाई हामीले एक्सपिरियन्स एकदम धेरै एक्सपिरियन्स भएको चेयर र भाइस चेयरहरूलाई हामी लिएर आउँछौँ, चेयरपर्सनहरूलाई, अनि उहाँहरूले नै कमिटी कसरी चल्छ, के गरी चल्छ, कुन प्रतिनिधिले कसरी बोल्नुपर्छ, के गर्नुपर्छ भनेर सिकाउने साथसाथै त्यसलाई इभ्यालुएट गर्ने पनि काम गर्नुहुन्छ।
0: हजुर, अब राष्ट्रिय युवा परिषदलाई चाहिँ यस्ता महत्वपूर्ण कामहरू अरू पनि गर्नको लागि के गर्यो भने अझ त्यो के अरे राष्ट्रिय युवा परिषदले गर्न सक्ला होइन, अहिले अब नयाँ सरकार आइरहेको छ, परिषदलाई चाहिँ कस्तो बनायो भने अझ यस्ता धेरै राम्रा कार्यक्रम होलान्, युवाहरू खुसी होला।
3: हजुर, परिषदले चाहिँ अब यस्तै हामी जस्तै युवाहरूलाई यसरी अझै अवसरहरू दिइराख्यो भने हामी जस्तै युवाहरूले अरू कार्यक्रमहरू पनि हामी अब बीचबीचमा पेचेन गर्ने, यस्तो गर्दा हुन्छ होला, उस्तो गर्दा हुन्छ होला भनेर हामीहरू पनि भन्छौँ, यसरी गर्दा हुन्छ। अनि अहिले त मन्त्री पनि युवा हुनुहुन्छ, युवा मन्त्री युवा नै हुनुहुन्छ, उहाँले पनि हाम्रो यस कार्यक्रममा पनि धेरै चासो देखाएर धेरै कुराहरू हामीलाई यहाँनिर यस्तो गर्दा हुन्छ कि भनेर धेरै ठाउँमा सजेसन्सहरू दिनुभएको छ। यस्तै गरी हामी जस्तो युवालाई एउटा प्लेटफर्म दिने र त्यो प्लेटफर्ममा राम्रोसँग सरकारसँग समन्वय कोलाबोरेशन गरेर राम्रोसँग गराउन सकेदेखि अझै पनि यस्तै धेरै कार्यक्रमहरू हुनेछन्।
0: हस् अन्त्यमा तपाईँलाई भन्न मन लाग्यो मैले नसोधेको केही कुराहरू छन् यो महासभाको बारेमा अथवा युवाको सभामा?
3: यस सभामा चाहिँ अब जस्तै हाम्रो महासचिवज्यूले भनिहाल्नुभयो यो युवाले गरेको युवाको लागि गरेको कार्यक्रम हो। यस्ता कार्यक्रमहरू धेरै भइरहेका हुन्छन्, काठमाडौँमा पनि भइरहेका हुन्छन्, बाहिर पनि भइरहेका हुन्छन्। कतै आफ्नो गाउँठाउँमा यस्तो एमयूएनको कार्यक्रम हुने भनेर समाचार सुन्नुभयो, कतैबाट थाहा पाउनुभयो भने चाहिँ केही सोची नसम्झी एउटामा भए पनि सहभागी चाहिँ भइदिनु होला। सहभागी भएपछि एउटामा भएपछि आफूलाई कस्तो लाग्छ त्यसको आधारमा अब धेरै गर्ने कि नगर्ने त्यो आफै बुझिहालिन्छ।
0: हस् धन्यवाद।
3: हजुर धन्यवाद।
0: यो कुराकानीसँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागको अन्त्यमा आइपुगेका छौं। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कुनै जिज्ञासा राख्न वा विचार राख्न मन लागेकै होला।
1: यदि त्यसो हो भने सीआईएन को आईभीआर नम्बर 01-5268-646 फोन गरेर जुनसुकै समयमा पनि रेकर्ड गराउन सक्नुहुनेछ। कार्यक्रम सुन्दै र हेर्दै गर्दा सीआईएन को फेसबुक, युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईँले लेख्न सक्नुहुनेछ।
0: कार्यक्रम युवा चौतारीबाट हामी विदा माग्छौं। कार्यक्रमको अर्को भागमा फेरि भेटौंला। प्राविधिक साथी राजेन्द्र रिजाललाई धेरै धेरै धन्यवाद। हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। सामुदायिक सूचना नेटवर्क CIN ले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेजी।
2: हस् धन्यवाद।
1: निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन? जितिसकेपछि आए अहिले यतितिर हजिरिनु परिरहेको छ भन्ने
2: छैन? म भर्खरै चार पाँच दिन मात्रै भएको छ जिल्लातिर पुगेर आएको छु।
1: जिल्ला गएर जितिसकेपछि काठमाडौँ आउनु हो, त्यसपछि फेरि फर्केर जानु?
2: फर्केर पुनः भर्खरै आएको छु।
1: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ तपाईँलाई? उहाँहरूले जिताउनुभयो, फेरि फर्किनुभयो, तपाईँ काठमाडौँ आउनुभयो, फेरि फर्केर जिल्ला जानुभयो, अहिले काठमाडौँ आउनु भएको छ। जसरी तपाईँले निर्वाचित हुँदै गर्दाखेरि तुरन्तैदेखि ल हामीलाई यस्तो चाहियो, यसरी गर्नु पर्यो भन्ने कुरा आइरहेको छ कि सुख शान्ति नै छ अहिले? त्यस्तो
2: ठिकै छ। अब जनताहरूको स्वाभाविक रूपमा अब चाहना हुने नै भयो, एउटा जनप्रतिनिधिबाट आफ्नो क्षेत्रको समग्र विकासको लागि पहल होस् भन्ने स्वाभाविक चाहना हुने नै हो। अब त्यो चाहना अनुसार जनताहरूले एउटा जुन आशा राखेका छन्, जुन विश्वास गरेका छन्, स्वाभाविक पनि हो र भए पनि रहेछ जनताहरूले।
1: तपाईँले निर्वाचनको बेलामा के गर्छु भन्नुभएको थियो र जितिसकेपछि खै तपाईँले यो गर्छु भन्नुभएको थियो गर्नु भएन भनेर गुनासो त अहिले नै आइ नै सकेको छैन होला कि? कस्तो
2: छैन, यसपालि मैले धेरै कुराहरू घोषणा पत्र पनि बनाएको थिएन।
1: अघिल्लो पटक निर्वाचन लड्दाखेरि चाहिँ थियो, पहिले
2: अघिल्लो पटक चाहिँ थियो, यसपालि नयाँ घोषणा पत्र थिएन। मैले अघिल्लो पटककै घोषणा पत्रका केही कामहरू जो अधुरा थिए तिनीहरूलाई पूरा गर्छौं भन्ने नै मेरो चाहिँ मुख्य एजेण्डा थियो।
1: जस्तै उदाहरणका लागि
2: तीन चारवटा कुराहरू, खास गरेर अब विभिन्न किसिमका समस्याहरू, हाम्रो दार्चुला जिल्ला भौगोलिक रूपमा धेरै विकट छ, 61 वडाहरू छन्, चट्टानी भूभाग छ, बस्ती छरिएको छ, एकदम छरिएको बस्ती छ, एउटै वडामा पनि दुई तीन दिन लाग्छ प्रत्येक घरधुरीमा पुग्नको लागि वडामा। त्यस कारणले असंख्य समस्याहरू छन् त्यहाँ। कतिपय ठाउँमा घोरेटो बाटोको पनि नपुगेका स्थिति छ, कतिपय ठाउँमा खानेपानीको पनि अझै समस्या छ, सिँचाइको, सड़कको, स्वास्थ्यको, संचारको टाढाकाँडा भावनाले जतिसुकै टेलिफोन टावर बनाए पनि अझै केही घरधुरीहरूमा पहुँच नहुने स्थिति भौगोलिक कारणले, त्यस्ता समस्याहरू छन्। तिनलाई पनि आफ्नो आफ्नो समस्या सबैलाई ठूलो भयो हुनाले आम जनताले त्यही समस्याहरू पनि हल हुनुपर्छ भन्ने सानो घोरेटो बाटोदेखि लिएर सड़कसम्मका कुराहरू पनि राखेका छन्।
1: तपाईँले त्यो चुनावको बेलामा गर्छु भन्नुभएको छ,
2: अब ती समग्र कुराहरू सम्बन्धित निकायबाट सबै मैले गर्छु भन्ने कुरा भएन। कुनै वडा स्तरीय कार्यक्रमभित्र समावेश गर्नुपर्ने, कुनै पालिका, कुनै प्रदेशदेखि लिएर यसमा पहल गर्ने कोअर्डिनेशन गर्छु भनेको छु म तिनको लागि, ती योजनाको लागि समन्वय गर्ने कुरा गरेका छु। मैले खास गरेर दार्चुला जिल्लाको समग्र विकासमा टेवा पुर्याउने मुख्य एक नम्बरमा दार्चुला तिङ्कर सड़क छ, चीनको तिब्बत खास गरेर ताक्लागोट जोड्ने सड़क हो। यो परापूर्व कालदेखि नै व्यापारिक रूपमा र धार्मिक रूपमा कैलाश मानसरोवर जाने सबभन्दा छोटो रूट हो। यसमा यसलाई, यो सड़कलाई यो मेरो कार्यकालमा पूर्णता गर्दै यसलाई चाहिँ तिङ्करसम्म, त्रिपुलेकसम्म पुर्याउँदै, यसलाई सड़क मात्रै होइन कि यसलाई चाइनासँगको व्यापार, चीन, भारत, नेपाल त्रिदेशीय व्यापारको एउटा व्यापारिक बिन्दु बनाउने, र कैलाश मानसरोवर त्यहाँबाट एकदम नजिक पर्छ, कैलाश मानसरोवरलाई एउटा धार्मिक रूपमा चाहिँ यो रूटलाई धार्मिक रूटको रूपमा विकास गर्दै, तिङ्करमा त हामीले अध्यागमन विभाग कार्यालय स्वीकृति गर्ने काम त सैद्धान्तिक रूपमा गरिसकेका छौं, अब व्यावहारिक रूपमा चाइना सरकारलाई पनि त्यसमा चाहिँ सहमत गराएर त्यसबाट चाहिँ भिसा लगाएर मानसरोवर यात्रा गराउन सक्ने किसिमको मुख्य कामले दार्चुला जिल्लाको समग्र विकासमा ठूलो टेवा पुर्याउँछ, रोजगारी सिर्जना हुन्छ, लाखौं हामीले धार्मिक पर्यटकीय गन्तव्यमा जान खोज्ने नागरिकहरूलाई, नेपाल र भारतका नागरिकलाई त्यो रूटबाट गर्न सक्छौ।
1: यसको सड़कलाई तपाईँले प्राथमिकता,
2: सड़क मात्र होइन त्यो
1: भौतिक संरचनाको निर्माण,
2: सड़क निर्माण गर्दै तिङ्कर रूटलाई, निपुलेक तिङ्कर रूटलाई हामीले व्यापारिक र पर्यटकीय मार्ग, धार्मिक पर्यटकीय मार्गको रूपमा डेभलप गर्ने एउटा प्रमुख मेरो यो निर्वाचनको लक्ष्य हो, मुद्दा हो, पहिले पनि हो। त्यसमा केही कामहरू आधा पुगेका छन्, केही बजेटको अभावले सड़क अधुरो रहेको छ,
3: दोस्रो
2: त्यसलाई पूरा गर्छु भन्ने मेरो एउटा प्रमुख लक्ष्य हो। दोस्रो, हामीले दार्चुला जिल्लाबाट यहाँबाट पहुँच पुर्याउनको लागि गोकलेश्वर दोस्रो ठूलो शैल्य शिखर नगरपालिका दोस्रो ठूलो बजार हो। त्यहाँ मैले 2078 सालमा आफ्नै पहलमा त्यहाँ एयरपोर्ट बनाउनको लागि पहिले बनेको कच्ची एयरपोर्ट थियो त्यसलाई चाहिँ पुनः स्थानान्तरण गर्नको लागि बजेट विनियोजन गरेर केही काम पनि भएको छ ठेगापट्टा लगाएर, त्यो अधुरो रहेको छ। अहिले पछिल्लो अवस्थामा सरकार बदलियो, म पनि निर्वाचन हारे, त्यो स्थगित रह्यो। त्यो एयरपोर्टलाई सञ्चालन गर्ने, त्यो एयरपोर्टलाई सञ्चालन गर्यो भने त्यहाँका जनताहरूलाई सहज रूपमा काठमाडौँ धनगढ़ी आउनु त सजिलो हुन्छ नै, तर पनि त्यो व्यापारिक पर्यटकीय जुन हामी मार्ग बनाउँदैछौं, ती श्रद्धालुहरू ती व्यक्तिहरूलाई प्लेनबाट चाहिँ त्यहाँ दार्चुला पुग्ने त त्यहाँबाट चाहिँ जान पनि सजिलो हुन्छ। तेस्रो, हाम्रो अर्को अपी हिमाल जोड्ने हामीले पहिले नै एउटा ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन ट्रेल भन्ने एउटा कार्यक्रम छ, त्यस अन्तर्गत काम पनि भइरहेछ। अब त्यो पदमार्गलाई हामीले सुचारू अझ द्रुत गतिमा सुचारू गर्ने र त्यो अपी हिमाल बेस क्याम्पलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा हामीले स्थापित गर्ने र अपिमाल गाउँपालिकाको सदरमुकाममा सड़क नपुगेको एउटा मात्रै पालिका हाम्रो दार्चुलाको 9 पालिका मध्ये अपिमाल गाउँपालिकाको केन्द्रमा पुगेका छैन, कि पुग्ने अवस्थामा छ। गत वर्ष पनि हामीले केही बजेट विनियोजन गरेर त्यसलाई केन्द्रसम्म सड़क पुर्याउने र त्यो अपिमाल बेस अपि बेस

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0161552493 552494 582778।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभव का स्रोत हुन भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
5: जसको नाम नै पर्याप्त छ,
6: दिदी बहिनी,
5: दिदी बहिनी,
6: दिदी बहिनी,
5: रेडियो दिदी बहिनी,
6: हामी गर्न सक्छौ,
5: हामी गर्न सक्छौ,
6: गर्न सक्छौ।

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड। जसको नाम नै पर्याप्त छ,
6: दिदी बहिनी,
5: दिदी बहिनी,
6: दिदी बहिनी,
5: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
6: हामी
5: गर्न सक्छौ,
6: गर्न सक्छौ।

बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नुभयो?
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 8 बज्यो।

गरेको प्रविधिहरू चाहिँ किसानको खेतबारीमा लगेर चाहिँ किसानकै सहभागितामा हामीले परीक्षण गर्ने गर्छौँ र यस्ता बाह्य अनुसन्धान स्थलहरू 110 छन् भने यसलाई हामी क्रमिक रूपमा चाहिँ बढाउँदै लाने उद्देश्यका साथ अगाडि बढेका छौँ र अहिले हामीले चाहिँ नार्क प्रविधि गाउँ भनेर एउटा गाउँलाई नै हाम्रो प्रविधिहरूले चाहिँ बिस्तारै यसलाई चाहिँ किसानहरूलाई सिकाउने स्थलको रूपमा हामीले अगाडि बढाउँदै लगेका छौँ र यो अहिले चाहिँ हामीले 4 प्रदेशमा चाहिँ 4 अनुसन्धान स्थलहरू चाहिँ प्रविधि गाउँ भनेर स्थापना गरेका छौँ र हाम्रो बजेटको मुख्य रूपमा हेर्ने भने नेपाल सरकारको नै मेजर भनौँ न 97% बढिरहेको छ भने विगत 5-7 वर्षको ट्रेन्डलाई हेर्ने भने चाहिँ हाम्रो करिब 3% आधारमा चाहिँ बाह्य विदेशी दात्री संस्थाहरूबाट पनि हामीले चाहिँ अनुदान रकम चाहिँ प्राप्त गर्ने गर्छौँ। यो भनेको चाहिँ तर चेन्ज भइरहने कुरा हो, सधैँ यो एउटै भइरहन्छ भन्ने हुँदैन। र नेपाल सरकारको बजेटलाई हेर्ने हो भने चाहिँ कृषि मन्त्रालयको बजेटलाई हेर्ने करिब करिब यो सिधा घरकोले देखाउँछ होला, कुनै साल थपबड त होला, तर पनि एउटा एकरूपता यसमा देख्न सकिन्छ भने कृषि अनुसन्धानलाई प्राप्त बजेटलाई हेर्ने हो भने चाहिँ घट्दो क्रममा चाहिँ गएको देखिन्छ। यसबाट पनि अलिकति अनुसन्धानलाई चाहिँ बजेट कमी हुँदै गइरहेको र यसमा अलिकति लगानी बढाउनु पर्ने चाहिँ देखिन्छ पक्कै पनि। अब जनशक्तिको हिसाबले हेर्ने भने फेरि हाम्रो एउटा दुःखलाग्दो डाटा छ, यहाँ चाहिँ हामीसँग करिब करिब वैज्ञानिकहरू 55% आधारमा, प्राविधिक अधिकृतहरू 50% आधारमा र अन्य प्राविधिक प्रशासनको कर्मचारी करिब 50% आधारमा चाहिँ रिक्त रहेको देखिन्छ। र यसले चाहिँ यो विगत 8-10 वर्षदेखि हामीले चाहिँ रिक्रुटमेन्टको प्रोसेस अगाडि बढाउन सकेको थिएनौँ, तर अहिले चाहिँ अब सुरु भइरहेको छ र हामी आशा गर्छौँ आगामी 1-2 वर्षै लाग्छ अझै पनि यो फुलफिल गर्न त, किनभने यसपालिको चाहिँ हाम्रो एउटा दुःखलाग्दो डाटा छ, यहाँ चाहिँ हामीसँग करिब करिब वैज्ञानिकहरू 55% आधारमा, प्राविधिक अधिकृतहरू 50% आधारमा र अन्य प्राविधिक

चाहिँ हामी अगाडि बढ्न सक्ने अवस्थामा नै छौँ र यो करिब करिब 50% आगामीमा जनशक्ति रहेको अवस्थामा हामीले चाहिँ काम गरिरहेको छौँ र यो यसमा चाहिँ यो एउटा रेसियो देखाउन खोजेको छ। यसमा हाम्रो अनुसन्धानकर्ताहरू चाहिँ महिला र पुरुषको रेसियो यहाँ देखाउन खोजेको छ भने त्यस्तै स्नातकोत्तर पिएचडी र बिएससिएचडी गरेका मास्टर्स एमएससी र पिएचडी गरेको जनशक्तिको पनि मैले यहाँ चाहिँ एउटा सानो खाका देखाउन खोजेको छु र यसरी हेर्ने भने चाहिँ हामी स्नातकोत्तर गरेको चाहिँ एमएससिएचडी गरेको चाहिँ यो पहिलो भागले देखाउँछ अनि यो भागले चाहिँ पिएचडी गरेको देखाउँछ भने हामी जो यसमा चाहिँ राम्रो जनशक्ति नेपालमा छ र यो साउथ एसियाको कन्टेक्स्टमा हेर्ने हो भने यो हरियो भनेको चाहिँ करिब करिब नेपालकै आधारमा रहेको चाहिँ हो भने यो अर्को चाहिँ नेपालभन्दा बढी यसमा के देखाउँछ भने प्रति 1,00,000 जनसङ्ख्या बराबर चाहिँ एउटा अनुसन्धानकर्ता चाहिँ रहने गरेको छ। जस्तो भारतमा चाहिँ हेर्ने हो भने प्रति 1,00,000 एकजना, नेपालमा हेर्ने भने प्रति 1,00,000 चाहिँ अब 2,00,000 एकजना भन्नु अब यहाँ चाहिँ त्यो किसिमको डेटा देखाउँछ भने पिएचडी गरेको चाहिँ जनशक्ति हेर्ने हो भने भारतमा चाहिँ 73% देखिन्छ भने नेपालमा चाहिँ जम्मा 12% चाहिँ देखिन्छ। महिलाको चाहिँ फेरि नेपालमा राम्रै देखिन्छ। यो हिसाबले हेर्ने हो भने पनि हामी अलिकति चाहिँ मास्टर्स पिएचडी गरेको जनसङ्ख्या मतलब अनुसन्धानकर्ताहरूलाई चाहिँ भित्राउनु पर्ने देखिन्छ र भारतमा अलिक बढी देखेको कारण चाहिँ के हो भने वैज्ञानिकमा चाहिँ त्यहाँ चाहिँ पिएचडी नगरिकन इन्ट्री गर्ने सिस्टम छैन, त्यसले गर्दा पनि अलिकति सङ्ख्या बढी देखिएको हुनुहुन्छ र यसमा चाहिँ यो समग्र एउटा समरी जस्तो यहाँ 3,58,00,000,000 चाहिँ यो अहिलेको चालु आलोमा हामीलाई बजेट प्राप्त भएको थियो र यसमा पनि अनुसन्धानलाई हेर्ने हो भने चाहिँ करिब करिब 60 करोडका हारी मात्रै खर्च हुने देखिन्छ किनभने यसमा हाम्रो तलबभत्तादेखि अन्य सुविधाहरू सबै यसमै चाहिँ आउँछ र मैले अघि पनि भनिसकेको छु अनुसन्धानमा एकदमै नगण्य बजेट चाहिँ नेपाललाई नेपाल कृषि अनुसन्धानलाई प्राप्त हुने गरेको छ। तर इस्टमा भन्नुपर्दा चाहिँ हामीले अघि मैले भनेको थिएँ जुन जात र नस्ल विकास यसमा हामीले 25 जातहरूको चाहिँ उन्मोचन पञ्जीकरण प्रस्ताव पेस हुने भनेका छौँ र यसमा अधिकांश अहिले भइसकेको छ। त्यसै क्रम कृषि प्रविधि विकासतर्फ हेर्ने भने 53 विभिन्न उत्पादन तथा व्यवस्थापन सम्बन्धी प्रविधिहरूको विकास गर्ने भनेको छ। त्यसमा बाली बागवानी पशुपालन मत्स्य पालन सम्बन्धी र कृषि यान्त्रिकरण मेकानाइजेसनलाई पनि हामीले फोकसमा राखेर चाहिँ काम गर्ने गरेको छौँ र त्यस्तै कृषि अनुसित स्रोत संरक्षण यो हाम्रो नेपाल कृषि अनुसन्धान परिषदले चाहिँ एउटा जुन मौसम परिवर्तन लगायतका कारणले हाम्रा जातहरू चाहिँ बिस्तारै लोप हुन जाने क्रममा चाहिँ र उन्नत जातहरू र हाइब्रिड जातहरूको विकास सँगसँगै भित्रीय सँगसँगै हाम्रा रैथाने बालीहरू लोप हुने अवस्थामा रहेको भएर पनि यसलाई हामीहरूले संरक्षण गर्ने चाहिँ गरेको छौँ। हामीसँग जिन ब्याङ्क छ यहाँ नजिकै, त्यहाँ हामीहरूले चाहिँ संरक्षण गर्ने गरेको छौँ र त्यस्तै हामीहरूले स्टेसनभित्रै पनि विभिन्न अनुसन्धान केन्द्रहरूभित्र पनि हामीहरूले त्यहाँ प्राप्त चाहिँ विभिन्न रैथाने बाली अथवा पशु नस्लहरूलाई पनि हामीले संरक्षण गरेर राख्ने गरेका छौँ। त्यस्तै अर्कोमा हामीले यो आवासीय तालिम सञ्चालन गर्छौँ, किसानलाई चाहिँ कृषि अनुसन्धान स्थलमै राखेर त्यो कुनै पनि बाली लगाउने अवस्थादेखि मुख्य त्यसको उत्पादन कसरी गर्ने भनेर चाहिँ हामीले राखेर होस्टल त नगर्नु त्यसलाई तर पनि हामीहरूले एउटा आवासीय तालिमको रूपमा चाहिँ त्यसरी राख्ने गरेको छौँ। त्यस्तै हामीले चाहिँ विभिन्न एसएमएस मार्फत अथवा अहिलेको चाहिँ इन्टरनेट मार्फत अनलाइन मार्फत पनि हामीहरूले किसानहरूलाई विभिन्न प्रविधिहरूको बारेमा अथवा मौसम सल्लाह बुलेटिनहरू पनि हामीले प्रकाशन गर्ने गर्छौँ, दिने गर्छौँ। नर्सरीहरूलाई पनि हामीले सपोर्ट गर्ने गरेको छौँ। त्यस्तै स्रोत बिउ उत्पादन र वितरण, स्रोत वस्तु बिउ उत्पादन वितरण विभागको अर्को उद्देश्य हो भने यसमा हामीले चाहिँ गत साल चाहिँ करिब 900 टनको हाराहारी हामीहरूले चाहिँ बिउ उत्पादन गरेको थियौँ। त्यस्तै आलुको प्रिबेसिक सिड उत्पादन गरेर चाहिँ वितरण गरेको छौँ थियौँ, अहिले पनि हामीले 1,00,000 गर्दैछौँ। त्यस्तै विभिन्न बेरमा बिरुवाहरू पनि हामीले 10,00,000 चाहिँ उन्नत बेरमाहरू चाहिँ वितरण गर्छौँ भने उन्नत नस्लका पशु वस्तुहरू पनि हामीले वितरण गर्छौँ, अहिले हामीले 1,500 चाहिँ वितरण गर्दैछौँ। त्यस्तै हामीले विशेष गरेर लोकल कुखुरालाई पनि प्रायोरिटी दिएर रैथाने कुखुराहरूको पनि त्यसलाई प्रमोसन गर्ने समर्थन गर्ने हिसाबले कार्यक्रम अगाडि बढेको छौँ। हामीले कमलडारमा पनि त्यो काम गरिरहेको छौँ। त्यस्तै 3 करोडभन्दा बढी चाहिँ माछा कुखुरा उत्पादन गर्ने र यसलाई वितरण गर्ने कार्यक्रम छ भने अरू चाहिँ हामीले विभिन्न

0: आर्थिक र नीतिगत सुझावहरू पनि दिने गर्छौँ र यसरी मैले समग्रमा यहाँ सारांश जस्तो प्रस्तुत गरेँ र यसमा अहिले हामीले जातीय विकासको नाप स्थापना हुनुभन्दा अघि हेर्ने हो भने चाहिँ हामीले 117 विभिन्न बाली वस्तु चाहिँ हामीले सिफारिस गरेको थियौँ जातहरू भने अहिले नाप पछाडि हेर्ने हो भने चाहिँ करिब करिब 1150 बढी चाहिँ जातहरू चाहिँ हामीले अहिले सिफारिस गरेको छौँ र किसानको खेतबारीमा यो चाहिँ लगाइएको छ भने हामीले सिफारिस गर्ने मात्रै होइन कि अब धेरै पुरानो भयो रोकिराबाट चाहिँ बढी समस्या हुने देखियो भने त्यसलाई चाहिँ हामीले हटाउने काम पनि गर्छौँ डिनोटिफाइड भनेको छ असूचीकृत गरेको जातहरू पनि गरेर चाहिँ 200 आधारमा चाहिँ अहिले रहेको छन् र यसरी हेर्ने भने अहिले करिब 1,000 जातहरू नस्लहरू चाहिँ हामीले किसानको खेतबारीमा देख्न सक्छौँ र हामीले चाहिँ संरक्षण समर्थन गरेर राखेको छौँ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेल। अब लागौ प्री मनसूनमा अहिले परिरहेको पानी र अबको मौसमी अवस्था अनुसार किसानले गर्नुपर्ने तयारी बारेको कुराकानीतर्फ। मौसम तत्कालै धुम्मिने अनि पानी पर्ने क्रम चलिरहेको दुई हप्ताभन्दा धेरै भइसक्यो। प्री मनसूनमा दिउँसोपछि छिटफुट वर्षा हुनु स्वाभाविकै हो, तर बिहानैदेखि वर्खामा जस्तो पानी पर्ने भइरहेको छ। एकाएक बदली भएर पानी पर्न थालेपछि धेरैलाई चासो लाग्न थालेको छ आउँदो वर्खामा पानी पर्ला कि नपर्ला। अझ धेरै चासो र चिन्ता किसानलाई छ। प्राय सुक्खा हुने चैत वैशाख र जेठ मध्यसम्मको अवधि अहिले फरक देखिएको छ। देशका धेरै ठाउँमा पछिल्लो दुई हप्तामा पानी परेको छ। कतिपय ठाउँमा हावाहुरी चलेको छ। यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो छ अनि अबको मौसमी चुनौती के हो? कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। यो केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन पनि तयार पार्ने गर्छ। केन्द्रका प्राविधिक अधिकृत रिमाललाई मैले सोधेको छु, आज घाम लाग्ला कि या पानी पो पर्छ कि भन्ने चासो किसानका लागि किन महत्वपूर्ण हुन्छ?
2: अवश्य नै यो हामी सबै मानिसहरू जो सचेत छौं उहाँहरूलाई चाहिँ यो चासो स्वाभाविक रूपमा हुन्छ र कृषकहरूलाई चाहिँ अझ बढी हुन्छ, किनभने असर त सबैलाई गर्छ नै, तर कृषकहरूलाई चाहिँ सामान्य जनजीवनको साथसाथै आफ्नो बाली नालीमा त्यस्तै गरी आफूले पालिराखेका पशुवस्तुमा पनि यसले प्रभाव पार्ने हुनाले चासो स्वाभाविक रूपमा रहन्छ। र अर्को खुसीको कुरा चाहिँ के छ भने पछिल्लो समय चाहिँ यो मौसम पूर्वानुमानप्रति यहाँहरूले चाहिँ जुन पूर्वानुमान मिल्छ भनेर जुन विश्वास जागेको छ यहाँहरूलाई, त्यसले गर्दा पनि होला पहिला पहिला मौसमलाई चाहिँ त्यति ख्याल गरिन्नथ्यो, आजकल चाहिँ हामी ख्याल गर्छौँ सुन्ने गर्छौँ भन्ने कृषकहरू पनि धेरै भेटिनुहुन्छ। यो सायद अब यो प्रविधिमा विज्ञानमा भएको विकास र कृषकहरूमा जागेको विश्वासको कारणले नै होला सबैले चासो दिनुहुन्छ।
3: हो, अहिले त प्री मनसुनको अवधि,
2: हजुर अहिले प्री मनसुनको अवधि हो र यो अवधिमा चाहिँ सामान्यतया सुक्खा हुन्थ्यो, अहिले यो साल चाहिँ अलिकति फरक देखिया छ।
3: प्री मनसुनका बेला चाहिँ मौसमी गतिविधि हेर्दा चाहिँ वर्खा जस्तै लाग्ने, प्री मनसुनमा चाहिँ विगतमा यस्तो हुन्थ्यो?
2: अब धेरै अगाडिको त ठ्याक्कै याद हुँदो रहेछ, तथ्याङ्क नै हेर्नुपर्ने हुन्छ, तर विगत एक दुई वर्षको हेर्दाखेरि चाहिँ यो पटक चाहिँ पानी अलि बढी नै परेको छ र जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्ने हो भने पनि यो वार्षिक वर्षाको करिब 12.5% वर्षा चाहिँ प्री मनसुनमा हुने र मनसुनमा चाहिँ 80% हाराहारी वर्षा हुने चाहिँ तथ्याङ्कले देखाउँछ। र अहिले दुई हप्तादेखि चाहिँ जुन यो पानी अलि बढी परिरहेको छ यो हेर्दाखेरि चाहिँ सबैलाई मनसुनमा पर्ने पानी अहिले परेर पछि सुक्खा हुने हो कि भन्ने जस्तो एउटा संशय चाहिँ पैदा भएको देखिन्छ।
3: त्यस्तो होला कि नहोला अनुमान केही गर्न सकिन्छ पूर्वानुमान?
2: हजुर अब अहिले पानी बढी पर्दैन पछि कम पर्छ, पहिला पछि पर्ने पानी नै अहिले पर्यो भन्न त सकिँदैन मिल्दैन पनि, अब संयोग त्यस्तो भइदिन पनि सक्छ, तर हामीले अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ यो टाइममा चाहिँ लगातार अब बीचमा सुक्खा हुँदै पानी पर्दा चाहिँ त्यस्तो लाग्ने थिएन होला, अहिले लगातार रूपमा फेरि देशैभरि नै पानी परेको हुँदाखेरि चाहिँ अब त्यो संशय आउनु चाहिँ स्वाभाविक हो।
3: हो यो विषयमा हामी पछि पनि कुराकानीलाई चाहिँ जोडौंला। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग कुराकानीमा हुनुहुन्छ नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। विशेष गरी हामीले अहिलेको मौसम र अबको मौसमी चुनौती विशेष गरी कृषि र खेतीबालीमा जोडेर कुराकानी जोडिरहेका छौं। तपाईहरूले साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिन तयार पार्नुहुन्छ, त्यसमा चाहिँ मौसम मुख्य समेटिने विषय पनि हो। आज शुक्रबार, अब कहिलेसम्म चाहिँ साप्ताहिक रूपमा हेर्ने हो भने पानी पर्छ, आउँदो हप्ताको चाहिँ सम्भावित पूर्वानुमान चाहिँ के छ, के तयारी भइरहेको छ?
2: हामीले चाहिँ यहाँले भन्नुभएको जस्तै जल तथा मौसम विज्ञान विभागबाट हामीलाई एक हप्ताको जुन पूर्वानुमान प्राप्त हुन्छ त्यसको आधारमा हामीले बुलेटिन मार्फत सबै बाली नाली र पशुवस्तु मत्स्यपालन र घाँसे बालीसम्ममा सुझावहरू दिने गर्छौं। जस अनुसार चाहिँ गत शुक्रबार हामीलाई जुन प्राप्त भएको थियो त्यो बुलेटिनमा चाहिँ उहाँहरूले अब ठाउँ अनुसार कतै बढी कतै कम तर हप्ताभरि नै र देश लगभग देशैभरि नै वर्षा हुन्छ, मध्यमसम्मको वर्षा हुन्छ भन्ने जुन पूर्वानुमान आएको थियो त्यसकै आधारमा हामीले बुलेटिनमा सुझाव सल्लाह पनि राखेका थियौं र अब आज शुक्रबार फेरि हामी अर्को बुलेटिन जारी गर्दैछौ र अब यो शुक्रबारको बुलेटिन अहिले हामी यो अन्तर्वार्ताको समयसम्म त प्राप्त भइसकेका छैन तर पनि जुन हिजो अस्तिदेखि समाचारमा आएको उहाँहरूको चाहिँ वेबसाइटमा राखिएको तथ्याङ्क हेर्दाखेरि चाहिँ पानी चाहिँ अझै पनि एक हप्ता जस्तो अझै पर्छ कि भन्ने जस्तो चाहिँ देखिराखेको छ।
3: हो, तपाईँले पूर्वानुमान गरे जस्तो चाहिँ लगातार तीन हप्ता चाहिँ पानी पर्ने चक्र चाहिँ दोहोरिरहेको भने जस्तै देशका चाहिँ कतिपय ठाउँ कहीँ थोरै ठाउँमा चाहिँ धेरै पानी कहीँ चाहिँ मध्यम हल्का वर्षा चाहिँ निरन्तर जस्तो चाहिँ भइरहेको छ र पूर्वानुमान मिलेको पनि छ। अब अहिले यो पानी पर्दाखेरि विगतमा चाहिँ हामीले यो बेलालाई सुक्खा सिजन भनिन्थ्यो र जेठ 15 पछाडि चाहिँ पानी पर्छ अथवा मनसुन चाहिँ सुरु हुन्छ भनेर भनिन्थ्यो। अब अहिले खास गरी किसान र खेतीमा यसको प्रभाव चाहिँ के छ अहिलेको मौसमको?
2: जुन दुई हप्ता अगाडिदेखि पानी पर्न सुरु गर्यो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँ भित्राइसक्ने अवस्थामा पुगेको थियो, यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलिक बढी पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौँ। जस्तो के छ भने कतिले चाहिँ काटेर थ्रेसिङ फ्लोरमा जम्मा गर्नुभयो तर कुट्न भ्याउनु भएको थिएन, अब त्यस्तोले चाहिँ अलिअलि त्यस्तो धेरै असर त छैन, अलिकता कम भयो। त्यस्तै गरी पहाडी भेगमा चाहिँ कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ, त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखिया छ। त्यो हिसाबले चाहिँ असर पर्यो, पहाडमा चाहिँ अलिक बढी असर पर्यो भने अब उच्च पहाडमा चाहिँ फेरि केही ठाउँहरूमा गहुँ भित्राइसक्नु भएको छ, अब केही ठाउँहरूमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन, त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी मुङ लगाउने किसानहरूको लागि चाहिँ अब अहिले यो ठ्याक्कै पिक टाइम नै भनौँ न, यो पिक टाइम नै हो। अब विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको, मुङ लगाउनै गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएछौँ। त्यस्तै गरी जुट लगाउन पनि त्यसले चाहिँ असर गरेको, जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त पर्यो नै, सँगसँगै हावाहुरी मेघगर्जन चट्याङको पनि असर छ अनि यसले चाहिँ फाटाफुट पशुवस्तुहरूमा मानवीय क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ भने यतिखेर चाहिँ फुल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलि बढी नोक्सानी गरेको र पोहोर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
3: तपाईँले पूर्व र उच्च क्षेत्रको चाहिँ अहिलेको चाहिँ मौसम र मौसमी अवस्था जुन हावाहुरी सहितको चाहिँ असिना पानी सहितको चाहिँ कुराहरू जोड्नुभयो, तपाईँहरू मातहत नै कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानको माझ पुग्ने गर्छ, यी क्षति हुन नदिन अथवा यी प्रभाव चाहिँ पर्न नदिन किसानले चाहिँ जोगाउनु पर्छ है भनेर ध्यान दिन, जुन यसभन्दा अगाडि जुन सल्लाह सुझाव दिनुभएको थियो नि त्यसले कति काम गर्यो अथवा किसानले चाहिँ त्यसको चाहिँ उपयोग गर्न पाउनु भयो कि भएन त के लाग्छ?
2: हजुर, अब त्यसरी हाम्रो फर्मल्ली हामीले यो ठाउँमा यति किसानकोमा पुर्यायौँ र यति किसानबाट यस्तो प्रतिक्रिया आयो भन्ने चाहिँ हाम्रो त्यस्तो फर्मल रिपोर्टिङ चाहिँ गर्न सकिएको छैन अहिलेसम्म. यद्यपि हामीले बुलेटिनमा चाहिँ धेरै अगाडिदेखि नै प्री मनसुन सुरु हुने बेलादेखि नै जोड दिएर भन्ने गरेको कुरा चाहिँ के हो भने यो प्री मनसुनको समयमा अचानक बादलको विकास भएर र विशेष गरी दिउँसो र मध्याहतिर पानी बढी पर्छ, हावाहुरी सहितको पानी पर्छ. त्यो भएर यहाँहरूले चाहिँ जस्तो विशेष गरी बढी असर गर्ने अहिले भनेको केरा खेती हो. केरा खेतीमा पनि जसको घरी छ पसाइसकेको केरा छ त्यस्तोमा चाहिँ टेको दिनुहोस् भनेका थियौँ. पशु चौपायालाई चाहिँ खुल्ला ठाउँमा नचराउनुहोस्, मौसमलाई एकदमै ख्याल गरेर चाहिँ यहाँहरूले चाहिँ सकेसम्म मौसम सफा भएको अवस्थामा चराउने र मौसम बिग्रन लाग्यो भने त्यसलाई चाहिँ ओतमा राखिहाल्ने त्यो गर्नुहोस् भनेका थियौँ. त्यस्तै गरी यो जुन मेघगर्जन सहित चट्याङ पर्छ त्यतिखेर चाहिँ जुन बिजुली चम्किने पनि भन्छौँ हामीले, जुन त्यो प्रकाशको त्यो ज्वाला आउँछ झिल्का जस्तो आउँछ, त्यो आउँदाखेरि चाहिँ विशेष गरी यो बथानमा पालिने वस्तुहरूमा चाहिँ र पन्छीहरूमा त्यसले चाहिँ त्यो आत्तिने भाग्ने उत्तेजित गराउने हुन्छ. त्यो भएर यस्तो बिजुली चम्किने समयमा या मेघगर्जन चट्याङ हुन लाग्ने समयमा चाहिँ पर्दाको व्यवस्था गर्नुहोस्, प्रकाश कम छिर्न दिनुहोस्, त्यो जुन झिलिक्क झिलिक्क जुन झिल्का जस्तो आउँछ त्यो चाहिँ भित्र आउन नदिने गरी व्यवस्था गर्नुहोस् भनेर हामीले बुलेटिनमा राख्दै आएका छौँ. भने अहिले यो मुङ खेती गर्ने किसानहरूलाई फोकस गरेर तपाईँहरूले मुङ लगाउने जग्गा तयारी गर्दा नै पानी निकासको चाहिँ उचित व्यवस्था गर्नुहोस् भनेका थियौँ. र अब जसले अब लगाउने तयारी गर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब हामीले एक हप्ताको पूर्वानुमानको आधारमा सुझाव दिने हुनाले यो चाहिँ मौसमको अवस्था हेरेर र खेतमा चिसानको अवस्था हेरेर मात्रै लगाउनुहोस्. धेरै चिसान भएको ठाउँमा लगाउँदा चाहिँ त्यो चाहिँ राम्रोसँग उम्रदैन, त्यो बिउ नै कुहिन्छ भन्ने कुराहरू चाहिँ हामीले बुलेटिनमा राख्दै आएका थियौँ. र क्रमशः अब आगामी हप्ताहरूमा पनि मौसम पूर्वानुमानको आधारमा कुन बालीमा के गर्ने, पशुवस्तुमा के गर्ने, माछा पालनमा के गर्ने भनेर हामी क्रमशः दिँदै जान्छौँ. त्यो भएर यहाँहरूले कुनै एउटा बुलेटिनलाई हेरेर लामो समयको योजना बनाउनु भन्दा हाम्रो बुलेटिन जब प्राप्त हुन्छ त्यसपछि एक हप्ताको लागि चाहिँ यहाँहरूले योजना बनाउँदै जाँदाखेरि चाहिँ राम्रो हुन्छ.
3: त्यो बुलेटिन भनेको शुक्रबार चाहिँ सार्वजनिक हुन्छ.
2: हजुर, हामीले शुक्रबार तयार गरेर सकेसम्म दिउँसोको समयमा पठाउने गरेका छौँ. पहिला चाहिँ हामी शुक्रबार 3 बजेपछि बल्ल मिटिङ बस्थ्यौँ र अलि ढिला जान्थ्यो. अब अहिले चाहिँ हामी बिहानको समयमा तयार गरेर मध्याहसम्म पठाउने गर्न थालेका छौँ.
3: कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा आज कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल. उहाँले भने जस्तै अघिल्लो साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिनले जे जति कुराहरू समेटेको थियो र त्यसको पालना गर्दा किसानले चाहिँ आफ्नो बाली फलफूल चाहिँ जोगाउन सहज हुन्थ्यो भने अब कतिपय अवस्थामा पालना गर्न सक्ने अवस्था रहेन र केही क्षति भएको अवस्था पनि छ. सामान्य रूपमा चाहिँ जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन गहुँमा चाहिँ प्रभाव पारेको छ. त्यसै गरी आँप तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू फूलहरू हावाहुरीले चाहिँ क्षति गरेको नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ. अब पनि छ नि किसानसँग जुन गहुँ होला त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन् फूल चिचिलाहरू बोटमै छन्. हामी यो कुराकानी गर्दै गर्दा पनि अब पनि जोगाउन सकिन्छ कि केही सल्लाह छ कि तपाईँको?
2: हजुर, अब यस्तो छ यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अप्नाउनु पर्ने हुन्छ.
3: त्यो भनेको फलफूलमा भए पनि खाद्यान्नमा भए पनि पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो.
2: हजुर, अवस्था अनुसार हुन्छ. जस्तो अब जसले मकै लगाउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ जग्गा तयारी गर्दा नै राम्रोसँग पानी निकासको व्यवस्था गर्नु पर्यो. पानी जमिरहेको छ या चिसान अत्याधिक छ भने केही दिन पर्खेर बाली लगाउनु पर्यो. अब जसको चाहिँ मकैमा घोगा लागिसकेका छ, दाना पनि राम्रोसँग बनिसकेका छ तर लडेको छ भने उहाँहरूले उठाउनु पर्यो त्यसलाई र खेतबाट चाहिँ बीचबीचमा कुलेसो काढेर पानी निकासको चाहिँ उचित व्यवस्था गर्नु पर्यो. भने अब फलफुलमा जसको चाहिँ अहिले फुल फुल्ने विशेष गरी आँपमा फुल फुल्ने चिचिला लाग्ने अवस्था छ भने यहाँहरूले अझै पनि नेटको प्रयोग गर्नुभयो भनेदेखि जुन असिना पर्छ असिनाले पार्ने नोक्सानी चाहिँ कम गर्न सकिन्छ. अब हावाहुरी नै रोक्न त सकिँदैन तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि जस्तो यहाँहरूले चाहिँ हिउँदको समयमा अब अहिलेलाई अहिलेबाट चाहिँ पाठ सिकेर आगामी हिउँदको समयमा चाहिँ त्यस्तो लामा हाँगाहरू जान नदिने अनि त्यसलाई चाहिँ प्राविधिकको सल्लाहमा चाहिँ यो ट्रेनिङ प्रुनिङ गर्ने भन्छौँ हामीले, काँटछाँट गर्ने त्यो गर्नु पर्यो र सम्भव भएसम्म यहाँहरूले प्री मनसुन सिजन यो साल मात्रै होइन हरेक साल प्री मनसुनको समयमा हावाहुरी चल्छ, मेघगर्जन चट्याङ हुन्छ, असिना पर्छ, तर त्यो कति बेला कुन ठाउँमा कुन समयमा पर्छ भनेर ठ्याक्कै निश्चित गर्न सकिँदैन। त्यो भएको हुनाले यहाँहरूले नेटको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ, टेकोको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ, र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ। र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस्, हाम्रो बुलेटिन हेर्दै गर्नुहोस्, यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
5: Safety!
4: Michelin, Michelin.
6: World's number one tire brand.
7: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पंचकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96, 98-514-2403।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले प्री मनसूनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अपनाउनु पर्ने सावधानी बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि मौसम सल्लाह बुलेटिनमा समेटिने सल्लाह सुझाव साना किसानका लागि कति व्यावहारिक हुन्छ अनि उहाँहरूले के गर्न सक्नुहुन्छ त?
2: यहाँले एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो। अब व्यवसायिक किसानहरू चाहिँ स्वाभाविक रूपमा उहाँहरू चाहिँ अपडेट हुने, उहाँहरूको लगानी पनि धेरै हुने र लगानी गर्न सक्ने क्षमता पनि हुने, त्यसले गर्दा चाहिँ उहाँहरूले चाहिँ समयमै सावधानी अप्नाएको, प्राविधिकहरूसँग समयमा नै सुझाव सल्लाहहरू लिएर त्यसरी काम गरेको देखिन्छ। र जुन साना किसानहरू हुनुहुन्छ उहाँहरू चाहिँ त्यति सूचनाहरूमा पनि ख्याल नराख्ने र परम्परागत रूपमा मेरो बुवाले यस्तो भन्नुभएको थियो, आमाले यस्तो भन्नुभएको थियो, यसो गर्दाखेरि चाहिँ मेरो बाली जोगिएको थियो भन्ने हिसाबले लाग्ने गरेको चाहिँ देखिन्छ। तर अब त्यो मात्रामा चाहिँ ठुलो र सानो, क्षेत्रफलमा ठुलो र सानो भए पनि असर त हावाहुरी चल्यो भने सबैलाई गर्छ नै। त्यो हिसाबले चाहिँ यहाँहरूले कुन सिजनमा कस्तो खालको असर गर्छ भन्ने चाहिँ विगतको अनुभवहरूलाई लिएर त्यो सिजन सुरु हुनुभन्दा अगाडि या सिजन सुरु हुने बेलामा नै पूर्व तयारीहरू गर्दा मात्रै जोगाउन सकिन्छ। र कतिपय अवस्थामा चाहिँ अब जोगाउने प्रयास गर्दा गर्दै पनि जोगाउन नसकिने पनि हुन्छ। जस्तो ठूलो क्षेत्रफलमा लगाइएको छ भने पनि जोगाउन गाह्रो हुन्छ। अब थोरै क्षेत्रफलमा लगाइएको छ, अब त्यो जोगाउनलाई चाहिँ बढी खर्च लाग्छ कि त्यो बाली चाहिँ ठिक ठिकै अलिअलि क्षति भए पनि आउँदाखेरि चाहिँ फाइदा हुन्छ, हामीले त फाइदाको हिसाबले पनि हेर्नुपर्ने हुन्छ। यस्ता कुराहरूलाई पनि मध्यनजर गर्नुपर्ने हुनाले ठ्याक्कै हामीले यो वर्गको किसानले यसो गर्नुहोस् भन्दा त्यति उपयुक्त हुँदैन। तर यहाँहरूले चाहिँ सूचना समयमै लिनुहोस्, सिजन सुरु हुनु अगाडि अथवा सिजनको सुरुवातमा नै सावधानीहरू अप्नाउनुहोस् भन्दाखेरि चाहिँ सबै खालको किसानहरूले, सबै बाली लगाउने किसानहरूले लाभ लिन सक्नुहुन्छ।
1: उसो भए त नार्कले र नार्क अन्तर्गतको चाहिँ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जुन साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिन चाहिँ किसानमाझ पुर्याउँछ त्यसलाई अलिकति विस्तृत गर्नुपर्ने चाहिँ अवस्था जस्तो देखियो यो कुराकानी सुन्दा।
2: हजुर, त्यो चाहिँ अब हामीले समेटिने विषयवस्तुलाई पनि अझै बढाउनु पर्नेछ, किसानहरूसम्म पुर्याउनलाई पनि अझै हामीले मेहनत गर्नुपर्नेछ। सबै कृषकहरूले त्यो पाइराख्नु भएको छैन। र अर्को कुरा, कृषकहरूले पनि बुलेटिनमा दिएको सुझावहरूलाई चाहिँ मध्यनजर गरेर पूर्व तयारी गर्नुपर्नेछ। अब यो चाहिँ सबै पक्षबाट गर्नुपर्ने देखिन्छ। र अर्को चाहिँ के छ भने हामीले देशैभरको सबै बालीलाई समेटेर डिटेलमा जानकारीहरू दिँदाखेरि चाहिँ बुलेटिन एकदमै धेरै पेजको हुने, अहिले पनि हामी 17 पेज, 18 पेज, 20 पेजको बुलेटिन जारी गर्छौं। अनि कति किसानहरूलाई त निश्चित बाली नालीको मात्रै जानकारी भए पुग्छ, अनि उहाँहरूलाई चाहिँ मलाई चाहिने जानकारी कहाँ राखेको छ भनेर खोज्दा अलिकता झन्झटिलो हुने। अनि हामीले चाहिँ प्राय मुख्य बालीलाई चाहिँ अगाडि अनि त्यसपछि क्रमशः अरू बालीहरू राख्दै जाने हुँदाखेरि चाहिँ झट्ट हेर्दाखेरि उहाँहरूलाई सधैँ एकै तरिकाले चाहिँ यो बुलेटिन आइराखेको हो कि, मैले खोजेको कुरा चाहिँ प्रायोरिटीमा नपरेको हो कि भन्ने जस्तो कता कता फिल भएको रहेछ, त्यो चाहिँ हामीले पनि पाएका छौँ। अब यसलाई आगामी दिनमा त्यो छोटो पार्ने र यहाँहरूले ठ्याक्कै खोजेको कुराहरूलाई चाहिँ कसरी किसानहरूले छोटो समयमा ठ्याक्कै लिन सक्नुहुन्छ भन्नको लागि चाहिँ हाम्रो मात्रै प्रयासले चाहिँ सम्भव हुँदैन। अब हाम्रो बुलेटिनलाई आधार मानेर यो स्थानीय तह अथवा पालिका लेभलबाट चाहिँ उहाँहरूलाई त आफ्नो एरियामा कुन बाली कुन अवस्थामा छ भन्ने पनि थाहा हुन्छ। हामीले चाहिँ जस्तो उदाहरणकै लागि अब अहिले मकैको कुरा गर्ने हो भने यो कति ठाउँमा लगाउने बेला भएको छ, हामीले जग्गा तयारी गर्नुहोस्, यो जात लगाउनुहोस् पनि भन्नुपर्ने परिरहेछ। कतिपय ठाउँमा यो टप ड्रेस गर्ने, युरिया मल हाल्ने बेला भएको छ, त्यो जानकारी पनि दिनु परेछ। अनि त्यसपछि कतिपय ठाउँमा घोगा लागेर ढल्ने अवस्था छ, ढल्न नदिनु अथवा ढलेकोलाई यसो गर्नुहोस् भन्न परिरहेछ भने बजारमा हामी पोलेको मकै खाइरहेछौँ, यसको अर्थ त हार्भेस्ट भइसकेका छ होइन। अब त्यो हार्भेस्टिङ फेजमा पुगेकोलाई पनि सुझाव दिनु परेको छ, गर्दा त यतिकै पनि लेन्थ लामो हुने भयो। तर यस्तो काममा चाहिँ पालिकाहरूले चाहिँ छुट्टै बुलेटिन जारी गर्ने गरी जानुभयो भने चाहिँ सजिलो के हुन्छ भने उहाँहरूले आफ्नो पालिकालाई मात्रै फोकस गरेर दिँदाखेरि लगभग बुलेटिनको लेन्थ अहिलेभन्दा आधा नै कम हुन्छ र किसान मैत्री पनि हुन्छ र त्यहीँको समस्यालाई उहाँहरूले अलिकता जोड दिएर पनि भन्न सक्नुहुन्छ। यसो गर्दाखेरि चाहिँ यो चाहिँ अझै प्रभावकारी हुन्छ। यद्यपि हरेक पालिकाले अब 753 बुलेटिन तयार गर्नु फेरि व्यावहारिक रूपमा त्यति आवश्यक पनि छैन, राम्रो पनि छैन। त्यो हिसाबले चाहिँ हामी आगामी दिनहरूमा चाहिँ यो एकै खालको हावापानी भएको क्षेत्रको लागि चाहिँ एउटा बुलेटिन जारी गर्ने, जस्तो पूर्वी तराई भरिको लागि चाहिँ एउटै बुलेटिन चाहिँ काफी हुन्छ, त्यस्तै गरी मध्य तराईको लागि अर्को एउटा होला, पश्चिमी तराईको लागि अर्को एउटा होला भनेको ठ्याक्कै संख्यामा तीन नभने पनि तीन चारवटा बुलेटिन हामीले तयार गर्यौँ भने त पूरै तराई कभर हुन्छ। यस हिसाबले मध्य पहाड, उच्च पहाडमा यसरी जाने चाहिँ हाम्रो दीर्घकालीन सोच छ।
3: भनेको तपाईँहरूले जुन बुलेटिन तयार पार्नुहुन्छ त्यो भनेको राष्ट्रिय कृषि वातावरणमा गएर चाहिँ हामीले साप्ताहिक रूपमा अथवा जुनसुकै बेला पनि हेर्न सकियो?
2: सकिन्छ, हाम्रो वेबसाइटमा पनि हुन्छ, फेसबुकमा पनि हामीले पोस्ट गरिराखेका हुन्छौँ, हाम्रो वाट्सएप ग्रुप पनि छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। र अब गएको भन्दा पनि हामीलाई महत्वपूर्ण त आगामी हप्ता के हुन्छ भन्ने हुन्छ, त्यो हिसाबले चाहिँ यहाँहरूले एकपटक हाम्रो फेसबुक पेजलाई फलो गरिदिने अथवा हाम्रो वाट्सएप ग्रुपमा अथवा च्यानलमा चाहिँ यहाँहरू जोडिने गर्नुभयो र हाम्रो वेबसाइट हेर्नुभयो भनेदेखि यहाँहरूले त्यो चाहिँ अपडेटेड बुलेटिन पाउनुहुन्छ। त्यस्तै गरी नार कृषि भन्ने मोबाइल एप पनि छ हाम्रो, त्यो चाहिँ त्यो मोबाइल एपलाई डाउनलोड गरेर यहाँहरूले हप्ताको एकपटक शुक्रबार बेलुका चाहिँ बुलेटिन के आएको रहेछ भनेर हेरिदिनु भयो भने त्यो चाहिँ फेरि अफलाइनमा एक हप्तासम्म यहाँले हेर्न मिल्छ। फेरि हरेक शुक्रबार बेलुका एकचोटि चेक गरिदिनु भयो भने त्यो हप्ताभरिको लागि बुलेटिन चाहिँ सजिलो गरी ठ्याक्कै मोबाइलमै हेर्न सकिन्छ, किन अहिले त एन्ड्रोइड मोबाइल त सबैले बोक्नुहुन्छ, नभए पनि घरमा एकजनासँग त कम्तीमा हुन्छ नै जस्तो सुकै किसानहरूसँग पनि, त्यो गर्नुभयो भने चाहिँ यहाँहरूलाई बढी प्रभावकारी हुन्छ र हामीलाई सुझाव सल्लाह पनि यहाँहरूले दिन सक्नुहुन्छ, हामी सुझाव सल्लाहको पनि अपेक्षा गर्छौं।
3: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। हामीले यतिन्जेलसम्म चाहिँ अहिले प्री मनसुनमा जुन भइरहेछ, पानी परिरहेछ, हावाहुरी असिनाहरू चाहिँ आएको अवस्था छ, यसलाई चाहिँ चर्चा गर्यौं। कतिपय ठाउँमा त यही पानीको पनि फाइदा अथवा राहत पो थियो कि यो छुटेको विषय?
2: हजुर, अवश्य पनि, जस्तो हामीले नै अहिले पछिल्लो समय पाएको अपडेट अनुसार जस्तो उच्च पहाड़ी भेगहरूमा जुन लेकाली फलफूल भन्छौँ हामीले, स्याउ, ओखर होइन, यी बालीहरूमा चाहिँ फेरि यसले एकदमै राम्रो राहत दिएको छ। जुन हिमपात भयो, यो हिमपात हुँदाखेरि चाहिँ यो बिस्तारै पग्लँदै जाने र माटोको भित्रसम्म चाहिँ यसको चिस्यान पस्ने र पछि बीचमा खडेरी नै त नभनौँ पानी कम पर्ने अथवा सुक्खा हुने समयमा पनि बिरुवाले चाहिँ पुनः त्यो माटोमा रहेको चिस्यान चाहिँ लिन सक्ने हुँदाखेरि चाहिँ त्यस्ती क्षेत्रहरूमा, उच्च पहाड़ी क्षेत्रहरूमा चाहिँ यो पानीले त्यस्तो नोक्सानी नै गरिसकेको अवस्था छैन, विशेष गरी फलफूल बालीको लागि त्यो छ। तर अर्को चाहिँ समग्रमा चाहिँ के चाहिँ भइराखेको छ भने अब अहिले स्वाभाविक रूपमा तापक्रम बढी नै हुने समय, यद्यपि अब हामीले गत हप्ता र अहिले के छ भन्दा चाहिँ तापक्रम घटेको होला, काठमाडौँमा चिसो पनि छ, तर समग्रमा चाहिँ यो गर्मीको समय पानी चाहिँ प्रशस्त मात्रामा पर्दाखेरि चाहिँ यो चाहिँ हामीले ह्युमिडिटी भन्छौँ, आर्द्रता, हावामा आर्द्रता प्रशस्त हुँदाखेरि चाहिँ रोग किराहरू बढिरहेको अथवा बढ्ने सम्भावना चाहिँ हुन्छ। त्यो भएर यहाँहरूले आफ्नो खेतबारीमा चाहिँ यो नियमित रूपमा चाहिँ निगरानी राख्ने, अनुगमन गर्ने र रोग किराहरू बढ्न लागेको छ भनेदेखि चाहिँ हामीले बुलेटिनमा दिएको आधारमा पनि र थप जानकारी चाहिएमा आफ्नो पालिकामा कार्यरत कृषि प्राविधिकहरूसँग सम्पर्क गरेर यो रोग किरा नियन्त्रणको लागि चाहिँ यहाँहरू अलिकति चनाखो हुनुपर्छ।
3: हो, तपाईँले अघि जोड्नुभयो नि कतिपय किसानहरू चाहिँ मकै लगाउने तयारीमा हुनुहुन्छ र कतिपय किसानको खेतमा चाहिँ चैते धान बाली पनि छ, भनेपछि मुख्य बाली अहिले जुन छन् ती मुख्य बालीका लागि यो पानी सँगसँगै गर्नुपर्ने तयारी चाहिँ के हो त?
2: हजुर, अब अहिले चाहिँ हामीले जुन सिंचित क्षेत्र छ त्यहाँ हेर्ने हो भने चाहिँ चैते धान चाहिँ सबैले लगाइसक्नु भएको र करिब करिब अब अहिले त धेरै जसो ठाउँमा चाहिँ दोस्रो पटक युरिया मल छर्ने टप ड्रेस भन्छौँ हामीले त्यो अवस्थामा पनि पुगेको छ। अब यस्तो बेलामा चाहिँ यहाँहरूले मल खाद जुन युरिया मल टप ड्रेस गर्नुहुन्छ त्यो बेला चाहिँ विचार पुर्याउनु पर्ने कुरा के हो भने हामीले मल त छर्छौँ, यसो एकछिन घाम लाग्ने बित्तिकै घाम लाग्यो भनेर मल छरिदिइहाल्छौँ, तर त्यसको 24 घण्टासम्ममा यदि ठूलो पानी पर्यो र त्यो खेतबाट चाहिँ पानी बगेर तलतिर होचो भूभागतिर जाने अवस्था भयो भने चाहिँ त्यो माटोमा मल राम्रोसँग मिलिसक्न भ्याएको हुँदैन र त्यो त्यो चाहिँ खेर जान्छ, नाइट्रोजन खेर जान्छ। त्यो भएर यहाँले चाहिँ आगामी 24 घण्टासम्ममा कत्रो पानी पर्नेवाला छ। यहाँले मल छर्नुभयो, हल्का खालको मात्र पानी पर्यो, यहाँको खेतमा जम्मा भएको जमेको पानी चाहिँ बगेर तलतिर गएन भने चाहिँ त्यति डराउनु परेन। नत्र भने पानी नबग्ने सुनिश्चित भएर मात्रै मलखादको व्यवस्था गर्नु पर्यो। त्यस्तै गरी रोग किरा देखिएको छ र यहाँहरू चाहिँ नियन्त्रणको लागि विषादीको प्रयोग गर्दै हुनुहुन्छ भने त्यो त्यो कुरा पनि यहाँहरूले ख्याल गर्नु पर्यो कि विषादी हालेपछि पानी पर्यो भने चाहिँ त्यो बगाएर लैजान्छ, त्यो प्रभावकारी हुँदैन। त्यही भएर यहाँहरूले चाहिँ यस्ता कुराहरूमा ध्यान दिनुपर्छ। र अर्को भनेको चाहिँ यहाँहरूले जुन मुङ लगाउनु भएको छ, अब मुङ लगाइसक्नु भएको छ भने त्यहाँ पनि पानी निकासको चाहिँ व्यवस्था हुने गरी गर्नुभएको छैन भने अब कुलेसो काटिदिनुहोस् अनि त्यसमा चाहिँ पानी निकासको उचित व्यवस्था गर्दा राम्रो हुन्छ। र त्यस्तै गरी मकै पनि कतिपय ठाउँमा लगाइसक्नु भएको छ, केही थोरै ठाउँहरूमा चाहिँ मकै लगाउने तयारी गर्दै हुनुहोला। त्यहाँ पनि यहाँहरूले चाहिँ पानी जम्न दिनु भएन, निकासको व्यवस्था गर्नु पर्यो। प्रायः गरेर के हुन्छ भने पानी धेरै परेर धान बाली बाहेक अरू बाली फलफूल तरकारीमा चाहिँ पानी धेरै जम्यो भने जरा कुहिने रोगहरू लाग्ने, बोट कमजोर हुने, जराको विकास नहुने, हामीले दिएको मल खाद चाहिँ त्यसले राम्रोसँग लिन नसक्ने र विषादी सर्कँदाखेरि पानी पर्यो भने त्यसलाई बगाएर लग्दाखेरि एउटा चाहिँ यो रासायनिक प्रदूषण पनि हुने र अर्को चाहिँ हामीले छरेको विषादीले चाहिँ प्रभावकारी रूपमा काम नगर्ने हुन्छ। यस्तो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ।
3: यो कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले सुन्दै आएको कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने निकायका प्राविधिक अधिकृत रामेश्वर रिमाल, खास गरी उहाँ नार्कको कृषि वातावरण अनुसन्धान केन्द्रका चाहिँ प्राविधिक अधिकृत हुनुहुन्छ र जुन निकायले चाहिँ कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानका लागि जारी गर्ने गर्छ र त्यसको पालना गर्न सक्ने हो भने यी मौसमी घटनाक्रमहरूबाट चाहिँ किसान मातहतका निकायहरूले पनि फाइदा लाभ लिन सक्नुहुन्छ। यसको चाहिँ प्रयोगको तर्फबाट कुराकानी जोड्दै गर्दाखेरि बाली विशेष र मौसमको सम्बन्ध हामीले विशेष रूपमा चाहिँ चर्चा गर्छौं। मौसम अनि बाली विशेष त्यसै गरी फलफूल यो सम्बन्ध चाहिँ किन यस्तो चाहिँ पारस्परिक अथवा एकअर्कामा चाहिँ अन्तर्निहित सम्बन्धित छ त?
2: हजुर, यो एकदमै महत्वपूर्ण कुरा तर सरल भाषामा भन्न अलिक गाह्रो कुरा पनि भयो होइन। कस्तो हुन्छ भने अब कुनै पनि स्थानमा तापक्रम कति रहन्छ, वर्षा कति हुन्छ, त्यो पनि वार्षिक रूपमा कति वर्षा हुन्छ, तापक्रम चाहिँ कतिदेखि कति डिग्रीसम्मको चाहिँ यो भेरिएसन हुन्छ, त्यसको आधारमा हामीले त्यो ठाउँमा कुन बाली हुन्छ भनेर बल्ल त्यो प्राकृतिक रूपमा नै निर्धारण भएको हुन्छ। र हामीले लगाएको बाली आगामी हप्तामा चाहिँ कस्तो मौसम रहँदाखेरि त्यो बालीमा चाहिँ कस्ता प्रतिकूल या अनुकूल प्रभावहरू हुन्छ, र अनुकूल प्रभाव हुँदा त स्वाभाविक रूपमा बालीलाई राम्रो हुने नै भयो। प्रतिकूल हुँदाखेरि चाहिँ हामीले जोगाउनलाई के गर्नुपर्छ त भनेर सधैँ चनाखो हुनुपर्ने हुन्छ। यस हिसाबले चाहिँ हामीले कुनै पनि ठाउँको हावापानी, मौसम, त्यसमा लगाइने बाली र बालीको पनि जात, कुन जात लगाइन्छ, यो कुराहरू र त्यसमा चाहिँ हामीले यो व्यवस्थापनको लागि चाहिँ के कस्ता कर्महरू गर्छौँ, के कस्ता जानकारीहरू लिन्छौँ र त्यो जानकारीहरू कति पालना गर्छौँ, त्यसको आधारमा चाहिँ अन्तिममा चाहिँ त्यो बालीले दिने प्रतिफल अथवा उत्पादन भनौँ, उत्पादकत्व भनौँ होइन, यी कुराहरू चाहिँ यो एकदमै एकअर्कामा चाहिँ अन्तर्निहित भएको हुनाले अब यो विषय बुझ्न पनि जटिल छ, बुझाउन पनि जटिल छ र जो किसानहरूले गर्दै आउनु भएको छ उहाँहरूलाई चाहिँ अब यो विज्ञानको तर्फबाट थाहा नभए पनि आफ्नो अभ्यासको हिसाबले मैले यसो गर्दा यस्तो भएको थियो भन्ने हिसाबले चाहिँ यहाँहरूलाई एक खालको जानकारी भइसकेको हुन्छ भने हामीले त्यसमा चाहिँ विज्ञान पनि जोड्न सक्यौँ, मौसम पूर्वानुमानलाई पनि ख्याल गर्न सक्यौँ भने चाहिँ हामी धेरैभन्दा धेरै उत्पादन लिन सक्छौँ, फाइदा लिन सक्छौँ र हामी निराश हुनु पर्दैन।
3: हो, मैले अघि पछि जोडौला भनेको एउटा विषय पनि थियो, लगातार जसो प्री मनसुनमै पानी पर्दाखेरि अब बर्खामा पानी पर्ला कि नपर्ला, झोरी खोज्नुपर्ने वा पर्खिनुपर्ने हो कि भन्ने कतिपय पूर्वानुमान चर्चाहरू चाहिँ अहिले भइरहेका छन्। खास गरी औसत वर्षाको चाहिँ कुरा हुने गर्छ, मनसुनको चाहिँ बेलाको चाहिँ अघि तपाईँले भन्नुभयो 80% चाहिँ वर्षा भनेर चाहिँ भन्नुभयो। अब पूर्वानुमान अनुसार चाहिँ अहिलेको बर्खा अहिलेको मनसुनमा चाहिँ त्यसै गरी पानी पर्ला कि नपर्ला?
2: अब यो चाहिँ ठ्याक्कै आधिकारिक रूपमा भन्ने निकाय चाहिँ जल तथा मौसम विज्ञान विभाग, उहाँहरूले शुक्रबार मध्याहमा यो चाहिँ सार्वजनिक गर्दै हुनुहुन्छ। अनौपचारिक रूपमा मैले पाएको जानकारी र मेरो अहिलेसम्मको ज्ञानले पनि हेर्दाखेरि चाहिँ अब यो सालको मनसुनमा चाहिँ वर्षा चाहिँ सरदरभन्दा अलिकता कमै हुन्छ कि भन्ने छ, र वर्षा कम भएसँगै अधिकतम तापक्रम र न्यूनतम तापक्रम चाहिँ अलिकता बढी हुन्छ, त्यस्तो चाहिँ देखिराखेको छ। अब यद्यपि औपचारिक रूपमा उहाँहरूले पक्कै पनि भन्नुहोला, सायद यस्तै यस्तै खालको चाहिँ पूर्वानुमान आकलन आउला भन्ने चाहिँ मैले पनि यो जुन गेस गरेको छु होइन। अब यस हिसाबमा चाहिँ हामीले सोच्नु पर्दाखेरि चाहिँ यो पटकको अहिले पानी धेरै परेर अब बर्खामा कम पर्ने, त्यो पानी अहिले पर्यो भन्ने चाहिँ होइन। यो अहिले पर्ने पानी एउटा यसको आफ्नै छुट्टै विज्ञान छ, र जुन मनसुन विकास भएर मनसुन सिजनमा पर्ने पानी त्यसको छुट्टै विज्ञान छ। तर अब कहिलेकाहीँ फेरि कस्तो पनि हुन्छ भने औसतभन्दा कम पानी पर्छ भनेर हामीले भन्दै गर्दा ठ्याक्कै हामी बसेकै ठाउँमा चाहिँ औसतभन्दा बढी पनि हुनसक्छ, किनभने यो त देशभरको समग्र अवस्था हो र त्यो पनि चार महिनाको अवस्था हो। अब हामीलाई सरदरभन्दा कम पानी परे पनि बालीलाई चाहिने अवस्थामा पानी पर्थ्यो, जस्तो हामीले मुख्य गरेर अहिले धान लगाउँछौँ। अब धानको चाहिँ ब्याड राख्ने समयमा राम्रोसँग पानी परेको छ, धान रोप्ने समयमा राम्रोसँग पानी परेको छ, अनि त्यसमा चाहिँ गाँझ हाल्ने अवस्थामा राम्रो पुग्ने गरी, राम्रो मतलब त्यो बालीलाई पुग्ने गरी पानी परिदियो, अनि त्यस्तै गरी दुध पसाउने बेलामा दाना लाग्ने बेलामा परिदियो, र भित्राउने बेलामा चाहिँ झरी पर्दैन, राम्रोसँग भित्राउन पाइयो भने अरू त्यो बीचको समयमा चाहिँ अलिअलि सुक्खा हुँदाखेरि पनि उत्पादन फेरि राम्रोसँग आउँछ। त्यो हिसाबले चाहिँ किसानहरू त्रसित चाहिँ केही भइहाल्नुहुन्न भने ओहो सरदरभन्दा कम पानी पर्छ भनेको छ भनेपछि देशैभरि सबै ठाउँमा एकै नासको असर हुने हो कि, या सरदरभन्दा बढी पानी पर्छ भन्ने आकलन आयो भने पनि ओहो मेरो ठाउँमा त बर्बादै हुन्छ कि, त्यस्तो त्यो हिसाबले चाहिँ हामी अहिले भन्न पनि सक्दैनौँ र त्यसरी सोच्नु पनि हुँदैन। त्यही भएर हामीलाई बालीलाई चाहिने अवस्थामा पानी पर्छ कि पर्दैन भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ, किनभने जस्तो सरदर पानी भन्दाखेरि हामीले लगभग देशको अब एक दुई स्थानमा अलि धेरै नै कम छ, नत्र भने 1400-1600 मिलिमिटर पानी पर्छ भन्छौँ, त्यो सबै पानी धान बालीको लागि आवश्यक हुँदैन। जुन मैले अघिको चरणहरू भने त्यो चरणहरूमा चाहिँ पुग्ने गरी पानी परेको छ, या त्यो बीचमा पानी नपरे पनि हामीले चाहिँ नहर कुलो जुन सिँचाइको व्यवस्था गर्न सक्यौँ भनेदेखि उत्पादनमा खासै कमी आउँदैन। त्यो हिसाबले चाहिँ अहिले नै हामीले यसरी ठ्याक्कै यस्तो असर पर्छ भन्ने हिसाबले भन्नु चाहिँ हतारो हुन्छ। तर यद्यपि अब यहाँले सोधिहाल्नु भयो, अनौपचारिक रूपमा चाहिँ मैले चाहिँ यति भन्न सके
3: हो, तपाईँले चाहिँ मलाई चासोको रूपमा राख्न सक्नुहोला। जल तथा मौसम विज्ञान विभागले दिनुपर्ने जवाफ, दिनुपर्ने उत्तर चाहिँ मसँग किन सोध्नुभयो भनेर, हामी किसानसँग जोडिएको हुनाले यो किसानको चाहिँ चासोको विषय हो कि मनसुनमा औसतभन्दा कम अथवा धेरै पानी पर्ला अनि किसानले अहिलेदेखि चाहिँ तयारी गर्नु पर्ला, खास गरी हाम्रो कृषि अर्थतन्त्र मनसुनमा पनि त आधारित छ, के तयारी गर्ने त उसो भए किसानहरूले, तपाईँले मौसमलाई अनुमान गरेर किसानले अहिलेदेखि तयारी गर्नु पर्यो?
2: अब यस्तो छ, अब हामीले चाहिँ अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने करिब 40% हाराहारीको क्षेत्र मात्रै सिंचित छ, भनेको त्यो जहाँ सिंचित क्षेत्र छ त्यहाँको किसानहरूलाई चाहिँ पानी बढी पर्दाखेरि सिंचाइको लागि सोच्नु परेन, पानी नपुग्ने गरी अलिक कम पानी पर्यो भने सिंचाइको व्यवस्था गर्नुहुन्छ भन्दा बाँकी झन्नै 60% भूभागको किसानहरूले त यो जुन मनसुनी वर्षामा नै निर्भर रहनुपर्ने हुन्छ, त्यसले गर्दा स्वाभाविक हो उहाँहरूको चासो हुनु स्वाभाविक हो, र हामी सजग हुनु पनि स्वाभाविक हो, हामी सजग हुनै पर्छ, किसानहरूलाई हामीले यस्तो गर्नुहोस् भन्नै पर्छ। तर अहिले नै यो चार महिनाको सिजनको औसतमा आउने मानको आधारमा चाहिँ हामीले तपाईँको यो अवस्थामा यस्तो प्रतिकूल नै हुन्छ भनेर अहिले भन्न सकिँदैन। र अर्को कुरा फेरि हाम्रो भूगोल पनि यति जटिल छ कि हामी 200-500 मिटर अथवा 1-2 किलोमिटर पर जाँदाखेरि नै कतै सरदरभन्दा बढी वर्षा भइराखेको भेटिन्छ, कतै सुक्खा खडेरी भइराखेको भेटिन्छ। त्यो हिसाबले चाहिँ अहिले हामी यति चाहिँ के भन्न सक्छौँ भने यो सरदरभन्दा कम वर्षा हुन्छ कि भन्ने पूर्वानुमान आउने हामीले सम्भावना देखिएको हुँदाखेरि सुक्खा सहने जातहरूको व्यवस्था गर्ने, तर त्यो भन्दै गर्दाखेरि फेरि कहिलेकाहीँ बीचमा 2-4 दिन चाहिँ फेरि झरी नै पर्ने गरी या ठूलो पानी पर्ने गरी आउन पनि सक्छ, त्यो भएर यो पानी निकासको लागि उचित प्रबन्ध पनि होस् र सुक्खा भइहाल्यो भनेदेखि सिँचाइ गर्नुपर्ने अवस्था आउने हुनाले यहाँले मनसुन सिजन सुरु हुनुभन्दा अगाडि नै यो जुन कुलो नहर पैनी यो ठाउँ अनुसार जुन जे व्यवस्था छ जे भनिन्छ त्यसको चाहिँ सरसफाइमा ध्यान दिने र वर्षामा परेको पानीलाई संकलन गरेर राख्ने आवश्यक पर्यो भने सिँचाइको लागि प्रयोग गर्ने यदि मनसुन सिजनमा त्यो आवश्यक परेन भने हिउँदमा प्रयोग गर्न सकिन्छ यो भनेको चाहिँ यहाँहरूले जस्तो सुकै यो आकलन आउँदाखेरि पनि गर्नुपर्ने कामहरू हुन्।
3: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। तपाईँले किसानका लागि चाहिँ अनुकूलन जलवायु अनुकूलनको चाहिँ कुरा जोड्नुभयो। विगतमा चाहिँ मधेसको संकट जुन पोहोर साउनमा चाहिँ सुक्खाग्रस्त मधेस घोषणा गर्नुपर्ने चाहिँ अवस्था आयो। यो यसरी चाहिँ मौसम मनसुनी चक्र चाहिँ किन फेरबदल हुँदैछ त?
2: हजुर, अब यो चाहिँ मुख्य कारण जलवायु परिवर्तन नै हो भन्ने हामी सबैको बुझाइ र अहिलेसम्मको अध्ययनहरूले पनि त्यस्तै देखाइराखेको छ र आगामी दिनहरूमा पनि हामीले यो विगतका केही वर्षहरू हेर्ने हो भनेदेखि चाहिँ यो आगामी दिनहरूमा पनि यस्तो चाहिँ हुनसक्छ। अब सरदरभन्दा कम वर्षा पनि हुनसक्छ, सुक्खा खडेरी पनि हुनसक्छ र जुन यहाँले मधेसको खडेरीको कुरा गर्नुभयो, अब यो खडेरीको कुरा गर्दा चाहिँ हामी के भन्छौँ भने कुनै एउटा सिजनको या एउटा सालको वर्षाको मात्रै प्रभावले खडेरी हुँदैन, यो चाहिँ लामो अवधिदेखि जोडिँदै आएको हुन्छ। जस्तो कि गत वर्ष मधेसमा जुन खडेरी भयो त्यो गत वर्ष पानी नपरेको कारणले मात्रै होइन, त्योभन्दा अघिल्ला वर्षहरूमा पनि वर्षा कम हुँदै आएको, हिउँदो अवधिमा लगभग वर्षा शून्य नै भएको र यो जुन भूमिगत पानी हुन्छ अन्डरग्राउन्ड वाटर त्यो चाहिँ सहरीकरण बढ्दै जाँदाखेरि त्यो चाहिँ बढी मात्रामा प्रयोग भएको र चैते धानको क्षेत्रफल बढ्दै जाँदाखेरि यो चाहिँ दोहन चाहिँ बढी हुँदै गएको र
3: भनेको जमिन मुनिबाट धेरै पानी
2: निकालिएको जमिन मुनिबाट धेरै पानी बोरिङबाट निकालिएको र चुरे क्षेत्रमा पनि अलिकता यो खलबल आइराखेको हुनाले चुरे विनाश पनि हुँदै गएको र तराईमा चाहिँ विशेष गरी यो जुन अन्डरग्राउन्ड वाटर छ यो भूमिगत पानी त्यो चाहिँ रिचार्ज हुने एरिया चाहिँ चुरे क्षेत्र भएको र त्यहाँ चाहिँ यो पारिस्थितिक प्रणाली चाहिँ अलिकता खलबल लिएको कारणले चाहिँ यस्तो हुँदै आएको हो। अब मानौ आगामी मनसुनमा पनि वर्षा कम भइदियो र हिउँद पनि फेरि गत वर्ष जस्तै सुक्खा भइदियो भने त यो खडेरी पनि गत वर्षको भन्दा अझ डरलाग्दो खडेरी आगामी वर्षहरूमा हुनसक्छ। त्यो हिसाबले चाहिँ हामीले दीर्घकालीन योजनाहरू बनाउनुपर्छ। अब त्यसको लागि प्राकृतिक रूपमा नै हामीले यो चाहिँ ठाउँ ठाउँमा चाहिँ पोखरीहरू खन्ने जसले गर्दा बर्खामा परेको बढी भएको पानी चाहिँ त्यहाँ सञ्चित भएर रहन्छ र त्यसले चाहिँ यो चिस्यान माटोमा चिस्यान दिइराख्छ। त्यस्तै गरी सिंचित क्षेत्रफलहरू बढाउने नहरको कुलोको व्यवस्थाहरू गर्ने समयमा नै त्यसको सरसफाई गर्ने र सँगसँगै हामीले सुक्खा हुन्छ या खडेरी हुन्छ भन्ने पूर्वानुमान भयो भने सुक्खा सहने जातहरूमा चाहिँ जोड दिने सुक्खा सहने जातहरू लगाउने, अब सरदरभन्दा बढी वर्षा हुन्छ भन्ने भयो भनेदेखि डुबान सहने जातहरू लगाउने भनेको यस्तो कामलाई चाहिँ हामी यस्तो प्रविधिहरूलाई चाहिँ जलवायु अनुकूलन प्रविधि भन्छौँ। जलवायु अनुकूलन प्रविधिको पनि प्रयोग गर्दै जानुपर्छ र सकेसम्म हामीले प्राकृतिक रूपमा जुन पहिलाका जुन संरचनाहरू थिए जसरी पानीहरू चाहिँ संकलन हुन्थे जम्मा भएर बस्थे ती त्यस्ता कुराहरू चाहिँ यो यदि बिग्रिएको छ भने त्यसलाई चाहिँ हामीले समयमा नै र क्रमशः अब सुधार्दै जानुपर्ने चाहिँ देखिन्छ।
3: जस्तो अहिले प्री मनसुनमा चाहिँ मधेस त्यसै गरी तराई क्षेत्रमा पनि पानी पर्यो, विगतको कुरा जोड्दाखेरि स्रोतहरू कुवा इनार र चापाकल सुके भनेर तपाईँले भन्नुभयो, अहिलेको पानी र ती स्रोतसँगको सम्बन्ध केही छ?
2: अब त्योभन्दा अगाडि पानी कम परेको कारणले गएको यो प्री मनसुनको समयमा अथवा म तराई मधेसको कुरा गर्ने हो भने त मनसुनको पहिलो एक महिनाभरि नै सुक्खा नै थियो, खेती रोपाई गर्न सक्ने अवस्था नै थिएन, ब्याडमा बेर्न नै डढिसकेको अवस्था थियो। अब अहिले यो परेको पानीले अब केही दिनलाई चिस्यान चाहिँ दिन्छ त्यसले, जसले गर्दा यहाँहरूलाई ब्याड राख्न सजिलो हुन्छ तर फेरि जुन ब्याडबाट बेर्न सार्ने रोपाई गर्ने बेला हुन्छ त्यो समयमा फेरि पानी कति पर्छ भन्ने कुराले चाहिँ त्यो बालीनालीको हिसाबले त्यो त्यहाँ चाहिँ त्यो जोडिन्छ भने समग्रमा खानेपानीको चाहिँ अवस्था के हुन्छ भन्नलाई चाहिँ अब आगामी दिनहरूमा वर्षा कसरी हुँदै जान्छ र यो भूमिगत पानी चाहिँ कसरी रिचार्ज हुँदै जान्छ भन्ने कुरा चाहिँ जोडिन्छ। त्यो भएको हुनाले हामीले अहिले जुन दुई तीन हप्तादेखि लगातार पानी पर्यो, तराईको कति जिल्लाहरूमा त अहिले पानी जमेर यो जुन मुङ लगाउनु पर्ने किसानहरूले चाहिँ अझै पर्खिरहेको अवस्था छ। त्यो हुँदैमा अब आगामी सिजनको सुक्खा टर्यो खडेरी टर्यो भनेर भन्न सकिँदैन।
3: हामी कुराकानीको अन्तिममा छौं। नारको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। पानी पर्ने क्रम विगत दुई तीन हप्तादेखि निरन्तर जस्तो छ। देशका चाहिँ धेरै जसो ठाउँमा चाहिँ हल्कादेखि मध्यम वर्षा, कतिपय ठाउँमा चाहिँ अलि धेरै वर्षा भइरहेका छन् र खास गरी जलवायु अनुकूलनको विषय चाहिँ पछिल्लो पटक प्राथमिकताको चाहिँ विषय बनेको छ। नार्क सँगसँगै विभिन्न निकायहरू जो खेती किसानीसँग चाहिँ जोडिएका छन् र किसानले पनि ध्यान दिनुपर्ने चाहिँ यो पाटो छ भनेपछि कति महत्वपूर्ण पाटो हो र अबका दिनमा गर्नु चाहिँ पर्छ कि?
2: अवश्य नै अबका दिनहरूमा कुनै वर्षको मनसुनमा या हिउँदको समयमा पानी कम पर्ला या बढी पर्ला त्यो एउटा पाटो भयो। सँगसँगै हामीले यो जलवायु मैत्री कृषि प्रविधिहरू जलवायु अनुकूलन प्रविधिहरूमा चाहिँ जोड दिनु पर्छ नै, किनकि आगामी वर्षहरूमा पनि जुन विगतको तथ्याङ्कको आधारमा गरिएको प्रक्षेपणहरू छन् तिनले चाहिँ त्यति ढुक्क हुने अथवा हरेक साल चाहिँ हामीले सोचे जस्तै अनुकूल हुँदै जाने भन्ने अवश्य पनि हुँदैन र देखिँदैन पनि। त्यसले गर्दा चाहिँ यो जलवायु अनुकूलन प्रविधिहरूमा चाहिँ नार्कले पनि धेरै अनुसन्धान धेरै पहिलादेखि नै गर्दै आइरहेको छ र त्यो चाहिँ निरन्तरता पनि दिइरहेको छ र सँगै हामीले यो कृषकहरूलाई चाहिँ यस्ता प्रविधिहरूमा जोड दिनुहोस्, यस्ता प्रविधिहरू गर्नुपर्छ भनेर हामी कतिपय ठाउँमा किसानहरूसँगै यो डेमोन्स्ट्रेसनको रूपमा अनि चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ सँगै किसान र यो रिसर्चर चाहिँ सँगै बसेर दुई चार सिजन नै हामीले जलवायु अनुकूलन प्रविधिहरू गरेर उहाँहरूलाई चाहिँ त्यसको हिसाब किताब लेखाजोखा गर्न लगाएर ल अब तपाईँलाई चाहिँ कस्तो लाग्यो भन्दा यो त एकदम प्रभावकारी रहेछ, गर्नुपर्ने यही रहेछ भन्ने लेभलसम्म उहाँहरूलाई एक खालको चाहिँ निश्चिन्त बनाएपछि अनि पुनः हामी फेरि अरू ठाउँहरूमा चाहिँ त्यसरी जाने गरेका छौँ भने सँगसँगै हाम्रो यो कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका विभिन्न निकायहरू र त्यसमा चाहिँ कार्यरत प्राविधिक साथीहरू जो स्थानीय तहमा नै काम गर्नुहुन्छ उहाँहरूले पनि त्यत्तिकै जोड दिइराख्नु भएको छ। कति पालिकाहरूले त यसमा अनुदानको व्यवस्था पनि गर्नुभएको छ र यो चाहिँ सामूहिक प्रयासमा र किसानहरूले पनि त्यत्तिकै चासोका साथ चाहिँ यो यस्तो यो प्रविधिहरूमा चाहिँ ध्यान दिनुभयो भने अवश्य पनि आगामी दिनहरूमा अब हामीले यो जुन नकारात्मक प्रभावलाई शून्यमै झार्न त सकिन्न, कुनै ठाउँमा झर्ला पनि, तर अबको बाटो चाहिँ त्यही हो। अब हामी जलवायु अनुकूलन प्रविधिहरूमा जलवायु मैत्री कृषि प्रविधिहरूमा नै अनुसन्धानमा पनि जोड दिने, प्रविधिहरूको पनि विकास गर्ने र विकास भएका प्रविधिहरूलाई किसानहरूसम्म पुर्याउने र किसानहरूले पनि ती प्रविधिहरू अवलम्बन गर्ने गर्दा चाहिँ आगामी दिनहरूमा यसको क्षति न्यूनीकरण गर्न सकिन्छ र अनुकूलित प्रविधिहरू अपनाएर उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ र जसले गर्दाखेरि चाहिँ हाम्रो खाद्य सुरक्षामा पनि टेवा पुग्छ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।
4: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर 1 टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस्। रु 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको इएमआई उपलब्ध छ। चुनिएका वासिङ मसिनमा 6 केजी सर्फ एक्सेलम्याटिक निशुल्क र टिभीहरूमा 12 महिनासम्मको नेट टिभी प्याकेज निशुल्क पाउनुहोस्। स्यामसङ सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात शर्तहरू लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू। 24 महिनाको इएमआईमा 7.99% ब्याज लागू हुनेछ।
5: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदीय सुनवाई समितिको बैठक संचालन सम्बन्धी कार्यविधि तयार। प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा 10 दिनको मिति राखेर उजुरी आह्वान गर्ने तयारी।
0: 8 विश्वविद्यालयका उपकुलपतिका लागि सार्वजनिक आवेदन आह्वान, 10 दिनभित्र आवेदन दिनुपर्ने।
1: सुक्खा पहिरोले अवरूद्ध बनेको नारायणगढ़ मुगलिन सड़क संचालनमा हिउँ चितुवा गणनाका लागि ढोरपाटन आरक्षमा जोड़ियो क्यामेरा।
0: अमेरिका र इरानबीच पुनः मिसाइल हानाहान शुरू। एसियाली बजारमा आज बिहानैदेखि कच्चा तेलको मूल्यमा अभाव। भारी वृद्धि।
1: र आईपीएलमा बेंगलुरू विरूद्ध लखनऊ 9 रनले विजयी। आज दिल्ली र कोलकाता भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध।

0: पार्टी चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलोपटक हिजो बैठक बसेको थियो। समितिका सदस्य सचिव तुलबहादुर कणेलले समितिको बैठक र सुनवाईको कार्यविधि तय भएसँगै काम अघि बढ़ाउन सहज भएको बताउनुभयो। हिजो बसेको संवैधानिक परिषदको बैठकले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको छ। यही समितिले उहाँमाथि उजुरी आह्वान गर्ने र अनुसन्धान गरी राष्ट्रपतिका नियुक्तिका लागि सिफारिश गर्नेछ। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार नियुक्तिबारे आज औपचारिक रूपमा जानकारी आए। 10 दिनको समय राखेर उजुरी आह्वान गर्ने तयारी गरिएको छ।
1: संवैधानिक परिषदले प्रधान न्यायाधीशमा गरेको सिफारिश बारे धारणा बनाउन नेपाल बार एसोसिएशनको बैठक आज बस्दैछ। बारले प्रधान न्यायाधीशमा भएको सिफारिश बारे समान धारणा बनाउन आजका लागि आकस्मिक बैठक बोलाएको हो। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद, कानूनविद र पूर्व पदाधिकारीलाई रायका लागि छलफलमा डाकिएको छ। उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ। बारले आजै सल्लाहकारको बैठक पनि डाकेको छ। सल्लाहकारको राय सुझावका आधारमा के धारणा तय गर्ने भन्ने बारे धारणा आउने कोइरालाले बताउनुभयो। हिजो बसेको संवैधानिक परिषदको बैठकले बहुमत निर्णयका आधारमा चौथो वरियतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको छ।
0: विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य व्यक्तिले आजको मितिबाट 10 दिनभित्रमा आवेदन दिन सक्नेछन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त फारम पेश गर्न सकिनेछ। सरकारले अध्यादेश जारी गरेपछि यी विश्वविद्यालयहरूमा पदाधिकारी पदमुक्त भएका थिए। लगतै रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित नाम छनौट तथा सिफारिश समितिले हिजो वैशाख 24 गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो। सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ।
1: सुक्खा पहिरो खसेर अवरूद्ध भएको नारायणगढ मुगलिन सड़क संचालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार सड़क डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि बिहान 8:15 बजेबाट सड़क संचालनमा आएको हो। केही घण्टा सड़क अवरूद्ध हुँदा रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। इच्छा कामना गाउँपालिका 5 ट्विन खोलामा सुक्खा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो।
0: नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सरसहितको क्यामेरा जडान गरिएको छ। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोलको थियो। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ।

0: छवटा शिकार ब्लकमा राखेर फर्किएको बताउनुभयो। क्यामेराले 45 दिनसम्म आफै फोटो संकलन गर्नेछ। क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने 15 दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ। ओडारमा बास बसेर कष्ट गरी हिउँसी चोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाई छ। हिउँचितुवा गणनामा 15 जना कर्मचारी तथा प्राविधिक खटिएका थिए। ढोरपाटन शिकार आरक्षकको 3,000 देखि 5,500 मिटर भन्दा माथिसम्म हिउँचितुवाको वासस्थान रहेको पाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
2: मिलाउँछु।
1: बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाई, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
2: साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। ट्राफिक कार्यवाहीमा एकै दिन 18,76,000 रूपियाँ राजस्व संकलन भएको छ। बितेको 24 घण्टामा 1,806 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 18,76,504 रूपियाँ राजस्व दाखिला गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ। कार्यवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेका 77, नियम विपरीत राइड सेयरिङ गरेका 162, ट्राफिक संकेत उल्लंघनकर्ता 106 जना र तीव्र गतिमा सवारी साधन हुइक्याएका 88 जनालाई कार्यवाही गरिएको छ। त्यसैगरी लेन अनुशासन पालना नगर्ने 84, निषेधित क्षेत्रमा हर्न बजाउने 39, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 77, एकतर्फी सड़कमा सवारी चलाउने 111 र अन्य सवारी नियम पालना नगरेका 1,062 जनालाई कार्यवाही गरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका सैन्य क्षेत्रमा पुनः बमबारी शुरू गरेको छ। युद्धविरामका लागि सहमतिका प्रस्तावमा छलफल चलिरहेको बताइएका बेला अमेरिकाले इरानका कयौं सैन्य क्षेत्रमा आक्रमण गरेको हो। होर्मुज जलमार्गमा अमेरिकी जहाजमाथि भएको आक्रमणको जवाफमा सैन्य क्षेत्रमा आक्रमण गरिएको अमेरिकी दावी छ। युनाइटेड स्टेट सेन्ट्रल कमाण्डले अमेरिकी नौसैनिक गाइडेड मिसाइल डिस्ट्रोयर होर्मुज मार्ग हुँदै ओमानको खाड़ीतर्फ अघि बढ़दा इरानी हमला प्रतिरक्षा गरिएको र जवाफी कार्यवाही गरिएको उल्लेख गरेको छ। इरानले भने आफ्नो तेल ट्याङ्करमाथि मिसाइल प्रहार भएको भन्दै अमेरिकी जहाजमा आक्रमण गरेको बताएको छ। बुधबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको थियो। यसैबीच यी दुई देशबीच पुनः तनाव बढ़ेपछि आज बिहानै एसियाली बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। वैश्विक तेल बेन्चमार्क ब्रेन्टको मूल्य 2.6% बढ़ेर $102.7 प्रति ब्यारेल पुगेको छ। उता अमेरिकी तेलको मूल्य $97 पुगेको छ।
5: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई पराजित गरेको छ। गैराती सम्पन्न खेलमा लखनऊले बेंगलुरूलाई डीएलएस मेथड अनुसार 9 रनले पराजित गरेको हो। बेंगलुरूले डीएलएस मेथड अनुसार 19 ओभरमा 213 रनको लक्ष्य पाएको थियो, जसमा बेंगलुरूले 19 ओभरमा 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सक्यो। बेंगलुरूका लागि कप्तान रजत पटीदारले सर्वाधिक 61 रन बनाए भने टीम डेभिडले 40, देवदत्त पडिकलले 34, कृणाल पाण्डेले अभिजित 28 र रोमारियो सेफार्डले अभिजित 23 रन बनाएका थिए। लखनऊका प्रिन्स यादवले 3 तथा शहबाज अहमदले 2 विकेट लिएका थिए। त्यसअघि पहिला ब्याटिङ गरेको लखनऊले 19 ओभरमा 3 विकेट गुमाएर 209 रन बनाएको थियो। लखनऊका लागि मिचेल मार्सले 111 रनको शतकीय पारी खेले। निकोलस पुरनले 38 र ऋषभ पन्तले अभिजित 32 रन बनाएका थिए। जारी आईपीएलमा लखनऊको यो 10 खेलमा तेस्रो जीत हो। यो जीतपछि लखनऊ 6 अंक सहित पछाडमै छ। पराजित बेंगलुरूको भने यो सिजनको 4थो हार हो। 10 खेलमा 12 अंक जोड़ेको बेंगलुरू तेस्रो स्थानमा छ। आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स बीच खेल हुनेछ। खेल राति 7:45 दिल्लीमा हुनेछ। अंक तालिकामा दिल्ली 7 औं र कोलकाता 8 औं स्थानमा छन्।
0: अब मौसम पश्चिमी वायुको प्रभावले आज मौसम बदली भई देशका विभिन्न भाग

0: मेघगर्जन सहित वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ। बाँकी तराई भागमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित बिहान हल्का वर्षा भएको छ। आज दिउँसो कोशी र मधेश प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेश सहित अन्य प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थान तथा मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै तराई क्षेत्रका एक दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेश प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संसदीय सुनवाई समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि तयार। प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा 10 दिनको मिति राखेर उजुरी आह्वान गर्ने तयारी।
0: 8 विश्वविद्यालयका उपकुलपतिका लागि सार्वजनिक आवेदन आह्वान। 10 दिनभित्र आवेदन दिनुपर्ने।
1: सुक्खा पहिरोले अवरूद्ध बनेको नारायणगढ़ मुगलिन सड़क सञ्चालनमा हिउँ चितुवा गणनाका लागि ढोरपाटन आरक्षमा जोड़ियो क्यामेरा।
0: अमेरिका र ईरानबीच पुनः मिसाइल हानाहान शुरू। एसियाली बजारमा आज बिहानैदेखि कच्चा तेलको मूल्यमा भारी वृद्धि।
1: र आईपीएलमा बेंगलुरू विरूद्ध लखनऊ 9 रनले विजयी। आज दिल्ली र कोलकाता भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर। रेडियो थाहा संचार 99.4।
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: ओस्वाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भो भन त।
5: केही होइन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: रेडियो दिदी बहिनी 95.2 MHz।
9: अब रागो पनि बेचेर तैतै बोको किन्ने नि, अझ उन्नति हुन्छ कि?
10: अब एक दुईजनालाई देखाइन्छ नि पाइन्छ।

ढुङ्ग्रा एक मुरी दुध दिँदैन नि चार महिना मुच्छन् यस्ता भैँसी पाल त के हो च्याम्नेहरूलाई हालेर साध्य लाग्दैन भैँसी होइन राँगालाई बरु अलि हाल्नु पर्छ ए बान्ने क्या भैँसी बाहिर साथ

0: आज्ञा दिनु दुई शिरको शिरिक त दिन्छ भाचा खानलाई बुझेन आफूलाई
1: धन भैँसी बेचेपछि के हो

0: सडकमा घटाउँदै शिष्य हुन्छ बन्द भएर साथी हो त है अहिले मासु बाटा काट्नु
1: यहाँ चाहिँ राम्रो घाँस छ है
2: तिम्रो रागोलाई घाँस काट भैँसी भएको यो घाँस दिँदाखेरि दुध दिन्छ र खान पाइन्छ रागोले के दिन्छ र खानु
0: जुन नजुन बल दिन्छ नि त्यस्तो राम्रो
1: अहिले लाटल चाहिँ उहाँ आलु बारीमा पुर्याउँछ अनि छापा
3: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं।

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: निकट मा दीदी बहिनी निकट मा दीदी बहिनी यो हो रेडियो दीदी बहिनी 95.2 MHz
2: मैले पनि रहरले मर्न चाहेको हैन भन्न त भन्ने होला कति नामर्दा रहेछ एउटा केटीको लागि आत्महत्या गरेछ तर तिमी मेरो लागि एउटा केटी मात्र थिएनौ मेरो सारा संसार भने पनि मेरो जीवन भने पनि मेरो जिउने आधार भने पनि तिमी थियौ तर

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 10 बजे हो।

0: यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले आह्वान भइसकेको संसद अधिवेशन स्थगित गरेर अध्यादेश नियत संवैधानिक परिषदको निर्णयमा प्रष्ट भएको टिप्पणी गर्नुभएको छ। संवैधानिक परिषदले वरिष्ठ न्यायाधीशलाई उपेक्षा गर्दै प्रधान न्यायाधीश सिफारिश गरेपछि उहाँले सरकारको कदमप्रति असहमति जनाउनु भएको हो। न्यायालय जस्तो गरिमामय स्थानमा तीन तीनजना वरिष्ठ न्यायाधीशलाई उपेक्षा गरेर प्रधान न्यायाधीश सिफारिश हुनुलाई उहाँले असामान्य घटनाका रूपमा लिएको उल्लेख गर्नुभएको छ। यस कदमले सरकारले न्यायालयलाई स्वतन्त्र संस्था भन्दा पनि आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजेको सन्देश दिएको बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। बैठक बिहान 11 बजे सिंहदरबारमा बस्ने शाहको सचिवालयले बताएको छ। बैठकले समसामयिक विषयमा महत्वपूर्ण निर्णय लिने बुझिएको छ। आज विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य व्यक्तिले आजको मितिबाट 10 दिनभित्रमा आवेदन दिन सक्नेछन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त फारम भर्न सकिनेछ। सरकारले जारी गरेको अध्यादेशपछि यी विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएका थिए। लगत्तै रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित नाम छनौट तथा सिफारिश समितिले हिजो वैशाख 24 गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो। सुक्खा पहिरो खसेर अवरूद्ध नारायणगढ मुगलिन सड़क संचालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार सड़क डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि बिहान 8:15 बजेतिरबाट सड़क संचालनमा आएको हो। केही घण्टा सड़क अवरूद्ध हुँदा रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागिसकेका छन्। इच्छा कामना गाउँपालिका 5 तुइन खोलामा सुक्खा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। र ट्राफिक कार्यवाहीमा एकै दिन 18,76,000 रूपियाँ राजस्व संकलन गरिएको छ। बितेका 24 घण्टामा 1,806 जना सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 18,76,504 राजस्व दाखिला गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ। कार्यवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेका 77, नियम विपरीत राइड सेयरिङ गरेका 162, ट्राफिक संकेत उल्लंघनकर्ता 106 र तीव्र गतिमा सवारी साधन होइत्याएका 88 जनालाई कार्यवाही गरिएको छ। यसैगरी लेन अनुशासन पालना नगर्ने 84, निषेधित क्षेत्रमा हर्न बजाउने 39, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 77, एकतर्फी सड़कमा सवारी चलाउने 111 र अन्य सवारी नियम पालना नगरेको आरोपमा 1,062 जनालाई कार्यवाही गरिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.3 मेगाहर्ट्ज।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: Mania Extreme Energy Drink.
1: Namaste, Doctor Sir.
2: Namaste. Bhasnusna. Bhanusna. Kyo?
1: Himisna, Doctor Sir. Mero bachcha rati ramrosang nidauna pani sakdaina. Bela belama uthcha, darauchha, tauko dukhyo bhancha. Ke garne hola?
2: Yahan ubyaunu chha, ekchoti tol heru.
1: Hajur.
2: Oho. Ani khana kati ho khancha ni?
1: Khana ta khancha, tara phone ya iPad dinu parcha. Natra khanai mandaina.
2: Hernus, aile ko samasya nai yahi ho. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड,
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू:
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852279582778।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: ओहो, आज तो धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: आमा म पनि तपाईँसँग कुरा गर्छु नि

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संवैधानिक परिषदको निर्णयले सर्वोच्चको पेशी व्यवस्थापनमा सकस, फुलकोट बैठकमा न्यायाधीशको चासो, तीन न्यायाधीशको इजलास तोकिएन।
0: संसदीय सुनवाई समितिको बैठक संचालन सम्बन्धी कार्यविधि तयार, प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा 10 दिनको मिति राखेर उजुरी आह्वान गर्ने तयारी।
1: 8 विश्वविद्यालयका उपकुलपतिको लागि सार्वजनिक आवेदन आह्वान, 10 दिनभित्र आवेदन दिनुपर्ने।
0: अमेरिका र इरान बीच पुनः मिसाइल हानाहान शुरू, एसियाली बजारमा आज बिहानैदेखि कच्चा तेलको मूल्यमा भारी वृद्धि।
1: र आईपीएलमा बेंगलुरू विरूद्ध लखनऊ 9 रनले विजय, आज दिल्ली र कोलकाता भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ, नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: रहेको बेंगलुरू तेस्रो स्थानमा रहेको छ। आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स बीच खेल हुँदैछ। खेल राति पौने आठ बजे दिल्लीमा हुनेछ। अंक तालिकामा दिल्ली सातौं र कोलकाता आठौं स्थानमा छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानी रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानी रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: घरवाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
2: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
1: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
1: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
2: फोन 068-26-144 98-510-16-094 98-476-39

0: Extreme energy drink.
1: Radio City Bahini 95.2 MHz.

0: इंटरबेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरबेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डॉक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: घरबाटै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: ढिलो गरी बेसी तोकिएको छ। शनिबार र आइतबार सार्वजनिक विदा हुन थालेपछि बिहान 9:30 बजेदेखि 10 बजे भित्रमा दैनिक पेशी सूची सार्वजनिक हुने गरेकोमा आज 11:15 बजे मात्र पेशी तोकिएको थियो। अदालत प्रशासनले न्यायाधीशहरू ढिला आएको र प्राविधिक समस्याका कारण पेशी तोक्न ढिलाइ भएको बताए पनि प्रधान न्यायाधीश नियुक्ति सिफारिशकै असर परेको बताइएको छ। यसअघि सबै न्यायाधीश सम्मिलित फूलकोटको बैठक बसेको थियो। त्यहाँ वरियता मिचेर प्रधान न्यायाधीश नियुक्ति गरिँदा भविष्यमा अदालतमा कार्यपालिकाको हस्तक्षेप बन्न सक्ने बारे चिन्ता व्यक्त गरिएको थियो। के न्यायाधीशले 6 जना मध्ये कुनै एक नियुक्ति हुनु संविधानकै भावना अनुसार भनेका थिए भने के न्यायाधीशले तत्काल केही पनि प्रतिक्रिया नजनाउने बताएका थिए। सिफारिश न्यायाधीश डाक्टर मनोज शर्मा, कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश तिल प्रसाद श्रेष्ठ इजलासमा बस्न मान्नु भएन। अरू सबै न्यायाधीशको इजलास भने ढिलो गरी तोकिएको थियो। यसैबीच प्रधान न्यायाधीशमा शर्माको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डाक्टर प्रेम सिलवालले छुट्टा छुट्टै रिट दायर गर्नु भएको हो। रिटमा संवैधानिक परिषदको निर्णय यथास्थितिमा राख्न र संसदीय सुनवाईको प्रक्रिया अघि नबढ़ाउन अन्तरिम आदेश माग गरिएको छ। त्रिपाठीले संवैधानिक परिषदको निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएको रिटमा बताउनु भएको छ। अधिवक्ता ढकालले वैशाख 24 गते 48 घण्टाको समय समेत नदी बोलाएको र प्रधान न्यायाधीशमा गरिएको सिफारिश संवैधानिक नभएकोले बदर गर्न माग गरिएको छ। दुवै रिट दर्ता प्रक्रियामा छन्। सरकारले अध्यादेशबाट एकैपटक प्रतिष्ठानहरूको पदाधिकारी हटाएपछि ती निकायमा निमित्त तोकिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान बोर्ड र अस्पतालहरूमा निमित्त निर्देशक तोक्नु भएको हो। नेताले वीर अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर प्रभा कोइराला चापागाईलाई नियुक्त गर्नुभएको छ। यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर इन्द्र लिम्बू, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डाक्टर नरेन्द्र विक्रम गुरूङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक सुरेश रसाइली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर विनम्र विष्टलाई दिएको छ। पीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर उमेश नेपालले पाउँदा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी केन्द्रकै मुटु रोग विशेष ज्ञ डाक्टर रविन्द्र भक्त तिमलालाई दिएको छ। स्वास्थ्य बीमा बोर्डका बोर्डमा शकुन्तला प्रजापतिलाई निमित्तको जिम्मेवारी तोकिएको छ। र नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको दोस्रो याममा 13 नाउट र 6 झारलको शिकार गरिएको छ। यस आरक्षमा लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउट, झारल, रतुवा र पन्देलको शिकार गर्न पाइन्छ। आरक्षमा असोजदेखि कार्तिक र चैतदेखि वैशाख गरी 2 याममा शिकार खेलाइन्छ। यस याममा आरक्षका ब्लकहरूमा सुनदहमा 2 नाउर, 2 झारल, सेङमा 2 नाउर, दोगाडीमा 5 नाउर, बार्सीमा 1 नाउर, फागुनीमा 1 नाउर र 1 झारल तथा घुमताङमा 2 नाउर र 3 झारलको शिकार गरिएको छ। शिकारीले अनुमति लिएका मध्ये 1 नाउर, 4 झारल र 13 बन्देलको भने शिकार गर्न नसकेको आरक्ष कार्यालयले जनाएको छ। शिकार खेलाएर आरक्षले आर्थिक वर्ष 2080/81 4,26,88,700, आर्थिक वर्ष 81/82 2,75,60,400 र आर्थिक वर्ष 82/83 4,17,79,000 राजस्व आमदानी गरेको आरक्षका रेन्जर सागर प्रसाद सुविदेले जानकारी दिनुभयो। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु विदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर

0: अहिंसा।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: साथी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी,
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: me a extreme energy drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
3: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ पाँच बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिनो फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780

0: घरवातै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: राष्ट्रपतिले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने 15 जना अवैतनिक महावाणिज्य दूत पदमुक्त।
1: प्रधान न्यायाधीशमा शर्माको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट, 3 न्यायाधीश इजलासमै बसेनन्।
0: यो वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने मौसम विभागको प्रक्षेपण, गर्मी बढ़ने।
1: अमेरिकी सेनाद्वारा हुर्मुज जलमार्ग खोल्ने प्रयास, क्षेत्रीय तनाव बढ़दै युए पनि चपेटामा।
0: र अमेरिकाद्वारा नेपाल ए सामु 263 रनको लक्ष्य प्रस्तुत, नेपाल एक जवाफी ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले संसदको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिले आग्रह गर्ने निर्णय गरेको छ। सम्बोधनका लागि वैशाख 28 गते अपरान्ह 4 बजे तय गरिएको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यसका लागि सबै संसद सदस्यलाई बैठकमा उपस्थितिका लागि सरकारले आह्वान गर्दै सबै व्यवस्था गर्न संसद सचिवालयले आग्रह गरेको छ। सरकारले विदेशमा रहेका 15 जना अवैतनिक महावाणिज्य दूतलाई पदमुक्त गरेको छ। त्यसमा अनररी कन्सुलर जनरल तथा कन्सुलरहरू समावेश छन्। यस्तै सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 र 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
0: शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यालयहरूले विद्यार्थीसँग बढ़ी शुल्क लिइरहेको विषयमा अनुगमन र कार्यवाही अघि बढ़ाउन स्थानीय सरकारको ध्यान आकर्षण गराउनु भएको छ। मन्त्री परिषद बैठकपछि पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले सरकारले कुनै नयाँ कुरा नगरेको भन्दै शिक्षा नियमावलीमै विद्यार्थीसँग एकपटक भन्दा बढ़ी भर्ना शुल्क उठाउन नपाइने उल्लेख रहेको बताउनुभयो। मन्त्रालयमा दिनहुँ विद्यालयहरूले विभिन्न विषयमा बढ़ी शुल्क लिएको गुनासो आइरहेको भन्दै मन्त्री पोखरेलले यसको अनुगमन र कार्यवाहीको जिम्मा स्थानीय सरकारकै भएको बताउनुभयो। कानूनी व्यवस्था कार्यान्वयन गराउन आवश्यक परे संघीय सरकारले सहयोग गर्ने उहाँको भनाई छ। मन्त्री पोखरेलले केही दिन अघि यही विषयमा मन्त्रालयमा भएको बैठकमा काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख र मेयर्स फोरम लगायतले समेत अनुगमन र कार्यवाहीका लागि प्रतिबद्धता जनाएको स्मरण गराउनु भएको छ।
1: प्रधान न्यायाधीशमा 4थो वरियताका मनोज कुमार शर्माको नाम सिफारिश भएपछि त्यसको असर सर्वोच्च अदालतमा देखिएको छ। 3 न्यायाधीशले इजलास नै हेरेका छैनन्, ढिलो गरी पेशी तोकिएको छ। शनिबार र आइतबार सार्वजनिक विदा हुन थालेपछि बिहान 9:30 देखि 10 बजेभित्र दैनिक पेशी सूची सार्वजनिक हुने गरेकोमा आज सभा 11 बजे मात्र पेशी तोकिएको थियो। अदालत प्रशासनले न्यायाधीशहरू ढिला आएको र प्राविधिक समस्याका कारण पेशी तोक्न ढिला भएको बताए पनि प्रधान न्यायाधीशले नियुक्ति सिफारिशकै असर परेको बताइएको छ। त्यसअघि सबै न्यायाधीश सम्मिलित फूलकोटको बैठक बसेको थियो। त्यहाँ वरियता मिचेर प्रधान न्यायाधीश नियुक्ति गरिँदा भविष्यमा अदालतमा कार्यपालिकाको हस्तक्षेप बढ़न सक्ने बारे चिन्ता व्यक्त गरिएको थियो। केही न्यायाधीशहरूले 6 जना मध्ये कुनै एक नियुक्ति हुनु संवैधानिक भावना अनुसार भनेका थिए भने केही न्यायाधीशले तत्काल केही पनि प्रतिक्रिया नजनाउने बताएका थिए। सिफारिश न्यायाधीश डाक्टर मनोज शर्माले आफू गोला टिप्न पनि नभ्याउने भन्दै बैठकबाट छिट्टै निस्कनु भएको थियो। कायम मुकायम प्रधान न्यायाधीश स्वप्न प्रधान मल्ल र न्यायाधीश तिल प्रसाद श्रेष्ठ पनि इजलासमा बस्न मान्नु भएन। श्रेष्ठ भने अस्वस्थ भएकाले गोला तान्न नआएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो। यी 3 न्यायाधीश बाहेक अरूको पेशी भने ढिलो गरी तोकिएको छ।
0: यसैबीच प्रधान न्यायाधीशमा शर्माको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डाक्टर प्रेम सिलवालले छुट्टा छुट्टै रिट पेश दायर गर्नुभएको हो। रिटमा संवैधानिक परिषदको निर्णय यथास्थितिमा राख्न र संसदीय सुनवाईको प्रक्रिया अघि नबढ़ाउनु भन्दै अन्तरिम आदेश माग गरिएको छ। त्रिपाठीले संवैधानिक परिषदको निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकाले रिट दायर गरेको बताउनुभयो। अधिवक्ता ढकालले वैशाख 24 गते 48 घण्टाको समय समेत नदी बोलाएको र प्रधान न्यायाधीशमा गरिएको सिफारिश संवैधानिक नभएकाले बदर गर्न माग गरिएको छ। दुवै रिट दर्ता प्रक्रियामा छन्।
1: सरकारले अध्यादेशबाट एकै पटक प्रतिष्ठानहरूको पदाधिकारी हटाएपछि ती निकायमा निमित्त तोकिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान बोर्ड र अस्पतालहरूमा निमित्त निर्देशक तोक्नु भएको हो। मेहताले वीर अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर प्रभा कोइराला चापागाईलाई नियुक्त गर्नुभएको छ। यस्तै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर इन्द्र लिम्बु, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डाक्टर नरेन्द्र विक्रम गुरूङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर सुरेश रसाईली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर विनम्र विष्टलाई दिइएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर उमेश नेपालले पाउँदा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी केन्द्रकै मुटुरोग विशेषज्ञ डाक्टर रविन्द्र भक्त तिमलालाई दिएको छ। स्वास्थ्य बीमा बोर्डमा शकुन्तला प्रजापतिलाई निमित्तको जिम्मेवारी दिएको छ।
0: जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसूनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। आज यो वर्षको मनसून आकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरूभन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गर्मी बढ़ी हुने सम्भावना देखिएको छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 45%देखि 55%सम्म रहेको महाशाखाको भनाई छ।
1: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
4: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको
1: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
4: मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: यो हो थाहासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासीहरूले आफ्नो हक अधिकारको माग गर्दै माइतीघर मण्डलामा विशेष र्याली र प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले काठमाडौँ महानगरपालिका र सरकारको डोजर आतंकको विरोध गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर आफूहरूलाई भोकमरी र उठीवासको डर रहेको संकेत गरेका छन्। सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबार विहीन बनाउने कार्यको भर्त्सना गर्दै उनीहरूले अधिकारको रक्षाको माग गरेका छन्। उनीहरूले समाजवादको नारा, डोजरको सहारा, विकासको नाममा विस्थापन बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। विकासको नाममा सुकुम्बासीहरूलाई कुनै विकल्प नदी बलपूर्वक हटाइनु मानवीय संवेदना विरूद्ध भएको उनीहरूको तर्क छ।
2: अनुमति बिना ग्यार्सो गुम्बा संकलनका लागि गएका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा ग्यार्सो गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपोलियाले जानकारी दिनुभयो। मुगुम कार्मारोङ गाउँपालिकाले यार्सो गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सो गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका दुई दर्जन भन्दा बढ़ी वन तथा पाटनमा पाइने बहुमूल्य बहुपयोगी जड़ीबुटी यार्सो गुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछाम सहित मुलुकभर र भारतबाट संकलनकर्ता र खरीदकर्ता पाटन पुग्ने गरेका छनृ।
3: नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषध सहित 13 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी अनुसार सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो। लागु औषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूको साथबाट खैरो हिरोइन, चिकित्सकको सिफारिश र मात्र खरीद गर्न पाइने औषधि फेनारागन, जाइजेपाम, लुजिप जे सिप र बुफेनोफिर्न बरामद गरेको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाले हुर्मुज जलमार्ग पुनः खुला गर्ने प्रयासका क्रममा इरानी शक्तिहरूमाथि कार्यवाही गरेको जनाएको छ। यस घटनाले क्षेत्रीय तनावलाई थप बढ़ाएको छ भने संयुक्त अरब इमिरेट्स यूएई पनि आक्रमणको चपेटामा परेको बताइएको छ। अमेरिकी सेनाका अनुसार सोमबार गरिएको कार्यवाहीमा इरानी पक्षका 6 साना नौ नाकाहरूलाई निशाना बनाइएको थियो, जसले नागरिक जहाजहरूलाई लक्षित गरेको आरोप लगाइएको छ। अमेरिकी सैन्य स्रोतहरूले दुई अमेरिकी झण्डा बोकेका व्यापारी जहाजहरू सुरक्षित रूपमा हुर्मुज जलमार्ग पार गर्न सफल भएको बताएका छन्। यसैबीच यूएईको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले 15 मिसाइल र 4 ड्रोन रोक्न सफल भएको जनाएको छ। पूर्वी फुजैराह क्षेत्रमा एक ड्रोन आक्रमणका कारण तेल सुविधामा आगलागी भएको र 3 भारतीय नागरिक घाइते भएको बताएको छ। ब्रिटिश सैन्य निकायले पनि यूएई नजिक दुई कार्गो जहाजमा आगलागी भएको जानकारी दिएको छ। इरानले भने घटनाबारे प्रत्यक्ष पुष्टि वा अस्वीकार नगरी कूटनीतिक प्रतिक्रिया दिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका र यूएईलाई नयाँ द्वन्दमा नपर्न चेतावनी दिनुभएको छ। इरानी राज्य संचार माध्यमले भने यूएईलाई लक्षित गर्ने कुनै योजना नरहेको दावी गरेको छ।
3: अब खेल समाचार। एक दिवसीय खेलमा अमेरिकाले नेपाल ए सामू जीतका लागि 263 रनको लक्ष्य प्रस्तुत गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रन बनाएको हो। अमेरिकाका लागि स्मिथ पटेलले शतकीय पारी खेले। उनले सर्वाधिक 116 रन बनाए। जसदीप सिंहले अभिजित 33 रन, हरमित सिंहले अभिजित 25 तथा कप्तान मोनाङ पटेलले 20 रन जोड़े। बलिङतर्फ नेपाल एका लागि पवन सराफले 2 तथा विपिन खत्री, शाहब आलम, बसीर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान 1-1 विकेट लिए। अहिले नेपाल एले जवाफी

0: ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा 21 ओभरको खेल सकिँदा 3 विकेटको क्षतिमा 97 रन बनाएर खेलिरहेको छ।
1: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रपतिले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने 15 जना अवैतनिक महावाणिज्य दूत पदमुक्त।
1: प्रधान न्यायाधीश मा शर्माको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट, 3 न्यायाधीश इजलासमै बसेनन्।
0: यो वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने मौसम विभागको प्रक्षेपण, गर्मी बढ़ने।
1: अमेरिकी सेनाद्वारा हुर्मुज जलमार्ग खोल्ने प्रयास, क्षेत्रीय तनाव बढ़दै युएई पनि चपेटामा।
0: र अमेरिकाद्वारा नेपाल ए सामु 263 रनको लक्ष्य प्रस्तुत, नेपाल ए जवाफी ब्याटिङमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: स्रोत होइन ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: सयौं समुदायका हजारौं समस्या लाखौं गुनासा
3: करोडौं नेपालीका आआफ्नै दृष्टि
4: तर उन्नतिका लागि हाम्रो प्रयास
5: वास्तविकताको एउटै सम्बोधन
3: कार्यक्रम आवाज आवाज आवाज
5: आवाज
6: साँझ 6 बजेको समाचारपछि 7 बजेसम्म
3: अब तपाई आफै बोल्नुहोस्
5: तपाईँको रेडियोमा तपाईँकै आवाज

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ पोखरा फोन 061-552-493-552-494-582-778।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493, 552-494, 582-778।

0: Extreme energy drink.
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौ लैंगिक हिंसा अन्त्य गरौ।
2: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आपनों कमाई को लाभ लेने मौका आज बनोस सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों।
1: हेलो
2: हेलो
1: म हजुर को बैंक बाट बोलेको तपाईको मैसेज में एउटा ओटीपी नंबर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पाउँछ है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंक बाट फोन गरेर के नम्बर मा आएछ दे त नानी
3: ल दिन त। हेलो भन्नुस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटीपी नम्बर भन्नुस् त म तपाईको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईलाई दिएर हामीलाई लुट्ने।
2: ए नानी के भनेर छ के भयो
3: हेर्नुहोस् बा बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुस् है बा।
2: ल ल ल किन दिन्थे
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: हाड़ चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ दुई गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ दुई गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767-242027 सम्पर्क मोबाइल नम्बर 98572597
3: 98511-89918
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
4: दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के हो, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध उजुरी आह्वान सम्बन्धी खबरबाट संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले भोलिदेखि लागू गरी आगामी जेठ 4 गते भित्र उजुरी दिन सकिने समय सीमा तोकेको हो। समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्माका विरूद्ध कुनै उजुरी वा गुनासो भए 10 दिनभित्र प्रमाण सहित पेश गर्न आह्वान गर्नुभएको छ। समितिले उजुरीकर्ताको पहिचान र नाम गोप्य राखिने समिति स्पष्ट पारेको छ। यसअघि हिजो बिहिबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको चौथो वरियतामा रहनुभएका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदका लागि सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिले प्राप्त उजुरीहरूमाथि छानबिन र प्रस्तावित व्यक्तिसँगको छलफलपछि नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
3: निर्वाचन आयोगले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनैतिक दलले गरेको खर्चको विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार निर्वाचनमा सहभागी 57 दलमध्ये 55 वटाले आफ्नो खर्च विवरण पेश गरेका हुन्। विवरण अनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सबैभन्दा धेरै 2,11,64,919 रूपियाँ खर्च गरेको छ। यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले 1,96,31,306 रूपियाँ खर्च भएको विवरण बुझाएको छ। करोड़माथि खर्च गर्ने अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा छ। राप्रपाले 1,96,20,000 रूपियाँ खर्च गरेको छ। नेकपा एमाले 75,55,000 रूपियाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि आयोगमा आधिकारिक रूपमा बुझाउन बाँकी रहेको छ। साना दलतर्फ नेपाली कम्युनिष्ट पार्टीले 19,71,000 र श्रम संस्कृति पार्टीले 16,86,000 रूपियाँ खर्च गरेका छन्। आयोगले पटक पटक निर्देशन दिए पनि दुईवटा दलले पनि हालसम्म खर्च विवरण बुझाएका छैनन्। विवरण बुझाउनेहरूमा स्वाभिमान पार्टी र एकल चुनाव चिन्ह भएका सचेत नेपाली पार्टी तथा नागरिक सर्वोच्चता पार्टी रहेका छन्।
2: परराष्ट्र मन्त्रालयले लिम्पिया धुरा लिपुलेख र कालापानी क्षेत्रको सीमा समस्यालाई कूटनीतिक सम्वाद मार्फत समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेख क्षेत्रको विवादबारे नेपालको धारणा प्रष्ट रहेको बताउनु भएको छ। नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन हुने भनिएको कैलाश मान सरोवर यात्राको सन्दर्भमा सरकारले गत वैशाख 20 गते नै आफ्नो औपचारिक धारणा सार्वजनिक गरिसकेको प्रवक्ता छेत्रीले स्मरण गराउनुभयो। सरकारले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा समस्याको स्थायी समाधान खोज्न कूटनीतिक प्रयासलाई प्राथमिकता दिइरहेको मन्त्रालयले जनाएको छ।
3: सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनैतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन सुरक्षित कूटनैतिक अभ्यास र दिगोपरेटर आवश्यक रहेको बताउनु भएको छ। नेपाल विश्व सम्बन्ध परिषदको वार्षिकोत्सवमा बोल्दै सभामुख अर्यालले वर्तमान विश्व परिवेशमा नेपालले अवसर र चुनौती दुवैको सामना गरिरहेको उल्लेख गर्नुभयो। उहाँले विश्वव्यापी महामारीका कारण पर्यटन र सम्पदा संरक्षणमा नयाँ चुनौती थपिएको भन्दै त्यसलाई चिर्न प्रभावकारी कूटनीतिको खाँचो रहेको औंलाउनु भएको छ। सभामुख अर्यालले नेपालको राष्ट्रिय हित र पहिचानलाई विश्व सकारात्मक रूपमा प्रस्तुत गर्न परिषद जस्ता संस्थाहरूले बौद्धिक बहस र कूटनैतिक सुझाव मार्फत सहयोग पुर्याउनु पर्नेमा समेत जोड़ दिनुभयो।
2: सरकारले सहकारी पीड़ितहरूलाई सरकारी ढुकुटीबाट सीधै रकम बाँड्न लागिएको भन्ने भ्रमलाई खण्डन गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी पीड़ितलाई सरकारी कोषबाट पैसा दिन नलागिएको स्पष्ट पार्नुभएको हो। आज काठमाण्डुमा सहकारी पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव भुजेलले बचतकर्ताको रकम फिर्ता गर्न सरकारले बीउ पूँजीको रूपमा मात्रै बजेट परिचालन गर्ने बताउनु भएको छ। सचिव भुजेलका अनुसार सालो आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको 25 करोड़ रूपियाँ हालै निकासा भएको र यसलाई व्यवस्थापन समितिको कार्यालय मार्फत परिचालन गरिनेछ। सहकारीको रकम अपचलन गर्नेहरूलाई कानूनी दायरामा ल्याई उनीहरूबाट रकम असुल गरेर बचतकर्तालाई बुझाइने उहाँको भनाई छ। सहकारी ठगहरूको खोजी कार्यलाई तीव्र पारिएको जानकारी दिँदै सचिव भुजेले समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन र असुली प्रक्रियालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
3: दक्षिण पूर्वी एशियाका विभिन्न मुलुकमा संचालित अनलाइन ठगी स्क्यामिङ केन्द्रहरूमा बन्धक बनाइएका 616 जना नेपाली नागरिकको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। तथ्याङ्क अनुसार पछिल्लो 3 वर्षमा 21,000 भन्दा बढ़ी नेपाली कम्बोडिया भ्रमणमा गएका छन्, जसमध्ये धेरै जसो ठगीको जोखिममा पर्न सक्ने देखिएको छ। इरानको बन्दर अब्बासमा अपहरित नेपाली नागरिक मृतक झाको रिहाईको विषय अहिले प्रक्रियामा यसलाई फेरि सुन्नुहोला। इरानको बन्दर अब्बासमा अपहरित नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामा रहेको प्रवक्ता छेत्रीले बताउनुभयो। पश्चिम एशियामा जारी द्वन्द्वका कारण नेपालीहरूमा पर्न सक्ने प्रभावबारे गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाइसकेको र त्यहाँ रहेका नेपालीहरूको सुरक्षामा सरकार गम्भीर रहेको मन्त्रालयले जनाएको छ। पर्न सक्ने देखिएको छ। इरानको बन्दर अब्बासमा अपहरित नेपाली नागरिक मृतक झाको रिहाईको विषय अहिले प्रक्रियामा यसलाई फेरि सुन्नुहोला। इरानको बन्दर

0: शहरमा सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपालका लागि यूका राजदूत भेरोनिक लोरेन्जोले आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेट गरी यस्तो चासो देखाउनु भएको हो। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षा समतामूलक पहुँच र शिक्षकको पेशागत विकासमा ईयूले पुर्याउँदै आएको योगदानको सराहना गर्नुभयो। जवाफमा राजदूत लोरेन्जोले नेपाल ईयू सम्बन्धलाई थप सुदृढ़ बनाउँदै शैक्षिक रूपान्तरणका लागि सिंगो युरोपेली संघ सहयोग गर्न इच्छुक रहेको बताउनु भएको छ।
1: यस्तै मन्त्री पोखरेलसँग आज नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अस्टोन्सले भेटवार्ता गर्नुभएको छ। सो अवसरमा विशेष गरी उच्च शिक्षामा अन्तर्देशीय शिक्षा प्रबन्ध र दुई देशबीचको सहकार्यबारे विस्तृत छलफल भएको छ।
0: पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ। आज काठमाण्डुमा आयोजित एक विशेष कार्यक्रमका बीच पार्टी अध्यक्ष हर्क साम्पाङले किरातीलाई पार्टीमा भित्र्याउनु भएको हो। पार्टी प्रवेशसँगै किरातीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेता र दोस्रो वरियता सहित उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी दिने सहमति भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नया वर्ष एलजी का घर आशी सामान पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजी का टीवी एन्ड होम अप्लायन्सेस को खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ। सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। जिउँदो व्यक्तिको मृत्युदण्डका प्रमाण पत्र बनाइदिएको अभियोगमा नवलपरासी जिल्ला अदालतले सुस्ता गाउँपालिका वडा नम्बर 5 का वडाध्यक्ष सहित 3 जनालाई पूर्वपक्षका लागि कारागार पठाएको छ। 66 वर्षीय जमालुद्दीन मुसलमान जीवितै रहेको अवस्थामा उनको मृत्यु दर्ता बनाएको ठहर गर्दै अदालतले यस्तो आदेश दिएको हो। पूर्वपक्षका लागि थुनामा पठाइएकाहरूमा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव संजय कुमार चौधरी र झूठा विवरण पेश गर्ने तारिक मिया रहेका छनृ।

0: हतियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी वृद्ध मालिकाउमा कार्यरत प्रहरी नायब निरीक्षक सय दिनेश राउत विरूद्ध आज विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। बैंकिङ कसुर सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको भेटिएपछि उनी विरूद्ध मुद्दा चलाइएको हो। सय राउतले चेक बाउन्स सम्बन्धी मुद्दाको मिलापत्र गराइदिने र जाहेरवालाको रकम फिर्ता दिलाउन सहयोग गर्ने भन्दै सेवाग्राहीलाई दुःख दिई 20,000 रूपियाँ घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश नेउपानेले बताउनु भएको छ।
1: विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। आज नेकपा एमाले निकट अनेरा सेब्यू तथा नेकपा निकट अनेरा सेब्यू क्रान्तिकारी लगायत विद्यार्थी संगठनले रिट दर्ता गरेका हुन्। रिट मार्फत संगठनहरूले निर्णय संविधान प्रदत्त संगठन स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकार विपरीत रहेको जिकिर गरेका छन्।
0: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका विभिन्न खरीद ठेक्का प्रक्रियामा सहभागी हुँदा राखिएको धरौटी रकम फिर्ता लिन सम्बन्धित व्यक्ति फर्म तथा संस्थाहरूलाई आह्वान गरेको छ। सूचना जारी गर्दै मन्त्रालयले आफ्नो लामो समयदेखि फिर्ता नलिएको रकम बुझिलिन आग्रह गरेको हो। मन्त्रालयका अनुसार हालसम्म विभिन्न पक्षको गरी 27,09,000 रूपियाँ धरौटी रकम फिर्ता हुन बाँकी छ। यो रकम फिर्ता लिन चाहनेले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र मन्त्रालयमा निवेदन दिनुपर्नेछ।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको छ। आगामी जेठ 18 गतेदेखि असोज 14 गतेसम्मको 4 महिनाको मनसून अवधिमा औसत वर्षा कम हुने देखिएको हो। विभागका अनुसार विशेष गरी कर्णाली प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी, मध्य प्रदेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी क्षेत्रमा 55-65% कम वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम र मध्य प्रदेशका पश्चिमी भागमा 45-55% कम वर्षा हुने प्रक्षेपण गरिएको छ। यद्यपि कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा पनि सरदर वर्षा हुने अनुमान गरिएको छ। वर्षा कम हुने प्रक्षेपणसँगै यस वर्ष देशैभरि गर्मी बढ़ने पनि देखिएको छ। विभागका अनुसार अधिकतम र न्यूनतम दुवै तापक्रम देशभर सरदरभन्दा बढ़ी रहनेछ।
0: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेसँगै कृषि मन्त्रालयले धान खेतीका लागि नयाँ रणनीति अपनाउन किसानहरूलाई आह्वान गरेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जलवायु परिवर्तनका कारण वर्षाको प्रकृतिमा आएको फेरबदल र सम्भावित खडेरीको जोखिमलाई मध्यनजर गर्दै कम पानीमा पनि उत्पादन दिन सक्ने धानका जातहरू छनौट गर्न आग्रह गरेको हो। खडेरी सहन सक्ने क्षमता भएका सुखा 1, सुखा 2, सुखा 3, सुखा 4, सुखा 5 र सुखा 6 जस्ता धानका जातहरू लगाउन मन्त्रालयले विशेष सिफारिस गरेको छ। आकाशे पानीको मात्रा भर नपर्न सुझाव दिँदै मन्त्रालयले खेतबारी नजिकै पोखरी निर्माण गरी वर्षाको पानी संकलन गर्न र सोही पानी बाटो सिँचाई गर्न अनुरोध समेत गरेको छ।
1: गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा हराएको नेपाल प्रहरीको गोली काभ्रे पलाञ्चोकको बनेपामा फेला परेको छ। बनेपा नगरपालिका वडा नम्बर 8 स्थित सड़क छेउको नालामा एउटा बाकसभित्र बेवारिसी अवस्थामा राखिएको 255 राउण्ड गोली प्रहरीले बरामद गरेको छ। फेला परेका गोलीहरूमध्ये 231 राउण्ड एचएलआर राइफलको र 24 राउण्ड 303 राइफलको रहेको छ। बरामद गरिएका सबै गोली इलाका प्रहरी कार्यालय बनेपामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: विषादी विषुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौं नगराउ। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
3: हाम्रो खानाको करिब 2/3 हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
2: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउं। व्यावसायिक किट विकास केन्द्र हरियर भवन।

0: अथवा विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: oggi lo Only Me Days. रुसासे उनान्से देखी रु उन्नाइसे उनान्से सम्मको प्याकहरू उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनजी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गतका उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोकथामका लागि सड़क डिभिजन कार्यालय भरतपुरले ठेका आह्वान गरेको छ। सड़क विस्तार र पुल निर्माणका क्रममा पहाड़ काट्दा कमजोर बनेका चट्टान खसेर वर्षेनी दुःख दिने गरेपछि सरकारले 25 करोड़ रूपियाँको बजेट सुनिश्चित गर्दै काम थालेको हो। सड़क डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार पहिरो नियन्त्रणका लागि जेठ 18 गतिसम्मको समय सीमा तोकेर ठेका आह्वान गरिएको छ। यो बजेट आगामी 2 आर्थिक वर्षभित्र खर्च गर्ने गरी विनियोजन गरिएको छ।
3: नेप्से परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। नेप्से 27.49 अंकले बढ़ेर 2745.35 बिन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढ़ेको छ। बिहिबार 2 अर्ब 93 करोड़ रूपियाँको कारोबार भएकामा आज 3 अर्ब 28 करोड़ रूपियाँ बराबरको 74,78,562 किता शेयर किनवेश भएको छ। 235 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 26 वटाको घटेको छ। यस्तै 8 कम्पनी स्थिर छन्। आज त्रिशुली जलविद्युतको मूल्य सर्वाधिक 10% बढ़ेको छ।
2: अब विदेशका खबर। अमेरिकाले इरानसँगको युद्ध विरामका बीच पुनः भीषण बमबारी शुरू गरेको छ। यस सैन्य कदमले खाड़ी क्षेत्रमा फेरि तनाव उत्पन्न भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले अमेरिकाले चाहे अनुसारको नयाँ सम्झौतामा हस्ताक्षर नगरे यस्ता हमलाहरू अझै तीव्र बनाइने चेतावनी दिएका छन्। यस सैन्य तनावको प्रत्यक्ष असर विश्वको व्यापारिक मार्गमा देखिएको छ। विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने होर्मुजमा तनावका कारण करिब 1,500 व्यापारिक जहाजहरू बीचमै रोकियो।
3: यता लेबनानको दक्षिणी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परि लेबनानी सिभिल डिफेन्सका एक सदस्यको ज्यान गएको छ। सिभिल डिफेन्सले जारी गरेको विज्ञप्ति अनुसार राशाया कफर सौबा सड़क खण्डमा कार्यरत एक कर्मचारी इजरायली एयर स्ट्राइकको निशानामा परेका हुन्।
2: होर्मुज स्ट्रेचमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने बहानामा अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषदमा पेश गरेको प्रस्ताव पारित हुन कठिन देखिएको छ। अमेरिका र बहराइनले अघि सारेको उक्त प्रस्तावमा खाड़ी सहयोग परिषद जीसीसीका देशहरूले समर्थन गरे पनि सुरक्षा परिषदका स्थायी सदस्यहरू रूस र चीनले भने असहमति जनाएका हुन्। अमेरिकाले इरानमाथि नियन्त्रण बढ़ाउने योजना सहित यो प्रस्ताव ल्याएको विश्लेषण भइरहँदा रूस र चीनले यस विरूद्ध भीटो प्रयोग गर्ने तयारी गरेका छन्।
3: अब खेल खबर। एक दिवसीय अभ्यास खेलमा नेपाली टोलीले अमेरिकालाई 3 विकेटले पराजित गर्दै रोमाञ्चक जीत हात पारेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा अमेरिकाले दिएको 263 रनको मध्यम लक्ष्यलाई नेपालले 49 ओभर 1 बलमा 3 विकेट गुमाउँदै पूरा गरेको हो। नेपालको जीतमा मयन यादवले सर्वाधिक 72 रनको योगदान महत्वपूर्ण योगदान दिए। यस्तै सन्दीप जोहराले 36, कुशल मल्लले 33 र कप्तान अनिल कुमार शाहले 27 रन जोड़ेका थिए। खेलको अन्त्यतिर पवन श्राफले अभिजित 24 रन बनाउँदै टोलीलाई जीतसम्म पुर्याए।
2: र 8 राष्ट्रिय बागमती गोल्ड कपको फाइनल खेल भोलि हुने भएको छ। मकवानपुरको बागमती गाउँपालिका स्थित शहीद स्मृति रंगशाला झुरझुरे खेल मैदानमा हुने उपाधि भिडन्तमा काठमाण्डुको चितलाङ एफसी र सर्लाहीको बागमती युवा क्लब भिड्नेछन्। खेल दिउँसो 3 बजे शुरू हुनेछ। 10 टोली सहभागी यस प्रतियोगिताको विजेताले 10 लाख रूपियाँ र उपविजेताले 5 लाख रूपियाँ प्राप्त गर्नेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: संसदीय सुनवाई समितिद्वारा प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान। उजुरीकर्तालाई जेठ 4 गतेसम्मको समय। प्रतिनिधि सभा समानुपातिक निर्वाचनको खर्च विवरण सार्वजनिक। राष्ट्रपाको खर्च 2 करोड़ बढ़ी कंग्रेस र राप्रपाको खर्च पनि करोड़माथि।
2: सहकारी पीड़ितलाई सरकारी कोषबाट सीधै पैसा नदिने, अपचलन गर्नेहरूबाटै असूली गरेर बचत फिर्ता गरिने सरकारको स्पष्टोक्ति। नेपालको शैक्षिक प्राथमिकतामा सहयोग गर्न ईयू र अस्ट्रेलियाको इच्छा। शिक्षा मन्त्री पोखरियलसँग छलफल।
3: दक्षिण पूर्वी एसियाका स्क्यामिन सेन्टरबाट 616 नेपालीको उद्धार। इरानमा अपहरित अमृत झाको रिहाईका लागि कूटनीतिक पहल जारी यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा हुने खडेरीको जोखिम उच्च किसानलाई सुक्खा जातका धान लगाउन कृषि मन्त्रालयको सिफारिश
2: इरानलाई घेर्ने अमेरिकी प्रस्ताव विरूद्ध चीन र रूसले भिटो प्रयोग गर्ने युद्ध विरामका बीच इरानमाथि पुनः अमेरिकाको बमबारी होर्मुजमा 1500 व्यावसायिक जहाज थुनिए दक्षिण लेबनानमा इसरायली हवाई हमला
3: र अमेरिका विरूद्धको एक दिवसीय अभ्यास खेलमा नेपाल ए 3 विकेटले विजयी बागमती गोल्ड कपको फाइनल खेल भोलि उपाधिका लागि चितलाङ एफसी र बागमती युवा क्लब बीच प्रतिस्पर्धा हुने
2: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले

0: घरवाती भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: ओ हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
2: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 की लागि होइन र
2: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
2: ए हो र
3: नेपाल सरकार विज्ञापन बोर्ड समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz

0: Extreme Energy Drink.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493, 552-494, 582-778।
3: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कडेल
4: यही जेठ 2 गते शनिबार
5: बागडुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ, युरिक एसिड प्लास्टर गर्नुपर्ने, गएर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 2 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइड एवं भिटामिन डी को जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0767-242027
6: 24027।
5: सम्पर्क मोबाइल नम्बर 98572-597
6: 98511-89918।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: छ सँगका साथीहरूले कति पर्वती गरिसके तिम्रो भने यसले जिन्दगी बित्ने भएन
1: किन गर्नु पर्यो दुःख सासु ससम्म सुखी सुखी खाएको हुने पृथ्वी सम्पत्ति छ केही परे केटाहरू छन् छोड्दै यस्तो कुरा गाउँमा सुखाइ म चाहिँ

0: यसको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ, तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ।
1: मन्त्री पोखरेलले पहिलो पटक मुद्दा फर्स्योट र कार्य सम्पादन सूचकका आधारमा प्रधान न्यायाधीश सिफारिश भएको हुनाले यसलाई हालसम्मको सबैभन्दा राम्रो सिफारिश मान्नुपर्ने बताउनुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको थियो। मन्त्री पोखरेलले आफूहरूको चुनावी वाचा पत्र अनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताउनुभयो। उहाँले आफूहरूको वाचा पत्रलाई जनताले अनुमोदन गरिसकेकोले विद्यार्थी संगठन राख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट गर्नुभयो। विद्यालयहरूले तोकिएको मापदण्ड भन्दा बढ़ी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएकोले सो विषयमा नगरपालिका संघ गाउँपालिका महासंघका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको पनि जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। चीन र भारतबीच सञ्चालन हुने कैलाश मानसरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाई छ। नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य 1816 सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको स्पष्ट पार्नुभयो। साथै त्यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा नेपालमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण गरेको छ। आज विभागले राष्ट्रिय मनसून फोरम कार्यक्रम मार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसूनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसून ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असोज 14 रहने मनसूनमा अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना रहेको जानकारी दिनुभयो। मौसमविद हुमागाईका अनुसार विभागले विश्व मौसम संगठन अन्तर्गत विश्व तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूको हावापानी प्रारूप दक्षिण एसियाली जलवायु दृष्टिकोण मंच लगायतका अन्तर्राष्ट्रिय जलवायु मोडलहरूको विश्लेषणका आधारमा मनसूनको ऋतुगत आकलन तयार गरिएको बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढ़िरहेकाले कोही पनि पीड़ित आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम शुरू गरिसकेको बताउनुभयो। सरकारले भूमि सम्बन्धी समस्याको दिगो समाधानका लागि काम शुरू गरेको र अर्को हप्तासम्म प्रगतिको केही छनक देखिने मन्त्री रावलले बताउनुभयो। मन्त्री रावलले सहकारी पीड़ितको रकम फिर्ताका सम्बन्धमा ऋण असुली बचत फिर्ता र नियमनलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि काम शुरू गरिसकेको बताउनुभयो। उहाँले सहकारी पीड़ितलाई राज्य कोषबाट नभई ऋण असुलीबाट नै बचत फिर्ता गर्ने कुरामा ढुक्क हुन पनि आग्रह गर्नुभयो। बैठकमा सांसदहरूले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधान, गुठी सम्बन्धी समस्या समाधान र सहकारी पीड़ितका समस्या समाधानका लागि ऋण असुली र बचत फिर्ताका विषय उठाउनु भएको थियो। लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा शुरू गरेको छ। दाङको राप्ती उपत्यका देउखुरी स्थित प्रशासनिक केन्द्रबाट प्रदेश अन्तर्गतका सबै मन्त्रालय सञ्चालनमा आएसँगै सेवाग्राहीले सबै प्रकारका प्रशासनिक सेवा एकै स्थानबाट सहज रूपमा लिन सक्नेछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
2: लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका 3 देउखुरीमा निर्माण गरिएको मण्डला आकारको प्रशासनिक केन्द्रबाट मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय सहित 10 मन्त्रालयले सेवा दिन थालेका हुन्। कुल 3,09,38,72 रूपियाँ लागतमा 17 बिघा 19 कठा र शार्दूल क्षेत्रमा फैलिएको यो प्रशासनिक केन्द्रमा आधुनिक संरचना निर्माण गरिएको छ। प्रदेश राजधानी कार्यान्वयन इकाईका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराई।
3: मण्डला डिजाइनको हिसाबले गुरुयोजना तयार भएको छ, त्यो कम्प्लिट हुन त अरू केही थप पूर्वाधार पनि जोडिनुपर्छ। तत्काललाई गुरुयोजना अनुसार चाहिँ निर्माण कार्य कार्यान्वयन गरेका छौँ। अहिले हामीसँग बनेका मन्त्रालय भवनहरूमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको भवन बेसमेन्ट सहित 6 तलाको र अन्य मन्त्रालय भवनहरू बेसमेन्ट सहित 5-5 तलाका रहनेछन्। अपाङ्ग मैत्री सुविधा सहज हुने गरी भर्टिकल एक्सेसको लागि लिफ्टहरू र होरिजेन्टल एक्सेसको लागि ऱ्याम्पहरू सँगै हामीसँग सडकको दुवैतर्फ दायाँ बायाँ चाहिँ अपाङ्ग मैत्री पैदल मार्ग समेत निर्माण गरेका छौँ।
2: यसअघि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयहरू अब एकीकृत रूपमा सञ्चालनमा आएका छन्। नयाँ संरचनाले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद कार्पी।
4: लुम्बिनी प्रदेश सरकारको प्रमुख शासनिक संरचना संगठन हामीले निर्माण गरेका छौँ। त्यसपछि अरू निकायहरू अहिले यहाँ रहेका पुराना भवनमा पनि माताहरूका निर्देशनालयहरूलाई पनि राख्न सक्दछौँ। त्यसो गर्दाखेरिमा यो अहिले रहेकै जमिनमा धेरै कार्यालयहरूलाई एकद्वार प्रणालीबाट जनताहरूलाई सेवा प्रदान गर्न सक्छौँ। त्यो चाहिँ हाम्रो एउटा महत्वपूर्ण उपलब्धि हो।
2: नयाँ प्रशासनिक केन्द्रबाट सेवा शुरू हुनु संघीयता सुदृढीकरणको महत्वपूर्ण उपलब्धि भएको प्रदेश सरकारको दावी रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र भौतिक पूर्वाधार मन्त्री भूमेश्वर ढकाल।
5: लुम्बिनी प्रदेश सरकारको निम्ति लुम्बिनीवासी आम जनताको निम्ति यो गौरवको दिन हो भन्ने मैले त्यसरी बुझेको छु।
6: प्रदेशको गौरवको आयोजनाको रूपमा निर्माणको कामलाई अगाडि बढायौं र आज यो चाहिँ सम्पन्न भएको छ। हिजो साँगुरो ठाउँमा बस्दाखेरि सेवाग्राहीहरूलाई सेवा प्रवाह गर्ने
4: महत्वपूर्ण उपलब्धि हो।
2: नयाँ प्रशासनिक केन्द्रबाट सेवा शुरू हुनु संघीयता सुदृढीकरणको महत्वपूर्ण उपलब्धि भएको प्रदेश सरकारको दावी रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र भौतिक

0: कुमिनहरूलाई पनि व्यवस्थापन गरेर प्रशासनिक कामहरूलाई पनि व्यवस्थापन गरेर अब यो नयाँ भवनमा नयाँ ढंगले जनतालाई सेवा प्रवाह दिनेछौ।
1: प्रशासनिक केन्द्रका लागि 2079 मंगिर 28 गते ठेक्का सम्झौता गरिएको थियो। सोही वर्ष फागुन 3 गते शिलान्यास गरिएको आयोजनाबाट अब सेवा प्रवाह थप व्यवस्थित प्रभावकारी र एकीकृत हुने अपेक्षा गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा, गिट्टी, बालुवा, माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन, संकलन, ओसार प्रसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यान आकर्षण भएको जनाएको छ। प्रचलित कानून मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदिई यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसार प्रसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। सो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयलाई प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सृजना र संस्कृति राष्ट्रका निधि भएको बताउनु भएको छ। नातिगाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो। राष्ट्रपति पौडेलले आधुनिक गीत संगीतको सृजनामा नातिगाजीले पुर्याउनु भएको योगदान अनुकरणीय रहेको बताउँदै उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ़ बनाउँदै नेपाली संगीतको गौरवलाई बढ़ाएको बताउनुभयो। राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीत संगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कन्जुस्याई गर्न नहुनेमा जोड़ दिनुभयो। कार्यक्रममा विभिन्न 21 कलाकारलाई सम्मान गरिएको थियो। सभामुख डोल प्रसाद अर्यालले वर्तमान विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्व झन बढ़दै गएको बताउनु भएको छ। नेपाल विश्व सम्बन्ध परिषदको 78 वार्षिकोत्सवका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा सभामुख अर्यालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका मुख्य आधार स्तम्भहरूमा आधारित रहेर राष्ट्रिय हितको संरक्षण एवं प्रवर्धन, आर्थिक कूटनीति र विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालय परिषदको प्रयास र गतिविधिहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै विदेश नीति तथा कूटनीति सम्बन्धी सुझाव र योगदानलाई उच्च मूल्याङ्कन गर्ने बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद पूर्व तयारीलाई प्रभावकारी बनाएर क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले जल तथा मौसम सम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीवधनको सुरक्षा गर्न सकिने तथा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। देशैभरका सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने सरकारको निर्देशन अनुसार कैलालीमा पनि अतिक्रमण भएका जग्गा खाली गर्ने तयारी थालिएको छ। स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउनका लागि विस्तृत कार्ययोजना निर्माण, सरकारी जग्गाको पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलन लगायतको काममा सक्रियता बढ़ाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। साउथको रिपोर्ट।
3: सरकारको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सक्रियता बढ़ाएको छ। अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन स्थानीय तहको सहयोग र समन्वय खोजेको स्थानीय प्रशासनले सुकुम्बासी भूमिहीन परिवारको उचित व्यवस्थापन हुने गरी प्राथमिकीकरणका आधारमा अतिक्रमण हटाउने गरी तयारी अघि बढ़ेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी
4: उठाउने, अहिले एक हप्तापछि उठाउने, 15 दिनपछि उठाउने, उठाउँदै नउठाउने, सम्बन्धित स्थानीय तहले, सम्बन्धित सरकारी निकायले त्यसलाई पहिचान गर्ने र स्वास्थ्य, शिक्षा, खान पान, व्यवस्थापन सबै कुराहरूको सुनिश्चित हुने गरी हामी गर्ने, यसमा जिल्ला प्रशासनले शिक्षा प्रबन्ध गर्ने विषयमा हामी त्यहाँ दिन्छौ भनेर एक किसिमको सैद्धान्तिक सहमति आएको छ।
3: अतिक्रमण हटाउनका लागि विस्तृत

0: कार्य योजना निर्माण सरकारी जग्गाको यकिन पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलनका लागि सम्बद्ध निकायले तदारूकता देखाएका छन्। पहिलो चरणमा नदी खोला किनारा विकास आयोजना जोखिमयुक्त ठाउँ बजार क्षेत्रको अतिक्रमण हटाउने तयारी भइरहेको छ। जिल्ला स्थित सरकारवाला निकाय तथा जनप्रतिनिधिसँग छलफल गरी अतिक्रमण हटाउन प्रशासन कार्यालय सक्रिय भएपछि स्थानीय तहले समेत अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन सहयोग र समन्वय रहने जनाउ दिएका छन्। घोडागोडी नगरपालिका प्रमुख खडक रावत:
1: सार्वजनिक जग्गा हो, सार्वजनिक स्थलहरू हो, सरकारी जग्गाहरू हो भन्ने कुरा पहिचान लोक प्रष्ट भयो भने हामी सहजीकरण गर्ने कुरामा त हाम्रो समस्या छैन। हामी समन्वय गर्न तयार छौँ, तर अतिक्रमण खाली गर्ने गराउने नाममा नागरिकहरूलाई दुःख दिने पीड़ा दिने नियतले चाहिँ गर्नुहुन्न। त्यस्ता परिवारहरूको यकिन पहिचान गरिकन उहाँहरूको व्यवस्थापनको सुनिश्चित गरिकन त्यो क्षेत्र खाली गर्ने गराउने कुरामा हाम्रो सहयोग रहन्छ।
0: सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा सरकारी तथा सार्वजनिक एवं निजी जग्गा गरी करिब 30,000 हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको बताइन्छ। अतिक्रमित जग्गामा सुकुम्बासी, अव्यवस्थित बसोबासी, मुक्त कमैया, बाढीपीड़ित परिवारको बस्ती रहेको सरकारी अधिकारीको भनाइ छ। कैलालीमा 1,34,000 परिवारले लाल पूर्जा प्राप्तिका लागि भूमि आयोगमा आवेदन दिएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
2: नेपालको एकमात्र शिकार आरक्षित क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर तीन समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको छ। हिउँ चितुवाको यकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू 56 क्यामेरा 6 शिकार ब्लकमा जडान गरेर फर्केको आरक्षणका रेन्जर सागर सुवेदीले बताउनुभयो। क्यामेराले 45 दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको संख्या पत्ता लगाइने उहाँले बताउनुभयो। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेशियाको पूर्वी हलमहेरा टापुको माउण्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा 3 पर्वतारोहीको मृत्यु भएको छ। ज्वालामुखी विस्फोटपछि बेपत्ता भएका 20 उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार 10 पर्वतारोही सिंगापुरका नागरिक रहेका छन्। वैज्ञानिकहरूले पछिल्लो समय इण्डोनेशियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिएपछि अप्रेल 17 सो क्षेत्र आगन्तुकहरूका लागि बन्द गरिएको थियो। माउण्ट डुकुनो हाल इण्डोनेशियाको चेतावनी प्रणालीको तेस्रो उच्च सतर्कता स्तरमा रहेको छ। दक्षिणी रूसको एयर नेभिगेशन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेपछि रूसका 13 एयरपोर्टहरू संचालनमा अवरूद्ध भएको रूसी यातायात मन्त्रालयले जनाएको छ। दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ अन डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेशन तथा आक्रमणपछि संचालनमा अस्थायी अवरूद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। मन्त्रालय र संघीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स

0: घरबाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र, होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कडेल
1: यही जेठ दुई गते शनिबार
2: पागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, धार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ दुई गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767 24 20 27,
3: 24 027।
2: सम्पर्क मोबाइल नम्बर 98572597,
3: 98511 81918।

0: Mania Extreme Energy Drink.
1: Namaste, Doctor Sir.
2: Namaste. Basnus na. Banus ta. Kyo?
1: Hinus na, Doctor Sir. Mero bachcha rati ramrasang nidauna pani sakdaina. Bela bela ma utcha, darauncha, tauko dukhyo bhancha. Ke garne hola?
2: Yahan ubhyaunu ta ekchoti tol heru.
1: Hajur.
2: Oho. Ani khana kati ho khancha ni?
1: Khana ta khancha. तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
2: हेर्नुस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
2: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पन्ध्र कन्सुलर फिर्ता बोलाउने सरकारको निर्णय, मन्त्रालयको संख्या पनि घट्दै, सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न निर्देशन।
1: बजारमा आएको रायोको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो।
0: कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने, प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण, संसदीय सुनवाईको प्रक्रिया शुरू।
2: सुनाई अवधि र कति राख्ने भनेर कुरा गर्यो, त्यसलाई 10 कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने।
0: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार, अनलाइन ठगीको जालो खुल्दै, यस वर्ष मनसूनमा कम पानी पर्ने, गर्मी भने बढ़ने सम्भावना।
3: सरदरभन्दा कम वर्षा आकलन गरेका हौ, दुवै तापक्रम अधिकतम र न्यूनतम सरदरभन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ।
0: र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एको जीत, भोलि स्कटल्याण्डसँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन्। ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ, तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ। अब खबर सन्तोषी रावलबाट।
5: यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसून अर्थात 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसत भन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो। विभागका अनुसार आगामी मनसूनमा दिउँसोको अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने सम्भावना छ। विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। हुमागाईले कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
3: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरेका छौं। बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ। जति गाढा रंग भयो त्यसले सम्भावना बढ़ी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भागमा सरदर भन्दा कम वर्षा आकलन गरेका हौ। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने आकलन छ।
5: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45% देखि 55%सम्म छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%देखि 45%सम्म रहेको छ। न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%देखि 65%सम्म रहेको विभागको पूर्वानुमान रहेको छ। यसैबीच आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
6: हाल चाहिँ मधेस, बागमती र गण्डकी प्रदेश, अब यो लगायतको सिलुम्बिनी, कर्णाली, सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ। बाँकी भूभागमा चाहिँ अब यो मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति यो बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा, साथै यो मधेस, गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
5: अहिले पनि कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रितमा आज न्यायाधीश तय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो।
7: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुदा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 मिति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलन नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
5: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिसानाले सीआईएनलाई बताउनुभयो।
1: हाम्रो अब आरईपीआर टेस्ट हुन्छ के अरे कालीमाटीमा, अनि रेगुलर टेस्ट हुन्छ। त्यसमा चाहिँ अब हामीले बजारमा आएको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि हामीले स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो। त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
5: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
8: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भन्दिन आउनु भएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्स्युटको हिसाबमा हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
5: यसैबीच सरकारले विदेश स्थित 15 नेपाली मानार्थ महावाणिज्य दूत पदयुक्त मुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
2: कार्यविधि अगाडि बनेको कार्यविधिको आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौँ र यो नयाँको रूपमा ल्याछौँ। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौँ। साथै नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने एउटा हामीले सुनाई अवधि त कति राख्ने भनेर कुरा गर्यौँ, त्यसलाई 10 कुरा, अर्को चाहिँ 10 हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ 10 दिने भन्ने कुरा हो। त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौँ भन्दा यो सुनवाई भएर गइसके पछाडि उहाँहरूले पेश गरेको कार्ययोजना, नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने हो।
5: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर एक बलमा 7 गुमाएर भेटायो। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 खेल खेल्ने भएको छ।
0: आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड बढी आमदानी।
9: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
0: डडेलधुराको बिउ आलुको माग बढ्दो, रिपोर्टसँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त, विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। भारतसँग सीमा जोड़िएको लिपुलेक, लिम्पिया, धुरा र कालापानी क्षेत्रको भूभागका विषयमा सरकारले कूटनीतिको वार्ता गर्ने भएको छ। सन् 1816 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेख हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मान सरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो।
13: 1816 सनको सुगुली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग रहेको हामीले उल्लेख गरेका छौं। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं। साथै लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि उक्त नोटमा स्पष्ट पारेका छौं।
0: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाइ छ। नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ, जसमा बिउ आलु समेत रहेका छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ। चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ।
14: डडेलधुराको गन्यावधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ। उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ। पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो, अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ।
15: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरेको 2042 सालतिर भन्ने छ। पहिला हामी चाहिँ आलुमा थियौँ, अहिले हामीले करिकरी हामीले 10 क्विन्टल जति आलु लाछौँ, योभन्दा पहिला बिक्री गर्यौँ। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चिजहरू चाहिँ बिक्री नभएको चाहिँ छैन।
14: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ, बैतडी, डोटी, अछाम, कैलाली, कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ। चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ। यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खे आलुको बिउ रहेको छ। बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मदत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
9: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएन आलु चितवनसम्म पनि पठाएको, सुदूरपश्चिम झन्नै 9 जिल्लामै पठाएको।
14: डडेलधुराको सदरमुकाम आसपासका तडीबाटा, भेटा, भातकाँडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित बिउ आलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पिताम्बर बस्नेत,
16: आउने वर्ष लागि पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ। होइन, क्षेत्र विस्तार भनेको आलुलाई किसानलाई बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले चाहिँ खाना उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ ट्यागसहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ ट्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेका छौँ र गर्दैछौँ पनि।
14: डडेलधुरामा वर्षमा 2 सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1,122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधनपछि पनि सामुदायिक वनमा पर्यटन अघि बढ़न सकेन।
17: वन ऐन 49मा थिएन, नियमावली 51मा पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
0: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

खिच्छ त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तु को नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: घरमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। देशभरमा राष्ट्रिय निकुञ्जको संख्या 10 पुगेको छ। संरक्षित तथा आरक्षित क्षेत्रको विस्तारसँगै वन वातावरण जोगाउँदै पर्यापर्यटनको विकास र यसैका कारण आसपासका क्षेत्रका नागरिकको जीवनस्तर पनि उकासिँदै गएको छ। चितवन वर्दिया लगायतका निकुञ्ज क्षेत्रमा पर्यापर्यटन फस्टाउँदै गए पनि अरू निकुञ्ज आसपासका वासिन्दाले पर्याप्त फाइदा लिन पाएका छैनन्। तर पनि स्थानीयवासी सरकारवाला पर्यापर्यटनको विकास र विस्तारका लागि कोशिश गरिरहेका छन्।
4: नेचर गाइड शान्ति चौधरी हिजो आज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
5: बाक्साल मचानमा छौ। यो बाक्साल मचान चाहिँ मायालु पाखामा छ। हामी चाहिँ थारू भाषामा चाहिँ मायालु पखुवा पनि भन्छ। यो डाँडाहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरू काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो, यहाँ चाहिँ थुपार्थ्यौं र तल चाहिँ खोला छ।
4: बाँकेको राप्ती सुनारी नौ बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै छोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो।
5: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ। बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गिया खोला छ। यहाँ चाहिँ बारमासै पानी रही राख्छ।
4: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ़न थालेपछि उहाँको व्यस्तता पनि बढ़न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
6: एसोसिएसनले पालो लगाएर जाने या आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएर 8 जना चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न। अहिले चाहिँ पर्यावरण क्षेत्रलाई हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गराएको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ लियौँ। ट्रेनिङलाई चाहिँ लगभग 1.5 वर्ष 2 वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आँखाहरू जान नपाएको के भएन भन्ने खालको सोच पनि आउँथ्यो कि हामीलाई पहिला। अहिले हामी सन्तुष्ट छौँ भनौँ न। हामी आफ्नै नेचरसँग रमाइरहेछौँ।
4: पहिलो पटक जंगल सफारीका लागि बाँके निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षणसँगै दुर्लभ रुख बिरुवा पनि देखिन थालेको उहाँको भनाइ छ।
7: हजुरबा हजुरआमाहरूले कसरी यहाँ घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यही जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ। त्यो चाहिँ अब हामीले यहाँ हेर्न पाउँछौँ।
4: जंगल सफारी अर्थात जीप सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाड़ीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाड़ी थपेका छन्। नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाटा पाकेका अध्यक्ष दिल्ली राज रेग्मी,
8: जुन पर्यटक आए पनि गाड़ी छैन भने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाड़ी चाहिँ होमस्टेहरूले सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाड़ीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट चाहिँ थप गरेका छौँ।
4: बाँकेमा नाटा र होमस्टेका गरी 3 सफारी गाड़ी छन्। एउटा गाड़ीमा 9 देखि 12 जनासम्मको सिट क्षमता छ। यो पनि अपुगदेखि अर्को गाड़ी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी,
8: एउटा त अहिले त भयो, अब अझ 1-2 थपौं भन्ने पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले हामीले यो थालनी गरेका छौं।
4: पर्यटन प्रवर्धनसँगै बेरोजगारी बढ़दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसायी हरिप्रसाद शर्मा,
9: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौं भने, बोकेर जान सक्यौं भने हामीसँगै रोजगारका अवसरहरू छन्।
4: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन्। उनीहरू मध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100, विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2,00,000 बढी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल:
10: निकुञ्जमा पर्यटनको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सिर्जना गर्ने, उनीहरूलाई आयोजनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तर कास्ने नै हो। त्यस गर्दा बिना हानि नोक्सानी हामीले लाभ लिने भनेको पर्यटनबाट मात्रै हो।
4: बाँके राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चित्तल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार एफएम, नेपालगंज, बाँके।
3: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिँदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका महासचिव पार्वता गौतमसँग साथी लीलप्रकाश सन्दले सोध्नु भएको छ।
11: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखे भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू सुरुवात गर्नुभएको छ।
12: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
11: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नु भएको छ।
12: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो भइरहेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
11: जानेहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो सानो।
12: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने, साँच्चै सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
11: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ त्यसको प्रतिफल कसले लिन्छ, होइन त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन सानो लगानीमा धेरैजनालाई सानो तिनो रोजगार दिनुभएको छ। त्यहाँ चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन कम्तीमा नै त्यही सामुदायिक वनका 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्। त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
12: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
11: उदाहरण छन् उदाहरणकै रूपमा छन्, त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
12: त्यहाँ के छ त्यस्तो उदाहरणीय बताउनलाई?
11: उदाहरण
12: आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
11: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त।
3: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एकको जीत भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार। कार्यक्रम युवा चौतारीमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोषी रावल। यो कार्यक्रम नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम सोही दिन बेलुका 8 बजे पनि पुनः प्रसारण हुने गरेको छ। कार्यक्रम युवा चौतारी देशभरिका विभिन्न सामुदायिक रेडियोहरूले प्रसारण गर्छन् भने सीआईएन को यूट्यूब, सीआईएन च्यानल, फेसबुक, सीआईएन खबर, टिकटक, सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
1: युवा सशक्तिकरण, अवसर, उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 7 भाग हो। आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भए गरेका काम कार्यवाहीका बारेमा जानकारी दिँदै छिट्टै हुन गइरहेको संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रमको बारेमा विशेष संवाद सुन्नुहुनेछ। त्यसभन्दा पहिले युवा सम्बन्धी गतिविधि।
0: युवाहरूका लागि परम्परागत सिप हस्तान्तरण कार्यक्रम अन्तर्गत मगर जातिहरूको परम्परागत पोशाक बुन्ने सिप हस्तान्तरणका लागि 15 दिने तालिम रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा वैशाख 11 बाट सञ्चालन भएको छ। उक्त कार्यक्रममा 20 जना युवाहरू सहभागी भई 15 दिनसम्म प्रशिक्षण लिनेछन्। यस कार्यक्रमको उद्घाटन सत्रमा स्थानीय जनप्रतिनिधिका साथै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतम, उपसचिव नवराज निरौला र विश्वास रोका मगर तथा शाखा अधिकृत बालकुमार श्रेष्ठको सहभागिता रहेको थियो।
1: जीवन उपयोगी सिपका लागि डिजिटल साक्षरता र साइबर सुरक्षा जागरण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका गोतामकोटमा वैशाख 12 गते सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्थानीय युवा, विद्यालयका शिक्षक, विद्यार्थी तथा युवा अभिभावकहरू समेत गरी कुल 98 जना युवाहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमको सहजीकरण विषयविज्ञ 8 बिस्कोट नगरपालिकाका प्राविधिक अधिकृत
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले रातिको ठिक 8 बज्यो।

0: नीति तथा कार्यक्रम तथा कार्यक्रममाथि वैशाख 30 गते छलफल हुने संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यतालिकामा उल्लेख छ। सोही दिन नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। कार्यतालिका अनुसार वैशाख 31 गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि कर प्रस्ताव बाहेक छलफल शुरू हुनेछ। सोही दिन प्रतिनिधि सभाको बैठक संचालन नियमावलीको मस्यौदामा छलफल गर्ने कार्यतालिका रहेको छ। सरकारले जेठ 15 गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रसारणमा पहिलो पटक सांकेतिक भाषा समेत समेटेर देखाइने व्यवस्था गर्न लागेको पनि प्रवक्ता गिरीले जानकारी दिनुभयो।
1: प्रधान न्यायाधीशमा चौथो वरियताका मनोज कुमार शर्माको नाम सिफारिश भएपछि त्यसको असर सर्वोच्च अदालतभित्रै देखिन थालेको छ। तीनजना न्यायाधीशले इजलास नै नहेरेपछि अदालतको नियमित काम प्रभावित भएको छ भने दैनिक पेशी सूची सार्वजनिक गर्न पनि ढिलाइ भएको छ। शनिबार र आइतबार सार्वजनिक विदा हुन थालेपछि सर्वोच्च अदालतले बिहान 9:30 बजेदेखि 10 बजेसम्म दैनिक पेशी सूची सार्वजनिक गर्दै आएको थियो। तर आज भने 11:15 बजे मात्र पेशी तोकिएको थियो। अदालत प्रशासनले भने पेशी सूची समयमै तयार भए पनि प्राविधिक कारणले सार्वजनिक गर्न ढिलाइ भएको दावी गरेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले तीन न्यायाधीश इजलासमा नबसेको विषयमा एकजना विदामा रहेको र अन्य न्यायाधीश कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको बताउनुभयो।
2: पेशी त अगाडि आइसकेका थियो, त्यो प्राविधिक कारणले ढिलो हो। त्यहाँ चाहिँ अलि हाम्रो इन्टरनेट पनि समस्या भएको हुनाले अलिक ढिलो भएको छ। एकजना त बिदामै हुनुहुन्थ्यो, एकजना श्रीमानले अब कार्यव्यस्तताको कारणले इजलास दिनुभएको छैन भन्ने बुझिएको थियो।
1: यसअघि सबै न्यायाधीश सहभागी फूलकोट बैठक बसेको थियो। बैठकमा वरियता मिचेर प्रधान न्यायाधीश नियुक्त गरिँदा भविष्यमा अदालतमा कार्यपालिकाको हस्तक्षेप बढ़न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको बताइएको छ। केही न्यायाधीशहरूले संवैधानिक परिषदले सिफारिश गरेका 6 जना मध्ये कुनै एकलाई नियुक्त गर्नु संविधानको भावना अनुरूप हुने धारणा राख्नु भएको थियो भने केही न्यायाधीशले तत्काल सार्वजनिक प्रतिक्रिया नजनाउने बताउनु भएको थियो।
0: प्रधान न्यायाधीशमा शर्माको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमै रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डाक्टर प्रेम सिलवालले छुट्टा छुट्टै रिट पेश गर्नुभएको हो। रिटमा संवैधानिक परिषदको निर्णय यथास्थितिमा राख्न र संसदीय सुनवाईको प्रक्रिया अघि नबढ़ाउनु अन्तरिम आदेश माग गरिएको छ। त्रिपाठीले संवैधानिक परिषदको निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकाले रिट दायर गरेको बताउनुभयो। अधिवक्ता ढकालले वैशाख 24 गते 48 घण्टाको समय समेत नदी बोलाएको र प्रधान न्यायाधीशमा गरिएको सिफारिश संवैधानिक नभएकाले बदर गर्न माग रिटमा गरिएको छ।
1: प्रधान न्यायाधीश सिफारिशको विषयमा प्रतिपक्षी दलहरूले पनि आपत्ति जनाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन थापाले संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी चल्न नदिन संविधानमा व्यवस्था गरिएको भए पनि त्यसको पूर्ण रूपमा धज्जी उडाइएको आरोप लगाउनु भएको छ।
3: संविधान सभाले बनाएको संविधानको प्रत्येक जुन धारा लेखेको छ त्यो धाराको पछाडिपट्टि एउटा अवधारणा छ। त्यो बेलामा संविधान लेख्ने मान्छेले त्यस्तो किन लेख्यो होला भनेर त्यसको पछाडिको आइडिया थियो, त्यसलाई फ्रेमवर्क भ्यू भन्छ लेख्ने मान्छेहरू। त्यो बेलाको आइडिया जस्तो हिजोको संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी नचल्नु हुँदैन, सबै छ सरकारको प्रमुखले जबरजस्ती गर्ने भएकोले उसको नियन्त्रण गर्नको लागि यसको संवैधानिक परिषद बनाइएको छ भनेर लेखिएको छ। त्यसको कम्प्लिटली त्यसको धजी उडाइयो।
1: नेपाल कम्युनिष्ट पार्टी एमाले पनि प्रधान न्यायाधीश सिफारिश गलत ढंगबाट गरिएको आरोप लगाएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले न्यायालयमाथि ठाडो हस्तक्षेप गरी आफ्नो नियन्त्रणमा लिन खोजिएको टिप्पणी गर्नुभयो।
4: न्यायालयको आफ्नै गरिमा छ, आफ्नै मर्यादा छ, आफ्नै यसको चाहिँ प्रमाण प्रतिष्ठा छ, यसको आफ्नै एउटा पद्धति संस्कृति छ। त्यो न्यायालयमाथि चाहिँ कार्यपालिकाको ठाडो हस्तक्षेप हुने गरेर न्यायालयलाई पनि आफ्नो चाहिँ पन्जाजिर राख्नका लागि जुन प्रकारको न्यायालयको धज्जी उडाउने, न्यायालयको त्यहाँको चाहिँ संस्कारको न्यायालयको जुन परम्पराको धज्जी उडाउने काम भएको छ, यो लोकतन्त्र पनि कमजोर बनाउने, न्यायालयलाई चाहिँ कब्जामा राख्ने, अर्थात् न्यायालयमा एक प्रकारको आतंक मचाउने प्रयास सरकारले गरेका छ।
1: नेकपाका नेता माधव सापकोटाले सरकारले न्यायालयको थिति विधि र नजिर मिचेर मनोमानी गरेको आरोप लगाउनु भएको छ। सरकारका पछिल्ला गतिविधिबाट सकारात्मक सन्देश नआएको उहाँको बुझाइ छ।
5: न्यायालयको थिति विधि र नजिर मिचेर सरकारले मनोमौजी गरेछ, विधि पद्धतिका हिसाबले यो लय सँगै अदालतका स्थापित मानक र नजिरहरूलाई उल्लङ्घन गर्ने, उतातिर संसद छल्ने, संसदमा केही अभिव्यक्ति नदिने, देश तल खोज्ने, समग्र कुराहरूबाट त्यति सकारात्मक संकेत भन्ने देखिएन सरकारको।
0: सरकारले कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। आज बसेको मन्त्री परिषद बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश मुद्दाको फर्च्यूटको हिसाबमा भएको बताउनुभयो।
6: सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश चाहिँ मुद्दाको फर्च्यूटको हिसाबमा हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिश गरेर पठाएका छौं। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिश भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ, तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ।
0: नीतिगत कानूनी संवैधानिक रूपमा सुधार गर्नुपर्छ भन्ने विषय पहिलादेखि नै उठ्ने गरे पनि अहिलेको सरकारले मात्रै सही निर्णय गरेको उहाँको आशय थियो। न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई एकअर्काबाट टाढा राख्नुपर्नेमा अहिले न्याय परिषद हेर्दा पनि पाँचजना सदस्य मध्ये तीनजना राजनीतिक नियुक्ति जस्तो देखिएको उहाँले टिप्पणी गर्नुभयो।
1: आजै संसदीय सुनवाई समितिले प्रधान न्यायाधीश सिफारिश हुनुभएका डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी आह्वान गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकले शर्मा विरूद्ध उजुरी आह्वान गरेको हो। समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार शर्मा विरूद्ध कुनै उजुरी भए भोलिदेखि जेठ 4 गतेसम्म 10 दिनभित्र उजुरी दिन सक्ने गरी व्यवस्था मिलाएको छ। श्रेष्ठले उजुरी दिने प्रक्रियाबारे जानकारी दिनुभएको छ।
7: विद्युतीय माध्यमबाट उजुरीहरू उपलब्ध गराउन सकिनेछ र अर्को खानबन्दी गरेर यही सिंहदरबारमा जसले पत्रहरू बुझाइन्छ त्यसरी पनि यहाँ उजुरीहरू उपलब्ध गराउन सकिन्छ र सम्बन्धित शिविर कार्यालयहरू मार्फत पनि विभिन्न जिल्ला सतहत्तरै जिल्लाको शिविर कार्यालयहरूबाट पनि उपलब्ध गराउन सकिन्छ र यो आफ्नो नाम ठिटान गरेर नै पठाउन सकिन्छ। बेनामी पनि पठाउन सकिन्छ तर बेनामीमा चाहिँ अब हामीले विशेष गरिकन प्रमाण सहितको पठाउनु पर्यो भन्ने कुरा अनुरोध गरेका छौं।
1: अब 5 गते बस्ने बैठकमा उजुरी हेरेर सांसदहरूलाई वितरण गर्ने र अर्को बैठकबाट सुनवाई प्रक्रिया शुरू गर्ने तयारी छ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका शर्मा संसदीय सुनवाई समितिबाट अनुमोदन भए मात्र राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ।
0: नेपालको भूमि कब्जा गरेको भारतसँग कूटनीतिक सम्वादबारे सरकारले आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। हिजो मात्र भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिम्पियाधुराबाट चीनको मानसरोवर जाने बाटो पुरानै भएको भन्दै नेपाल सरकारसँग भारत सरकार वार्ताका लागि तयार रहेको बताउनु भएको थियो। त्यसको भोलिपल्ट बसेको मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिको नोट पठाइसकेको र दुई देशबीच सम्वाद शुरू भइसकेको बताउनुभयो। आज दिउँसो परराष्ट्र मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा आफ्नो अडान पुनः स्पष्ट पारेको छ। 1816 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको विषयमा सरकार स्पष्ट र अडिग रहेको मन्त्रालयले जनाएको हो। नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन विषद भेटेपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिको नोट पठाइसकेको र दुई देशबीच सम्वाद शुरू भइसकेको बताउनुभयो। आज दिउँसो परराष्ट्र

0: सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको छ। यसअघि पनि उक्त क्षेत्रमा सड़क निर्माण नगर्न भारत सरकारलाई आग्रह गरिएको स्मरण गराउँदै मन्त्रालयले ऐतिहासिक सन्धि नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक संवाद मार्फत गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
1: इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाई हुन अझ केही समय लाग्ने भएको छ। परराष्ट्र मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर छेत्रीले इरानको वर्तमान अवस्था र कानूनी प्रणालीका कारण प्रक्रियामा केही समय लाग्ने देखिएको बताउनुभयो। तर पनि इरानी परराष्ट्र मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो। मन्त्रालय पीड़ितको परिवार र सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको पनि उहाँले दावी गर्नुभएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण ल्याऊ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको पर्वतमा
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सर्वोच्च अदालतले सुकुम्बासी बस्ती भत्काउने कार्य रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले आज अन्तरिम आदेश जारी गरेको हो। कानूनका विद्यार्थी सहित विभिन्न 11 जनाले सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दर्ता गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले अब जे छ यथास्थितिमै राख्न र बाँकी भत्काउने कार्य नगर्न आदेश भएको बताउनुभयो।
0: यस्तै सुकुम्बासी बस्तीमा डोजरबारे नेपाली कांग्रेसका सभापति गगन थापाले संघीय सरकारले गरेको गलत काम प्रदेश र स्थानीय सरकारले गर्न नहुने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्याउन नहुने बताउनु भएको हो। सभापति थापाले रासोपा सरकारले सुकुम्बासीहरूलाई अपराधीको रूपमा हेर्ने गरेकाले त्यसको विपक्षमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ।
7: हामी संघ प्रतिपक्ष छौं, प्रतिपक्ष भएको हुनाले गर्दाखेरि यो संघको संसदमा तपाईँहरूले यो विषयलाई उठाउने, यो विषयको बारेमा तथ्य तर्क प्रमाण सहित प्रस्तुत हुने, किनकि एकदमै गलत ढंगले सूचित गरिएको छ। यस्तो बनाइएको छ कि खासगरी नयाँ पुस्ताका मानिसहरूलाई कि सबजना अपराधी हुन्, सबजना चाहिँ जग्गा आएर कब्जा गराएर बसेका हुन् भन्ने खालको भाष्य बनाउन खोजिएको छ। यसलाई चिर्ने काम तपाईँहरूको हाम्रो हो।
1: काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासीहरूले आफ्नो हक र अधिकारको माग गर्दै माइतीघर मण्डलामा विशेष र्याली र प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले काठमाडौँ महानगरपालिका र सरकारको डोजर आतंकको विरोध गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर आफूहरूलाई भोकमरी र उठीवासको डर रहेको संकेत गरेका छन्। सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबार विहीन बनाउने कार्यको भत्सना गर्दै उनीहरूले अधिकारको रक्षाको माग गरेका छन्। उनीहरूले समाजवादको नारा डोजरको सहारा विकासको नाममा विस्थापन बन्द गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्। विकासको नाममा सुकुम्बासीहरूलाई कुनै विकल्प नदी बलपूर्वक हटाइनु मानवीय संवेदना विरूद्ध भएको उनीहरूको तर्क थियो।
0: विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन सोभियूको संरचना खारेज गर्ने सरकारको निर्णय विरूद्ध विभिन्न 8 विद्यार्थी संगठनले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। एमाले निकट अनिरा सोभियू, नेकपा निकट अनिरा सोभियू क्रान्तिकारी लगायत

0: संगठनहरूले अध्यादेशबाट गरिएको सोभियो खारेजी विरूद्ध आज रिट दायर गरेका हुन्। उक्त रिटमा विद्यार्थी संगठनहरूले संविधान प्रदत्त संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार हनन भएको जिकिर गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय समेतलाई विपक्षी बनाई दायर रिटको सुनवाईका लागि 28 गते पेशी तोकिएको छ।
1: विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य व्यक्तिले आजको मितिबाट 10 दिन भित्रमा आवेदन दिन सक्नेछन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त फारम पेश गर्न सकिनेछ। सरकारले अध्यादेश मार्फत यी विश्वविद्यालयहरूका पदाधिकारी पदमुक्त गरेको थियो। लगत्तै रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित नाम छनौट तथा सिफारिश समितिले हिजो वैशाख 24 गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो। सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ।
0: सरकारले अध्यादेशबाट एकै पटक प्रतिष्ठानहरूको पदाधिकारी हटाएपछि ती निकायमा निमित्त तोकिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान, बोर्ड र अस्पतालहरूमा निमित्त निर्देशक तोक्नु भएको हो। मेहताले वीर अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर प्रभा कोइराला चापागाईलाई नियुक्त गर्नुभएको छ। यस्तै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर इन्द्र लिम्बू, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डाक्टर नरेन्द्र विक्रम गुरूङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर सुरेश रसाइली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर विनम्र विष्टलाई दिएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर उमेश नेपालले पाउँदा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी केन्द्रकै मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र भक्त तिमलालाई दिएको छ। स्वास्थ्य बीमा बोर्डमा शकुन्तला प्रजापतिलाई निमित्तको जिम्मेवारी दिएको छ।
1: शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यालयहरूले विद्यार्थीसँग बढ़ी शुल्क लिइरहेको विषयमा अनुगमन र कार्यवाही अघि बढ़ाउन स्थानीय सरकारको ध्यान आकर्षण गराउनु भएको छ। मन्त्री परिषद बैठकपछि पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले सरकारले कुनै नयाँ कुरा नगरेको भन्दै शिक्षा नियमावलीमै विद्यार्थीसँग एकपटक भन्दा बढ़ी भर्ना शुल्क उठाउन नपाइने उल्लेख रहेको बताउनुभयो। मन्त्रालयमा दिनहुँ विद्यालयहरूले विभिन्न विषयमा बढ़ी शुल्क लिएको गुनासो आइरहेको भन्दै मन्त्री पोखरेलले यसको अनुगमन र कार्यवाहीको जिम्मा स्थानीय सरकारकै भएको बताउनुभयो। कानूनी व्यवस्था कार्यान्वयन गराउन आवश्यक परे संघीय सरकारले सहयोग गर्ने उहाँको भनाइ छ। मन्त्री पोखरेलले केही दिन अघि यही विषयमा मन्त्रालयमा भएको बैठकमा काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख र मेयर्स फोरमले समेत अनुगमन र कार्यवाहीका लागि प्रतिबद्धता जनाएको स्मरण गराउनु भएको छ।
0: जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसूनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। आज यो वर्षको मनसून आकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरूभन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गर्मी बढ़ी हुने सम्भावना देखिएको छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कर्णाली कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 45%देखि 55%सम्म रहेको महाशाखाको भनाइ छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमूनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात सिसा भेटिएको छ।
0: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकास नै असर पुर्याउँछ नि, होइन र?
2: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतोकी निरन्तर अनुगमन गर्नुपर्छ।
3: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबोधन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले गुणस्तर तथा नापतोल कार्यालय वीरगंजका तत्कालीन वरिष्ठ निरीक्षक शशि भूषण कुमार यादव समेतका प्रतिवादीका हकमा गरेको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादव विरूद्ध 4,47,34,212 बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर गरेको हो। सो मुद्दामा विशेष अदालतले 2081 असार 23 गतेको फैसलामा आंशिक सफाई दिएको थियो। गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न आफन्तहरूका नाममा राखेको पाइएको छ। विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यूपानेले प्रचलित भ्रष्टाचार निवारण ऐन 2059 अनुसार थप कार्यवाहीको माग गर्दै पुनरावेदन गरिएको जानकारी दिनुभयो।
3: यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा हेम बहादुर मसाङडी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सेवाग्राहीसँग वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग 15,000 रूपियाँ घुस मागेको अभियोग लागेको छ। आरोपी नायब सुब्बालाई आयोगले घुस रकमसहित केही दिन पहिले पक्राउ गरेको थियो।
4: अनुमति बिना यार्सा गुम्बा संकलनका लागि गएका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ।
3: साताको अन्तिम कारोबार दिन आज नेप्से सूचक 27.49 अंकले बढ़ेर 2745.65 बिन्दुमा कायम भएको छ। यो 1.01% वृद्धि हो। आज 335 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3,28,68,70,559 बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक बढ़ेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी रूसको एयर नेभिगेशन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेपछि रूसका 13 एयरपोर्टहरू सञ्चालनमा अवरूद्ध भएको रूसी यातायात मन्त्रालयले जनाएको छ। एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ अन डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेशन तथा आक्रमणपछि सञ्चालन अस्थायी रूपमा अवरूद्ध भएको जनाएको छ। घटनाको समयमा उक्त भवनमा रहेका सबै कर्मचारीहरू सुरक्षित रहेको र विशेषज्ञहरूले उपकरणको परिचालन स्थितिको अवलोकन गरिरहेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालय र संघीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको जनाइएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। अमेरिका विरूद्धको एक दिवसीय अभ्यास खेलमा नेपाल एले 3 विकेटको रोमाञ्चक जीत निकालेको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49.1 ओभरमा 7 विकेट गुमाउँदै पूरा गर्यो। नेपाल एको जीतमा मयन यादवले सर्वाधिक 72 रनको योगदान दिए। त्यसैगरी सन्दीप जोहरा 36, कुशल मल्ल 33, पवन सराफ अभिजित 24, कप्तान अनिल कुमार शाह 27 तथा तृतराज दासले 23 रन बनाए। देव खनालले 70 तथा बसीर अहमदले 18 रन जोड़े। अमेरिकाका मिलिन्द्र कुमारले 2 तथा सौरभ नेत्र भालकर नोस्थुस केन्जिगे र रुसिल उगरकरले समान 1-1 विकेट हात पारे। त्यसअघि माथिल्लो मुल्पानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रन बनाएको थियो। अमेरिकाका लागि स्मित पटेलले 116 रनको शतकीय पारी खेले पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन। त्यस्तै जसदीप सिंहले अभिजित 33 रन, हरमित सिंहले अभिजित 25 तथा कप्तान मुनाङ्क पटेलले 20 रन जोड़े। बलिङतर्फ नेपाल एका लागि पवन सराफले 2 तथा विपिन खत्री साहब आलम, बस्ती रहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एक एक विकेट लिए। जारी अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो जीत हो। यसअघि नेपाल एले हिजो स्कटल्याण्डलाई पराजित गरेको थियो।
4: र इण्डियन प्रिमियर लीग आईपीएलमा अहिले कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भइरहेको छ। दिल्ली स्थित अरूण जेटली स्टेडियममा कोलकाताले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले ताजा अवस्थामा 9 ओभर 2 बलमा 2 विकेटको क्षतिमा 78 रन बनाएर खेलिरहेको छ। कोलकाता अंक तालिकाको 8 स्थानमा छ भने दिल्ली 7 मा छ। कोलकाताले हालसम्म 9 खेल खेल्दा 3 मा जीत र 5 मा हार बेहोरेको छ। उसको 7 अंक छ। त्यस्तै 10 खेल खेलेको दिल्लीले 4 खेलमा जीत र 6 मा हार बेहोरेको छ। दिल्लीको 8 अंक छ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: अधिवेशन आह्वानको पहिलो दिन नै राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध अदालतमा मुद्दा संसदीय समितिमा उजुरी आह्वान।
3: लिपुलेख विवादबारे सरकार भारतसँग कूटनीतिक सम्वादमा। इरानमा बन्दक बनेका अमृत झाको रिहाई हुन अझै केही समय लाग्ने।
4: सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश। यो वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने मौसम विभागको प्रक्षेपण।
3: रूसको एयर नेभिगेशनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण। 13 वटा एयरपोर्टहरू अवरूद्ध।
4: र नेपाल एसँग अमेरिका 3 विकेटले स्तब्ध। आईपीएलमा टस हारेर दिल्ली ब्याटिङ गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।

त्यो घर परिवार समाज आफ्नै आँगनसम्म पुग्न साथी चाहिने बेलाका बा दुई मुठी जाउलो पनि अर्कैले खुवाइदिनु पर्ने बेला भएकी आमा भर्खरै आफ्नो जन्मघर छोडेर मसँग बिहे गरी आएकी प्यारी श्रीमती आफैले आजसम्म खेलेको यो पाखा पखेरो अनि आफ्नै सालनाल गाडेको यो प्राणभन्दा प्यारो धरती यी सबै छोडेर कहिल्यै नदेखेको बिरानो मुलुक पुगेर रगतलाई पसिनाएर बेच्ने रहर त कहाँ थियो र मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे के गरिन यहाँ तर यहाँ जे गरे पनि साँझ बिहान हातमुख जोड्न पनि त धौ भयो अनि अमिलो मन पारेरै होस् कठोर निर्णय गर्नु र प्रदेश हिँड्नु बाहेक मसँग के नै विकल्प रहेन।

0: मात्रै त्यस्तो काम गर्नु होला, नत्र जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ, हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु, कार्य त्यो प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ।
1: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ यसमा?
0: यसमा के बुझेको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्नमित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेसिराखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौ।
1: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला, अदालतको पछिल्लो आदेश बारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधा स्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौ।
2: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि, किनभने त्यो
1: समीक्षा तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका, काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
2: म आउँदैछु। मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कूल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौं भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौं। र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदीबहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
1: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो। यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
2: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि, हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झ्यौँ भने, बाढी सम्झ्यौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना, सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनिर बाढी घर घरमा पस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
3: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानव अधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
2: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई घाँस बासको पाक्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एंगलबाट हेर्यौं। र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ, र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सोल्युसन दिने।
3: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ। यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
2: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ, र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुंगाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो, र हामी अहिले अवलोकनको ठाउँमा छौं। तर समितिमै एजेण्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौं।
1: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: आफ्ना तीनवटा युद्धपोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्ताव बारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: Details of all our services are at bbcworldservice.com.
6: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
7: अहिले रातिको ठिक 9 बज्यो।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7979, 582-7880।

0: घर मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ दुई गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने बाद युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, एचबीए वन सी जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767 24 27 27,
4: 24 027।
3: सम्पर्क मोबाइल नम्बर 98572597,
4: 98511 89918।

0: घर बाते भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने हैन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको

0: गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। सामुदायिक सूचना नेटवर्क सीआईएनले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन, जितिसकेपछि आएँ अहिले यतितिर अल्झिदिनु परिरहेको छ भन्ने
1: छैन? म भर्खरै चार पाँच दिन मात्रै भएको छ जिल्लातिर पुगेर आएको छु।
0: जिल्ला गएर जितिसकेपछि काठमाडौँ आउनु हो, त्यसपछि फेरि फर्केर
1: फर्केर पुनः भर्खरै आएको छु।
0: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ तपाईँलाई? उहाँहरूले जिताउनुभयो, फेरि फर्किनुभयो, तपाईँ काठमाडौँ आउनुभयो, फेरि फर्केर जिल्ला जानुभयो, अहिले काठमाडौँ आउनु भएको छ। जसरी तपाईँले निर्वाचित हुँदै गर्दाखेरि तुरन्तैदेखि ल हामीलाई यस्तो चाहियो, यसरी गर्नु पर्यो भन्ने कुरा आइरहेको छ कि सुख शान्ति नै छ अहिले? त्यस्तो
1: ठिकै छ। अब जनताहरूको स्वाभाविक रूपमा अब चाहना हुने नै भयो, एउटा जनप्रतिनिधिबाट आफ्नो क्षेत्रको समग्र विकासको लागि पहल होस् भन्ने स्वाभाविक चाहना हुने नै हो। अब त्यो चाहना अनुसार जनताहरूले एउटा जुन आशा राखेका छन्, जुन विश्वास गरेका छन्, स्वाभाविक पनि हो र भए पनि रहेछ जनताहरूले।
0: तपाईँले निर्वाचनको बेलामा के गर्छु भन्नुभएको थियो र जितिसकेपछि खै तपाईँले यो गर्छु भन्नुभएको थियो गर्नु भएन भनेर गुनासो त अहिले नै आइ नै सकेको छैन होला कि कस्तो
1: छैन? यसपालि मैले धेरै कुराहरू घोषणा पत्र पनि बनाएको थिएन।
0: अघिल्लो पटक निर्वाचन लड्दाखेरि चाहिँ थियो,
1: अघिल्लो पटक चाहिँ थियो, यसपालि नयाँ घोषणा पत्र थिएन। मैले अघिल्लो पटककै घोषणा पत्रका केही कामहरू जो अधुरा थिए तिनीहरूलाई पूरा गर्छौं भन्ने नै मेरो चाहिँ मुख्य एजेण्डा थियो।
0: जस्तै उदाहरणको लागि
1: तीन चारवटा कुराहरू, खास गरेर अब विभिन्न किसिमका समस्याहरू, हाम्रो दार्चुला जिल्ला भौगोलिक रूपमा धेरै विकट छ, 61 वडाहरू छन्, चट्टानी भूभाग छ, बस्ती छरिएको छ, एकदम छरिएको बस्ती छ, एउटै वडामा पनि दुई तीन दिन लाग्छ प्रत्येक घरधुरीमा पुग्नको लागि वडामा। त्यस कारणले असंख्य समस्याहरू छन् त्यो, कतिपय ठाउँमा घोरेटो बाटोको पनि नपुगेका स्थिति छ, कतिपय ठाउँमा खानेपानीको पनि अझै समस्या छ, सिँचाइको, सड़कको, स्वास्थ्यको, संचारको, डाँडा काँडा भावनाले जतिसुकै टेलिफोन टावर बनाए पनि अझ केही घरधुरीहरूमा पहुँच नहुने स्थिति भौगोलिक कारणले, त्यस्ता समस्याहरू छन्। तिनलाई पनि आफ्नो आफ्नो समस्या सबैलाई ठूलो भावनाले आम जनताले त्यही समस्याहरू पनि हल हुनुपर्छ भन्ने सानो घोरेटो बाटोदेखि लिएर सड़कसम्मका कुराहरू पनि राखेका छन्।
0: तपाईँले त्यो चुनावको बेलामा गर्छु भन्नुभएको छ,
1: अब ती समग्र कुराहरू सम्बन्धित निकायबाट सबै मैले गर्छु भन्ने कुरा भएन। कुनै वडा स्तरीय कार्यक्रमभित्र समावेश गर्नुपर्ने, कुनै पालिका, कुनै प्रदेशदेखि लिएर यसमा पहल गर्ने कोर्डिनेसन गर्छु भनेको छु म तिनको लागि, ती योजनाको लागि समन्वय गर्ने कुरा गरेका छु। मैले खास गरेर दार्चुला जिल्लाको समग्र विकासमा टेवा पुर्याउने मुख्य एक नम्बरमा दार्चुला तिङ्कर सड़क छ, चीनको तिब्बत खास गरेर ताक्लागोट जोड्ने सड़क हो। यो परापूर्व कालदेखि नै व्यापारिक रूपमा र धार्मिक रूपमा कैलाश मानसरोवर जाने सबभन्दा छोटो रूट हो। यसमा यसलाई, यो सड़कलाई यो मेरो कार्यकालमा पूर्णता गर्दै यसलाई चाहिँ तिङ्करसम्म, त्रिपुलेकसम्म पुर्याउँदै, यसलाई सड़क मात्रै होइन कि यसलाई चाइनासँगको व्यापार, चीन, भारत, नेपाल त्रिदेशीय व्यापारको एउटा व्यापारिक बिन्दु बनाउने, र कैलाश मानसरोवर त्यहाँबाट एकदम नजिक पर्छ, कैलाश मानसरोवरलाई एउटा धार्मिक रूपमा चाहिँ यो रूटलाई धार्मिक रूटको रूपमा विकास गर्दै, तिङ्करमा त हामीले अध्यागमन विभाग कार्यालय स्वीकृति गर्ने काम त सैद्धान्तिक रूपमा गरिसकेका छौं, अब व्यावहारिक रूपमा चाइना सरकारलाई पनि त्यसमा चाहिँ सहमत गराएर त्यसबाट चाहिँ भिसा लगाएर मानसरोवर यात्रा गराउन सक्ने किसिमको मुख्य कामले दार्चुला जिल्लाको समग्र विकासमा ठूलो टेवा पुर्याउँछ, रोजगारी सिर्जना हुन्छ, लाखौं हामीले धार्मिक पर्यटकीय गन्तव्यमा जान खोज्ने नागरिकहरूलाई, नेपाल र भारतका नागरिकलाई त्यो रूटबाट गर्न सक्छौ।
0: यसको सड़कलाई तपाईँले प्राथमिकता,
1: सड़क मात्रै होइन त्यो
0: भौतिक संरचनाको निर्माण,
1: सड़क निर्माण गर्दै तिङ्कर रूटलाई, निपुलेक तिङ्कर रूटलाई हामीले व्यापारिक र पर्यटकीय मार्ग, धार्मिक पर्यटकीय मार्गको रूपमा डेभलप गर्ने एउटा प्रमुख मेरो यो निर्वाचनको लक्ष्य हो, मुद्दा हो, पहिले पनि हो। त्यसमा केही कामहरू आधा पुगेका छन्, केही बजेटको अभावले सड़क अधुरो रहेको छ,
0: दोस्रो
1: त्यसलाई पूरा गर्छौं भन्ने मेरो एउटा प्रमुख लक्ष्य हो। दोस्रो, हामीले दार्चुला जिल्लाबाट यहाँबाट पहुँच पुर्याउनको लागि गोकुलेश्वर दोस्रो ठूलो शैल्य शिखर नगरपालिका दोस्रो ठूलो बजार हो। त्यहाँ मैले 2078 सालमा आफ्नै पहलमा त्यहाँ एयरपोर्ट बनाउनको लागि पहिले बनेको कच्ची एयरपोर्ट थियो त्यसलाई चाहिँ पुनः स्थानान्तरण गर्नको लागि बजेट विनियोजन गरेर केही काम पनि भएको छ ठेकापट्टा लगाएर त्यो अधुरो रहेको छ। अहिले पछिल्लो अवस्थामा सरकार बदलियो, म पनि निर्वाचन हारे, त्यो स्थगित रह्यो। त्यो एयरपोर्टलाई सञ्चालन गर्ने, त्यो एयरपोर्टलाई सञ्चालन गर्यो भने त्यहाँका जनताहरूलाई सहज रूपमा काठमाडौँ धनगढी आउन त सजिलो हुन्छ नै, तर पनि त्यो व्यापारिक पर्यटकीय जुन हामी मार्ग बनाउँदैछौँ ती श्रद्धालुहरू ती व्यक्तिहरूलाई प्लेनबाट चाहिँ त्यहाँ दार्चुला पुग्ने त त्यहाँबाट चाहिँ जान पनि सजिलो हुन्छ। दोस्रो तेस्रो हाम्रो अर्को अपी हिमाल जोड्ने हामीले पहिले नै एउटा ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन ट्रेल भन्ने एउटा कार्यक्रम छ, त्यस अन्तर्गत काम पनि भइरहेछ। अब त्यो

0: हामीले सुचारू अझ द्रुत गतिमा सुचारू गर्ने र त्यो अभि हिमाल बेस क्याम्पलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा हामीले स्थापित गर्ने र अपिमाल गाउँपालिकाको सदरमुकाममा सड़क नपुगेको एउटा मात्रै पालिका हाम्रो दार्चुलाको नौवटा पालिका मध्ये अपिमाल गाउँपालिकाको केन्द्रमा पुगेका छैन कि पुग्ने अवस्थामा छ। गत वर्ष पनि हामीले केही बजेट विनियोजन गरेर त्यसलाई केन्द्रसम्म सड़क पुर्याउने र त्यो अपि बेस क्याम्पको लागि एउटा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै त्यसलाई ग्रेट हिमालयन ट्रेलको जुन कन्सेप्ट छ त्यसलाई चाहिँ अगाडि बढ़ाउने तेस्रो कुरा र चौथो महाकाली कोरिडोरको चमेलिया नदीमा ठूलो भूभाग हाम्रो दार्चुला जिल्लाको झन्डै 128 भूभाग लेकम भूभागलाई जोड्ने नदीमा मोटरेबल पुल धनथला भन्ने ठाउँमा मोटरेबल पुल निर्माण गर्न सकेका छैनौं हामीले त्यहाँ अति जरूरी छ त्यो पुल बनाउन सक्यौं भने बैतडी दार्चुला जिल्ला पनि जोडिन्छ र दार्चुला जिल्लाको झन्डै 25% भूभाग त्यो पुलबाट सुविधा पाउँछ। यी कामहरू प्रमुख रूपमा चाहिँ
1: चारवटा
0: कामहरू चाहिँ प्रधान छन् तर अरू पनि थुप्रै कामहरू छन् प्रत्येक वडामा मैले अगाडि नै भने छन् ती कुराहरू पनि हामी गर्दै गर्छौं तर यी प्रमुख कामहरू जो अगाडि बढेका छन् कोही कार्यक्रममा समावेश भएर एक चरणको काम भएर रोकिएका छन् कसैमा बजेटको न्यूनताले गर्दाखेरि ढिलासुस्ती भएको छ यिनीहरूलाई पूर्णता गर्छौं भन्ने नै मेरो प्रमुख नारा थियो।
1: अब फेरि सांसदले विकास निर्माणको बजेटको डाडी पर्ने भन्दा पनि फेरि कानून निर्माण लेखनमै अलिक बढी समय दिनुपर्ने सैद्धान्तिक कुरा फेरि यतातिर छ भने तपाईँले जति प्रतिबद्धता अथवा एउटा सोच बनाउनु भएको छ त्यो 100% पूरा होलान् भन्नेमा तपाईँ ढुक्क हुनुहुन्छ कि अथवा यो केमा भर पर्ने?
0: एउटा त यो सोच नै एकदमै गलत सोच हो यो कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने जस्तै विश्वका हरेक देशहरूमा तपाईँको भारतमै लोकतन्त्रको एउटा स्थापित मान्यताहरू छन् त्यहाँ निर्वाचित सांसदहरूले विधि अनुसार नियम अनुसारै किटेर यो गर्न पाउने यति विकास गर्न पाउने यति बजेट विनियोजन गर्न पाउने भन्ने एउटा सिस्टमै छ। जनताबाट मत माग्दा गाउँघरमा जाँदाखेरि गाली खाने सांसदले अनि सांसदले कानून बनाउने भन्ने कुरा कस्तो यो हास्यास्पद तर्क अनि भोलि के काम भएन भने गुनासो गर्ने सांसदलाई कुनै व्यक्तिले भन्छ सांसदले विकास नगरेपछि यसले ठिक गरियो त कानून बनाउनु गए हो
1: तपाईँहरूले अब चुनावको बेलामा कानून बनाउँछु भन्नुभयो भने त तपाईँलाई भोटै नदेलान् भन्ने डर होला नि फेरि
0: हुँदैन। हाम्रो जस्तो देशमा कानून बनाउनलाई मान्छेले भोटै दिँदैन कानून बनाउनलाई मात्रै
1: त्यो सांसद अथवा उम्मेद्वारले जनतालाई बुझाउन नसक्या कि अथवा जनताले बुझ्न नसक्या हो यो
0: बुझ्न नसके हामीले बढी बुझेको छ जनप्रतिनिधिको काम विकास गर्ने पनि हो कानून मात्रै बन्यो विकास कसले गर्छ कर्मचारीले गर्छ
1: त्यो तीन तहको सरकारको संरचनाले गर्दैन
0: सरकार आफ्नो आफ्नो तह छ नि त गाउँपालिकाले के राजमार्ग बनाउँछ त तीन तहको संरचना बनाउने केन्द्र सरकारले बनाउने काममा त केन्द्रीय प्रतिनिधिको कुरा हुन्छ नि त अनि वडाले गर्ने काम घोरेटो बनाउला अरू बनाउला अनि वडाले चाहिँ बनाउँछ भनेर केन्द्रीय सरकारको नै दायित्व हुँदैन। केन्द्र सरकारको बजेटमा प्राथमिकरण कसले गर्ने कि कर्मचारीले ब्युरोक्रेसीलाई थाहा हुन्छ सचिवलाई थाहा हुन्छ यहाँ काठमाडौँमा बसेको डिजीलाई थाहा हुन्छ
1: त्यसो भए डाडु पन्यो चाहिँ सबै सांसदलाई दिँदा राम्रो हुन्छ भन्ने तपाईँहरूको
0: डाडु पन्यो होइन योजना प्राथमिकरणमा सांसदको सुझावलाई प्राथमिकता दिनुपर्छ।
1: अब त्यसो भए यो अहिलेको सरकार विगतमा एमाले पनि सरकारमा पटक पटक गयो होइन कांग्रेस लगायतका अरू दलहरू पनि गए अहिले राजनैतिक माहौल अलिक फरक ढंगबाट अगाडि बढेको स्थिति छ होइन तपाईँले जुन प्रतिबद्धता अथवा जे कुरा गर्छु भन्नुभएको छ त्यो पूरा हुनको लागि गराउनको लागि अहिलेको यो सरकारसँग तपाईँको कुनै शंका उपशंका हो कि ढुक्कै हो यसले पनि गर्छ त्यहाँ विकास
0: हामी हेर्दैछौँ। अब मैले मेरो पहल गर्नको लागि त मैले सार्वजनिक रूपमा पनि जिल्लावासी जनताहरूलाई जानकारी पनि गराइसकेका छौँ स्वयं सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहजीसँगै भेटमा त्यो कुरा मैले प्रष्ट चारवटा कुराहरू जो मैले अगाडि राखेँ त्यहाँ मौखिक पनि राखेका छन् लिखित पनि दिएको छु। सरकारकै प्रमुखलाई नै कुरा पुर्याइसकेपछि कुरा अब पुर्याउनु बाँकी रहेको छैन
1: उहाँले राम्रोसँग सुन्नुभयो तपाईँहरूको
0: कुरा सुन्नु भएको छ उहाँले त्यसमा के जिज्ञासा पनि राख्नु भएको छ जस्तो गोगली सर एयरपोर्टका बारेमा चल्छ त भन्ने कुरा पनि राख्नु भएको छ मैले त्यो एकदम चल्छ त्यो दार्चुला र बैतडी बझाङको तीन जिल्लाका जनताहरूले त्यो एयरपोर्टको उपभोग गर्छन् त्यो दुर्गम पनि छ दार्चुला सबभन्दा टाढा पनि हो काठमाडौँबाट भन्ने कुरा पनि मैले त्यसको जस्टिफिकेशन दिएको छु अनि सड़कको बारेमा पनि तिंकर सड़कको बारेमा पनि यसको महत्व यसको धेरै किसिमको महत्व यसको रणनीतिक महत्व सामरिक महत्व धार्मिक महत्व पर्यटकीय महत्व व्यापारिक महत्व यस्तो किसिमको पनि जानकारी गराएको छु। अब मलाई लाग्छ सरकारले यो कुरा सुन्नुपर्छ यदि अब समावेशिता भएन सहभागिता भएन विकास सबै ठाउँमा समान भएन भन्ने मुद्दा उठाएर यत्रो जनमत पाएको सरकारले दूर दराजको दुर्गमको कुरा सुन्दैन भने त यो त भोलि जनताले मूल्याङ्कन गर्छ।
1: तपाईँले त अलि बढी कुरा अथवा भन्नुभयो होला अथवा सुन्नुभयो कि प्रधानमन्त्रीले जस्तो सीमा

0: हाम्रो पश्चिममा गएर दार्चुलामा छ र यो पछिल्लो समयमा हामीले जुन नयाँ नक्सा जारी गर्यौं त्यो भूभाग पनि त्यतातिर परेको कारणले त्यसलाई कसरी व्यवस्थापन गर्ने अथवा सुरक्षा अरूको विषयमा पनि अलि बढ़ी कुरा भइरहेको छ कि त्यतिखेर देखाभेटको बेलामा जति भयो त्यति मात्रै हो।
1: अब प्रधानमन्त्रीज्यूसँग त्यतिकै कुरा भएको थियो, अब अन्य निकायहरूमा सम्बन्धित निकायहरूमा अरू पनि कुरा भइरहेछ, मैले आफन्तहरूबाट जानकारी गराइरहेछ, किनभने त्यो शुरूआतदेखि नै यो मुद्दाको उठान गर्ने मध्ये अब धेरै हुनुहुन्छ साथीहरू, तर म पनि त्यसमध्ये एक हुँ। र अहिले पछिल्लो अवस्थामा भारत र चीन सरकारको बीचमा एउटा सम्झौता भयो,
0: लिपुलेख पास भएर
1: हुन त त्यो पहिलेदेखि नै चलिहाल्यो, कोविड हुँदाखेरि बन्द भयो, बन्द भएर हाम्रो तर्फबाट पोहोर सालदेखि नै शुरू भइसक्यो आवागमन नेपाल, हामीले जहाँ हाम्रो अहिले हाम्रो स्वामित्व भएको ठाउँमा, तर जहाँ भारतीय स्वामित्व रहेका छ उनीहरूले चाहिँ जुन एउटा आफ्नो प्रशासनिक नियन्त्रणमा जबरजस्ती राखेको क्षेत्रमा त्यहाँ भारत
0: लिपुलेख
1: अब लिपुलेख त लिपुलेखै भयो, अब हाम्रो तिङ्करपट्टिको लिपुलेखबाट हामी अहिले नेपाली हामी यतापट्टि हाम्रो छाङ्ग्रो तिङ्करका बासिन्दाहरू र अरू नेपाली नागरिकहरू जान्छन्। अब जुन कालापानीबाट जाने जुन लिपु खोलाबाट माथि लिपुलेख छ त्यो पहिले 1962 भन्दा अगाडि हामी नै उपभोग गर्थ्यौं, नेपालीहरू नै उपभोग गर्थे। 62 भारत चीनको युद्ध पछाडि भारतीय सेना त्यहाँ बसेर त्यो एरियामा उनीहरूले जान दिएन, ब्यान्डेज गर्यो, आफ्नो नियन्त्रणमा लियो। त्यसपछि चाहिँ उतापट्टिबाट भारत सरकारले आफ्नो प्रशासनिक नियन्त्रणमा लिएर त्यहाँबाट चाहिँ आह्वान गरिरहेका छन्। त्यसको त हामीले त्यही बेला पनि विरोध गरेका थियौं, मैले हाम्रै सरकार हुँदा पनि यो कुराहरू पटकबाट सदनमा पनि राखेको छु, सरकार समक्ष पनि राखेको छु, र अहिले यो कार्यान्वयनमा आउँदाखेरि यो विषयमा यो नयाँ सरकारले अझ प्रष्ट ढंगले बोल्न सक्नुपर्छ भन्ने मेरो मान्यता
0: रहेछ।
1: बोलेको कुरामा खासै त्यति वेट लागेन, त्यो एउटा प्रेस नोट हो, अब त्योभन्दा बाहेक के छ भने हामी अब यो सदनमा केही पेश होला,
0: चीन र भारतलाई दुवैलाई त्यो नोट पठाइसकेको भनेर खबर
1: भनेको छ, तर त्यो जुन बाहिर आएको चाहिँ त्यो पठाएको होइन, त्यो भारत र चीनलाई पठाउने भने प्रेस नोट पठाउँदैनन्, त्यो डिप्लोमेटिक नोट हो पठाउने, कूटनीतिक, त्यो अहिले जुन बाहिर संचार माध्यममा आएको यो पत्रकार प्रेस नोट हो, प्रेस नोटलाई नै मान्य हो भने त्यो गा छैन, होइन अरू कुनै तपाईँको डिप्लोमेटिक नोट पठाएको छ भने त्यो कुरा सार्वजनिक गर्नुपर्छ सरकारले, मेरो माग छ सरकारले त्यो डिप्लोमेटिक नोट सार्वजनिक गर्नुपर्छ।
0: त्यसो भए तपाईँहरूको माग चाहिँ के पठाएको छ भारत र चीनलाई त्यो विवरण चाहिँ सार्वजनिक
1: पठाएको पठाएन भन्ने कुराको यकिन चाहिँ जुन संचार माध्यममा आएको कुरा चाहिँ भारत र चीनलाई पठाएको कुरा होइन, त्यो भनेको नेपाली पत्रकारहरूले जुन कुरा उठाए त्यसलाई सम्बोधन गर्नको लागि प्रेस नोट सरकारले जारी गरेको हो, त्यो प्रेस नोट भने चाहिँ त्यो डिप्लोमेटिक नोट होइन, त्यो त सम्बन्धित देशलाई नै दिनुपर्छ पठाउनुपर्छ, यस कारणले त्यो पठायो कि पठाएन भन्ने कुरा नेपाली जनताको माझमा सरकारले सार्वजनिक गर्नु,
0: त्यो हामीले जुन भूभागलाई नक्सामा सार्वजनिक गरेका छौं अथवा समावेश गरेका छौं नि त्यो भूभागमा बसोबास गर्ने जनताहरूको नागरिकहरूको अहिलेको दिनचर्या कस्तो छ, तपाईँ त त्यहाँ नजिकै कतिपय देख्नु पनि भएको होला, कतिपय सुन्नु भएको होला, के छ अहिलेको स्थिति त्यहाँ यो लिपुलेख क्षेत्रमा?
1: अब त्यहाँ तपाईँको अहिले लिपु खोलाभन्दा पर खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भावनाले अब जेनेरेसनै भनौँ न त त्यो अब 60-65 वर्षभन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन, उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्,
0: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
1: उनीहरूको लोकल भाषा, त्यहाँ जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्,
0: नेपाली
1: नेपाली बोल्दैनन्।
0: अनि नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
1: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङ्गरु तिङ्कर राप्ला दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्, तर जुन उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी नाभी गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहका भाषा रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
0: अनि त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि कस्तो हो
1: क्षेत्र? त त्यही हो नि,
0: कुन कुन गाउँ अथवा त्यहाँको कति जनसंख्या पर्छ हाम्रो नक्साभित्र?
1: कुटी नाभिक गुन्जी 3 गाउँ छ।